लोकसेवा आयोगको परीक्षा प्रति आकर्षण घटेको सरकारी आँकडाले भन्छ। अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनेको संख्या झण्डै 80,000 कम छ। जेएनजी आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ्ने अनुमान गरिएको थियो, तर लोकसेवा आयोगकै आँकडाले भने फरक विवरण सार्वजनिक गरेको छ। लोकसेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 382,947 आवेदन परे, जबकि आर्थिक वर्ष 2081-82 459,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरुषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिएका छन्। लोकसेवा आयोगका विभिन्न विज्ञापनमा देशका 77 जिल्लाबाट आवेदन परेका छन्, तर जिल्लागत रूपमा आवेदनको संख्या भने निकै असमान देखिएको छ। सबैभन्दा बढ़ी आवेदन पर्ने 5 जिल्लामा सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी रहेका छन्। यसको विपरीत मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पाबाट सबैभन्दा कम आवेदन परेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले जिल्लागत आवेदनको विस्तृत संख्या प्रतिवेदनमा उल्लेख गरे पनि हिमाली तथा दुर्गम जिल्लाबाट लोकसेवामा आकर्षण अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ। लोकसेवा परीक्षा दिने घटे शीर्षकमा यो खबर छ।

0: एल जी ले आयो नया एल जी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में एल जी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत भदौ 10 गते आएको भटेकोशी बाढीमा परिहराएका मध्ये हालसम्म 1380 वटा शव फेला परेका छन्। पहिचान भएका 102 वटा शव आफन्तलाई बुझाइएको छ। 1148 वटा शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ।
3: भदौ 10 गते आएको भोटेकोशी बाढीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुङ्गो लागेको छैन। पूर्वाधार विकास मन्त्रालय मार्फतको शहरी विकास तथा भवन निर्माण विभागका आवास महाशाखाका सिनियर डिभिजन इन्जिनियर टङ्क गौतमका अनुसार बिहिबार साँझसम्म काठमाडौँ रसुवा नुवाकोट र धादिङमा राखिएका 37 होल्डिङ सेन्टरमा बाढी पीडित बस्दै आएका छन्।
2: गण्डकी प्रदेशमा जलवायु परिवर्तनको असर बहुआयामिक देखिएको छ। हिमाली बस्तीमा विपदका कारण बसाई सराईदेखि पहाड़ी क्षेत्रमा पानीका स्रोत घट्नु, तराईमा अत्याधिक गर्मीले कृषि उत्पादनमा असर गर्नु र शहरी क्षेत्रमा हरियाली घट्दै अत्याधिक तापक्रम बढ्नु जस्ता बहुक्षेत्रीय असर छन्।
3: मधेसको वन क्षेत्रमा हरेक वर्ष करोडौं मूल्यका काठ कुहिएर मकिएर डढेलोले नष्ट भइरहेको छ। धेरै वन मन्त्री फेरिए, कति वन अधिकृतले कार्यभार सम्हाले, तर वनमै ढलेको काठ त्यसै खेर जाने समस्या भने दशकौंदेखि जस्ताको त्यस्तै छ। रुख ढल्छ, सुक्छ, किरा लाग्छ, आग लागिपर्छ, तर त्यसको व्यवस्थापन हुँदैन। न समयमै कटान हुन्छ, न निलामी, न उपयोग।
2: विद्यार्थीको बढ्दो विशेष पलायनका कारण पछिल्लो समय नेपालका कलेजहरूमा विद्यार्थी अभाव हुन थालेको छ। अन्य विधाका तुलनामा निकै आकर्षक मानिने इन्जिनियरिङमा समेत विद्यार्थी अभाव हुन थालेको छ, तथापि कलेज थपिने क्रम भने रोकिएको छैन।
3: नवौ नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आगामी असोज 1-4 गतेसम्म काठमाडौँको भ्रेकुटी मण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको 75 हिरक जयन्तीको अवसरमा आयोजना गर्न लागि हो।
2: भोटेकोशी नदीमा आएको बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेको रसुवाका प्रभावित क्षेत्रमा डिस मीडिया नेटवर्क लिमिटेड डिस होमले निशुल्क सेटर

0: लाइट इन्टरनेट सेवा सुरु गरेको छ।
1: अब शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार 13.85 अङ्कले खटेको छ। बुधबार 15.43 अङ्कले खटेर 2545.40 अङ्कमा बन्द भएको नेप्से बिहिबार पुनः दोहोरो अङ्कले खटेको छ। यस दिन कारोबारमा आएको सबै उपसमूहका परिसूचक घटेपछि समग्र नेप्से पौने 14 अङ्कले खटेको छ। नेप्से घटेपछि समग्र नेप्से 2531.55 अङ्कमा ओर्लेर बन्द भएको थियो।

0: विद्युत सेवा डिश होम डिश होम खुशी को कनेक्शन
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर फिलिपिन्समा पानी जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 87 जना बेपत्ता भएका छन् फिलिपिन्सको तटरक्षक बलले यात्रुवाहक उक्त पानी जहाजमा आगलागी भएसँगै दुर्घटनामा परेको बताएका छन्
6: अब खेल खबर नेपाली ओमानलाई पराजित गर्दै एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको सब मलेसियाको बाईमा सुभल क्रिकेट मैदानमा बिहिबार भएको सेमी फाइनल खेलमा नेपालले ओमानमाथि 87 रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो नेपालले जितका लागि दिएको 148 रनको लक्ष्य पछ्याएको मान 28.1 ओभरमा सबै विकेट गुमाउँदै 60 रनमा समेटिएको थियो
5: अब विचार विश्लेषणको पालो सबैभन्दा पहिले न्यूयोर्कमा नेपालले राख्नुपर्ने जलवायु न्यायको प्रस्ताव शीर्षकमा हरिगोपाल रिसालको विचार कान्तिपुर दैनिकमा छापिएको छ यसलाई लिँदैछौ संयुक्त राष्ट्र महासभामा नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपदको वैज्ञानिक प्रमाण सहित क्षतिको यथार्थ विवरण जलवायु न्यायको कानूनी आधार र लगानीका स्पष्ट योजना प्रस्तुत गर्दै भारत चीन सहित अति कम विकसित पर्वतीय तथा जलवायु जोखिममा रहेका देशको समर्थन जुटाउन आवश्यक छ न्यूयोर्क यात्राको उपलब्धि भाषणको प्रभावले होइन प्राप्त स्रोत प्राविधिक सहयोग कूटनीतिक समर्थन र त्यसलाई नेपालभित्र परिणाममा बदल्ने क्षमताले निर्धारण गर्नेछ
6: अहंकारको आयु लामो हुँदैन शीर्षकमा रमेश प्रसाद तिमल सिन्हाको विचार हिमालय टाइम्समा छापिएको छ दशकौंको राजनीतिक यात्रामा पटक पटक चुनाव जितेका नेताहरूले समेत आफूलाई जनताभन्दा माथि राख्ने अधिकार पाउँदैनन् भने पहिलो पटक चुनाव जितेमा कसै अरूलाई लकार्ने अधिकार कहाँबाट आयो चुनाव जित्नु लोकतन्त्रमा गौरवको विषय हो तर जित राजनीतिक श्रेष्ठताको प्रमाणपत्र होइन जनताको मत प्राप्त गर्नु र त्यस मतको अर्थ बुझ्नु दुई फरक कुरा हुन् राजनीति

0: व्यक्तिमा चेतना चाहिन्छ, तर चेतनाभन्दा ठुलो विनम्रता हो।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
4: It's 6 o'clock, अहिले 6 बजेको छ।
5: 93.2 स्वदेश FM।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 26 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 11 तारिक भदौ कृष्ण पक्षको कुशे औँसी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: काया कैरन सुरु गरौँ। मुख्य कार्यशैली सत्याउन ध्यानाकर्षण। प्रसूति सेवा निशुल्क भनिए पनि कतिपय महिलाहरू सडकमै बच्चा जन्माउन विवश।
1: भोटेकोशीको बाढीबाट पशुधनमा ठूलो क्षति। संक्रामक रोग र महामारीको जोखिम। मरेका पशु पंक्षीको बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
4: माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
0: हुती विद्रोहीले यमनको रणनीतिक बोखा सहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
1: र एनभीएलमा काठमाडौँले खप्तडलाई हरायो। प्लेअफमा आज कर्णालीसँग खेल्ने।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स
7: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
8: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा

0: मडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
1: दुबईमा रोजगारीको सुवर्ण अवसर।
2: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
1: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
1: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76-04।
3: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
1: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर।
4: भदौ 10 मा भोटे कोशी नदीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31 करोड 52 लाख रुपियाँ आवश्यक पर्ने आकलन गरेको छ। विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड 19 लाख रुपियाँ लाग्ने अनुमान गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोग सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनमा उल्लेख छ। यो कुल व्यपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 खर्ब 90 अर्ब 62 करोड 30 लाख 40 हजार रुपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड 29 लाख 60 हजार रुपियाँ खर्च लाग्ने प्रतिवेदनको उल्लेख छ। बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर पारेको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,570 निजी घर क्षतिग्रस्त बनेको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रका लागि 1 खर्ब 3 अर्ब 54 करोड 91 लाख रुपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। यसैबीच भोटेकोशी बाढीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुङ्गो लाग्न नसकेको खबर नागरिक दैनिकले लेखेको छ।
5: राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको जलवायु संकटको वास्तविकता तथ्यसहित प्रस्तुत गर्नुपर्ने विज्ञ तथा कूटनैतिक मामिलाका जानकारहरूले सुझाव दिएका छन्। जलवायु संकटमा नेपालको योगदान नगर्ने भए पनि त्यसको असर हिमालदेखि जनजीवन, पूर्वाधार, पर्यटन, स्वास्थ्य, पानी र अर्थतन्त्रसम्म पुगेको उनीहरूको भनाइ छ। विकसित देशको जिम्मेवारीलाई आधार बनाउँदै अनुदानमा आधारित सहज र पर्याप्त जलवायु वित्त तथा हानि नोक्सानी कोष परिचालनको माग गर्नुपर्ने उनीहरूको जोड छ। साथै हिमाल र हिन्दको क्षेत्रलाई साझा जलवायु एजेण्डा बनाएर नेपालको विदेश नीतिमा जलवायु मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाह असोज 6 गते न्यूयोर्कमा हुने राष्ट्रसंघ महासभामा सहभागी हुने निश्चित भएको छ। यसैबीच फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज FRLD कोषले नेपाललाई तत्काल वित्तीय सहायता उपलब्ध गराउने तयारी भइरहेको जवाफ दिएको छ। भोटेकोशी बाढीबाट भएको क्षतिपछि नेपालले तत्काल वित्तीय सहायता उपलब्ध गराउन माग गर्दै FRLD पत्र लेखेको थियो। नेपालले भोटेकोशी बाढी आउनुमा जलवायु परिवर्तनलाई कारण बताउँदै कोषले तत्काल सहायता उपलब्ध गराउनुपर्ने जनाएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिङ वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 31 अगस्तमा पठाएको पत्रको जवाफ एफआरएलडी बोर्डका सहअध्यक्ष क्यामिला मिनभारा रोड्रिगेज ताभारेज र जर्ज बुरिस्टङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको कान्तिपुरमा खबर छ।
4: सत्तारूढ दलकै सांसदहरूले सरकारको आलोचना गरेका छन्। मल, ग्यासदेखि बाढीपछिको राहत र पुननिर्माणसम्मका कुरा उठाउँदै सत्तारूढ दलका सांसदहरूले प्रतिनिधि सभाको शून्य, विशेष र आकस्मिक समयमा हिजो सरकारको कडा आलोचना गरेका हुन्। उनीहरूले कार्यशैली सत्या

0: अर उद्योगीलाई दोष लगाउँदै विवादमा आउनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भोलिपल्ट हिजो पदबाट राजीनामा दिनु परेको छ। उहाँको सट्टामा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी चारबाट प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक शाहलाई नियुक्त गर्नुभएको छ। पछिल्लो समय ग्यास आपूर्तिको विषयलाई लिएर कर्मचारी र व्यवसायप्रति यादव असन्तुष्ट देखिँदै आउनु भएको थियो। यादवको राजीनामापछि राजसभाका सांसद सहमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ
1: काया कैरनमा भोटेकोसी बाढीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू,
1: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढीमा क्षतिग्रस्त संरचना पुननिर्माणमा सभा 7 खर्ब आवश्यक, भोटेकोसी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव, नेपाललाई वित्तीय सहायता दिन लस एन्ड ड्यामेजको सकारात्मक, सत्तारूढ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउन ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक मानेको छ। संविधानको धारा 35 उपधारा 1 लेखिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। राज्यले पनि प्रसूति सेवालाई निशुल्क भनेको छ। मातृ शिशुको सुरक्षाका लागि सरकारले वार्षिक 3,10,00,00,000 खर्च पनि गरिरहेको छ, तर दुर्भाग्य विपन्न र निमुखा बबिता कुमारी पासवानहरूलाई भने सरकारी अस्पतालकै गेट बाहिर सड़कमा बच्चा जन्माउन विवश बनाइन्छ। सप्तरीकी बबिता कुमारी पासवानले अस्ति बुधबार झिसमिसेमै राजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरसँगै जोडिएको सड़क पेटीमा बच्चा जन्माउनु परेको घटनापछि प्रश्न उठ्छ। सरकारले मातृ शिशु सुरक्षामा खर्च गर्ने अर्बौं रकम विपन्नका लागि होइन, राज्य निमुखाका लागि होइन। सँगै यो घटनाले हाम्रो स्वास्थ्य सेवा प्रणालीको अवस्था पनि उदाङ्गो बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गर्भवती भएदेखि प्रसूति हुँदासम्मका सम्पूर्ण उपचार सरकारी अस्पतालमा निशुल्क हुन्छ। गर्भवती महिलाले 8 पटकसम्म गर्भ जाँच गराउँदा पैसा लाग्दैन। आवश्यक परे नवजात शिशुको एनआईसीयू र एसएनसीयू उपचार समेत निशुल्क हुने व्यवस्था छ। तर प्रसूति व्यथा लागेपछि मध्यराती श्रीमानसँगै अस्पताल पुगेकी बबिता कुमारीले रगत परीक्षणका लागि 3200 रुपियाँ जुटाउन नसक्दा सडक बेटीमै बच्चा जन्माउनु मात्र परेन, त्यसपछि पनि अस्पतालका कर्मचारीबाट दुर्व्यवहार सहनु पर्यो। आजको नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोशी बाढीका कारण मानवीय क्षतिका साथै कृषि र पशुपालन क्षेत्रमा पनि ठूलो असर परेको छ। कृषि क्षेत्र तथा पशुपंक्षीमा भएको क्षतिको यकिन विवरण अझै आइसकेको छैन, तर प्रारम्भिक तथ्याङ्कबाट किसानले पशुधनतर्फ धेरै क्षति भोग्नु परेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारका काम भइरहेका छन्। बाढीमा मरेका पशुपंक्षीको बेलैमा उचित व्यवस्थापन हुन नसके त्यसबाट मानिस र पशुपंक्षीमा रोग र संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। थप जानकारी सहित साथी मदन पौडेल।
7: भदौ 10 आएको भोटेकोशी बाढी लगत्तै सरकारले प्रभावित क्षेत्रमा पशु चिकित्सक सहितको टोली खटायो। खटाएको टोली अर्को दिन नै विशेष गरी रसुवा र नुवाकोट पुग्यो। तर त्यस बेलाको अवस्था अनुसार मानवीय खोज तथा उद्धार पहिलो प्राथमिकता रहेकाले पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रको अवस्था बुझेर मात्रै फर्कियो। तर अहिले प्रभावित 15 पालिकाबाट पशुधन तर्फको क्षतिबारे प्रारम्भिक विवरण आउन थालेको छ। टोलीमा खटिएका मध्ये एक केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा।
8: नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ। र बङ्गुरहरूमा 1700 हारिमा बङ्गुरहरूको बगाएर लगेको छ। यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ। त्यसको पनि हामीसित रेकर्डहरू छ।
7: बाढीबाट विशेष गरी रसुवा, नुवाकोट र धादिङमा पशुधन तर्फ निकै ठूलो क्षति भएको छ। गाई भैँसी, बाख्रा, कुखुरा, बङ्गुर लगायत मरेका छन्। खेतीयोग्य जमिन, खोरगोठ र फार्म बगेको या पुरिएका छन्। बाढीले बगाएका र मरेका पशु पंक्षी नदी किनारमा यत्र तत्र भेटिन्छन्। यसबाट अरू रोग र महामारी फैलिन सक्ने जोखिम हुँदा मरेका ती पशु पंक्षीको उचित व्यवस्थापन नै अहिलेको मुख्य विषय बनेको छ।
8: वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ। दोस्रो कुरो, त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने, इकोलाई, साल्मोनेला जस्ता कीटाणुहरू हुन्छन्, त्यो पानीको स्रोतमा मिसिन गयो भने त्यसले हैजा, टाइफाइड हुन सक्ने, मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ। तेस्रो भनेको, पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छन्, जस्तो खोरेतका कुराहरू छन्, भ्याकुते रोगहरू, यस्ता रोगहरू चाहिँ के हुन सक्छ भने त्यो पशुबाट अर्को पशुमा, स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ। त्यो भएर सबको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगाए चाहिँ पशुमा ठुलो समस्या निम्त्याउन सक्छ।
7: प्रभावित क्षेत्रमा पानी दूषित हुन नदिन मरेका पशु चौपाया तथा पशु पंक्षीलाई बेलैमा विधि अनुरूप व्यवस्थापन गर्न पशु चिकित्सकको जोड छ। विशेष गरी यो विषय मानव स्वास्थ्य र वातावरणमा जोडिएको हुन्छ। फेरि वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा।
8: 3 फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा, पानीको स्रोतबाट टाढा। र यो WHO प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ। र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो। नुन राखिसकेपछि माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
7: बाढीबाट भएको मानवीय क्षति, घरबारविहीन हुनेहरूले भोग्नु परेका पीडा र प्रभावितको व्यवस्थापन अहिलेको मुख्य चुनौती छ। सँगसँगै बाढी प्रभावित क्षेत्रमा सम्भावित अर्को महामारीबाट जोगिन मृत पशु चौपायाको खोजी र बेलैमा सुरक्षित व्यवस्थापनको पनि उत्तिकै खाँचो छ।
0: भोटेकोशीको बाढीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, विपदका बेला अपङ्गता भएका व्यक्तिको उद्धारदेखि राहत आश्रय र पुनस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन्। बाढीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन कठिन बनेका छन्। तर बाढीबाट प्रभावित अपाङ्गता भएका सबै व्यक्तिको अवस्था उस्तै सुरक्षित छ भन्ने यकिन पनि छैन। प्रभावित क्षेत्रमा कति अपाङ्गता भएका व्यक्ति थिए, कति विस्थापित भए, कति बेपत्ता छन् र ककसलाई उद्धार र विशेष सहयोग आवश्यक छ भन्ने पूर्ण तथ्याङ्क अझै संकलन हुन सकेको अवस्था छैन। आजको कान्तिपुरमा खबर छ। यसैबीच भोटे कोशीको हिमबाढीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क फेरि जोडिएको छ। बाढीले तहस नहस बनाएको सड़क सञ्जालमा तारी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन फेरि सञ्चालनमा ल्याएको हो। तारी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट, त्रिशुली हुँदै मैलुङ, स्याफ्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत आयोजनाका सुरुङदेखि नदी किनार र प्रभावित बस्तीमा खोजी अभियान पनि तीव्र पारेको छ। उद्धारसँगै अवरुद्ध सड़क तथा पुल सञ्चालन, पहुँच मार्ग निर्माण र आपतकालीन स्वास्थ्य सेवा समेत समानान्तर रूपमा अघि बढ़ाइएको खबर गोरखापत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
9: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
10: पर्ख दीपक,
9: किन
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ।
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
14: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
16: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। लोकसेवा आयोगको परीक्षा प्रति आकर्षण घटेको छ। सरकारी आँकडाले भन्छ अखिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनुको संख्या झण्डै 80,000 कम छ। नवयुवा आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ्ने अनुमान गरिएको थियो, तर लोकसेवा आयोगकै आँकडाले भने फरक विवरण सार्वजनिक गरेको छ। सेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 382,947 आवेदन परे, जबकि आर्थिक वर्ष 81-82 459,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिनुभयो। आयोगले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 67 वार्षिक प्रतिवेदन समेत बुझाएको छ, जसमा कुल आवेदन मध्ये 2,09,030 अर्थात 52.47% महिला र 182,017 अर्थात 47.53% पुरुष छन्। प्रतिवेदन अनुसार यो अवधिमा बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फ कुल 2,383 पदका लागि आवेदन माग गरिएको थियो। प्रकाशित पद संख्या र प्राप्त आवेदनका आधारमा औसतमा एउटा पदका लागि 250 जनाले प्रतिस्पर्धा गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। यमनमा इरान समर्थित उथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मुखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। उथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मुखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मुखा बाब एल मन्देबबाट झन्डै 80 किलोमिटरको दूरीमा पर्छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार उथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ अघि बढेका छन्। उथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघ भएको छलफलमा यमनमा पछिल्लो समय बढेको सैन्य गतिविधि, उथीका आक्रमण र त्यसबाट नागरिक तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ।
0: अब खेल खबर। काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलको लिग चरणको खेलमा खप्तर फाल्कन्सलाई 3-2 को सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरूद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्यायो। तेस्रो सेट 25-20 खप्तरले जितेपछि काठमाडौँ दबावमा परेको थियो, तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौं तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको छ। हिजै कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। यस्तै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अङ्कसहित लिग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच आज बेलुका 6 बजे प्लेअफ खेल हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलो पटक आयोजना भएको हो। यसको फाइनल खेल भोलि शनिबार हुनेछ।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षा हुने ठाउँमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरे।
0: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीमा परि हराएका मध्ये अहिलेसम्म 1,380 शव फेला परेको छ। पहिचान भएका 102 शव आफन्तलाई बुझाइएको छ। 1,148 शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवहरू विभिन्न अस्पतालका शव गृहमा रहेका छन्।
1: पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी पुनर्गठन तथा चुनाव समीक्षा सम्बन्धी छुट्टे प्रतिवेदन तयार पार्नु भएको छ। उहाँले महासचिव शंकर पोखरेलमाथि ओलीलाई नेतृत्वबाट हटाएर अन्तर्ध्वंस मचाउन खोजेको गम्भीर आरोप पनि लगाउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ्दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमिन बालुवा भरि गएर मरुभूमिमा परिणत हुने चिन्ता समेत बढेको छ।
1: सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका 16 जनाले दामासाईका आधार शेयर सदस्यहरूको 5,67,55,24,000 रकम तिर्नु पर्ने फैसला अदालतले गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा हिजो सजाय निर्धारण गर्दै जिल्ला अदालत काठमाडौँले कैद, जरिवाना र बिगो तिराउने फैसला गरेको हो। भदौ 11 जिल्ला न्याय अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले 16 जनालाई दोषी ठहर गरेको थियो, जसमा सहकारीका संस्थापक रहेका इच्छाराज तामाङ सहित उहाँकी श्रीमती सृजना साक्य तामाङ, दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दान हिरा तुलाधर कंसाकार, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरूङ र मीना गुरूङ रहेका छन्।
0: सिटी प्रोपर्टीज नवौ नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा प्रदर्शनी यही असोजे 1 गतेदेखि 4 गतेसम्म काठमाडौँको भ्रिगुडी मण्डपको प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।
1: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 13.85 अङ्कले घटेको छ। अस्ति बुधबार 15.43 अङ्कले घटेर 2,545.40 अङ्कमा बन्द भएको नेप्से हिजो फेरि 2 अङ्कले घटेको हो।
0: बाढ़ी पहिरोका कारण बैंक तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क संकलन भइरहेको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो तथ्याङ्क संकलन गर्दै रहेको राष्ट्र बैंकका सहप्रवक्ता सुधा श्रेष्ठले जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको
0: बाबु कमाउने छोरो उडाउने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.25 खर्ब आवश्यक। भोटेकोशी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
1: सत्तारूढ सांसदहरूबाटै सरकारको आलोचना। कार्यशैली सच्याउन ध्यानाकर्षण। प्रसूति सेवा निशुल्क भन्ने पनि। कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
0: भोटेकोशीको बाढीबाट पशुधनमा ठूलो क्षति। संक्रामक रोग र महामारीको जोखिम। मरेका पशु पंक्षीको बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
1: उथी विद्रोहीले यमनको रणनीतिक मुखा सहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
0: र एनबीएलमा काठमाडौँले खप्तडलाई हरायो। प्लेअफमा आज कर्णालीसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ग्यास अभाव र उद्योग मन्त्रालयमा भएको फेरबदलको विषयमा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे रित्तो सिलिन्डर लाइनमा राखेर त्यही सिलिन्डरमा अडेस लगाई टुक्रुक्क बसेर झोक्राउँदै मोबाइल हेरिरहेका छन्। अनि मोबाइलमा खबर देखेर उनी भन्दैछन्, टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
17: 93.2 स्वदेश एफएम।
18: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। आजको दिनमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भन्नुभएको एउटा वाचा मलाई याद छ, पैसा नभएर कसैले पनि स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने छैन, तर अस्पताललाई तिर्न 1200 रुपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी भयो, रगत जाँच गर्दा 3200 रुपियाँ लाग्छ भनेपछि पति हरेराम अपुग रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिए, पत्नी बबिताले पनि पछ्याइन् पैसा जुटाउन नसकेर बाहिर सड़क मेटीमा बसिरहेकै बेला 4 बजे बबिताले शिशु जन्माएकी छन्। आदरणीय श्रोता, राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 वर्षाही कि 30 वर्षीय बबिता कुमारी पासवानले सड़क मेटीमै शिशु जन्माउनु परेको छ। यो कस्तो मानवीयता हो? यो कस्तो अस्पताल? अस्पतालभित्र काम गर्ने कर्मचारीको मन ढुङ्गाको हुन्छ? आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौँ। त्यहाँ नर्सहरू होलान्, त्यहाँ डक्टरहरू होलान्, त्यहाँ ड्युटीमा बसेका व्यक्तिहरू होलान्, एउटा मानवीयता भन्ने हुँदैन, ह्युमेनिटी भन्ने छैन अहिले मानिसमा? आखिर 1200-3200 पैसा तिर्न नसक्दाखेरि एउटा परिवारको एउटा सुत्केरी महिलाको यो बिजोक, यो अवस्था, यो दर्दनाक अवस्था आज समाज कतातिर गइरहेको छ? हामी यस विषयमा चर्चा गर्न चाहन्छौँ। मानवमा मानवीयता हराउँदै गएको हो त? मानवमा क्रूरता प्रदर्शन गर्न मायर बन्ने परिस्थिति सिर्जना हुँदै गएको हो त? आज यो देशमा मानवीयता छैन? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता। यतिखेरको अवस्थामा राजविराजको त्यो काली लाग्दो अवस्थालाई हामीले प्रत्यक्ष रूपमा तपाईँलाई देखाएका छौँ आदरणीय श्रोता। अहिलेको अवस्थामा जसरी नेपाली बसमा हामी हरेक विषयमा कुराकानी गर्ने गर्दछौँ, त्यो विषयमा सबै क्षेत्रका व्यक्तिहरूसँग हामी प्रश्न पनि गर्ने गर्दछौँ, जवाब पनि माग्ने गर्दछौँ। तपाईँलाई थाहा छ, देशमा ग्यासको सङ्कट छ, ग्यासको सङ्कट छ। त्यो सङ्कटका कारणले गर्दाखेरि अहिले उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुपर्ने स्थिति पैदा भएको छ। ग्यास नेपालीको घर घरमा पुग्न सकेन, ग्यास चुलो बल्न सकेन। विद्यार्थीहरू अहिले मर्कामा छन्, सुर्खेतबाट फोन आउँछ, धारचुलाबाट फोन आउँछ, कैलालीबाट फोन आउँछ, होइन, हरेक क्षेत्रबाट हामीलाई फोन आएको छ, ग्यास समयमा पाएको छैन, होस्टेलमा बस्नु परेको छ, विद्यार्थीहरूले होटेलमा खाना खानु परेको छ, भाडा तिर्न हम्मे हम्मे पर्ने विद्यार्थीहरूका निम्ति आज ग्यास नपाउँदाखेरि अर्को समस्या सिर्जना भएको छ। आदरणीय श्रोता, उद्योग मन्त्रीले राजीनामा दिँदै गर्दाखेरि अब ग्यासको सङ्कट टर्यो त? नयाँ मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। दीपक कुमार शाहले अब ग्यास समयमा ल्याउन सक्छन् त? दीपक कुमार शाहले ग्यासको सहुलियत दिलाउन सक्छन् त? आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौँ। कालो बजारी भएको छ, मूल्य महँगी छ, एउटै ग्यासको 2500 तिर्ने पर्ने, 2600 तिर्नुपर्ने स्थिति छ। ग्यासले खायो यादवको मन्त्री पद, दीपक कुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी। तर ग्यासले मात्र होइन, प्रधानमन्त्री बालेन्द्र शाह र गौरी कुमारी यादव बीच यसभन्दा अगाडि पनि टकराव थियो। सिधै गौरी कुमारी यादवलाई पक्राउ गर्नका निम्ति प्रहरीका आइजीपी दानबहादुर साय कार्कीलाई तत्कालीन बेला प्रधानमन्त्रीले निर्देशन गरेका थिए, तर दानबहादुर कार्कीले त्यो आँट गर्न सकेनन्। हरेक नेताहरूसँग चाहिँ उनले समीक्षा गरिसकेपछि उनी पक्राउ परिनन् र त्यस पछाडिदेखि खटपट भएको परिस्थितिले आज राजीनामा दिनुपर्ने स्थितिको सृजना भएको छ। तर अहिलेको अवस्थामा देशमा कालो बजारी, ग्यासको अभावदेखि लिएर खाद्यान्नको मूल्य वृद्धिमा सरकारको ध्यान छ कि छैन, यस विषयमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। देश यतिखेर पनि बाढी पीडितबाट निकै समस्यामा छ, उद्धार र राहतमा समन्वयको अभाव भएको भन्ने खालका विषयहरू आएका छन्। तर भोटेकोसीमा आएको बितन्डालाई सरकारले कसरी लिएको छ, कसरी हेरेको छ? भोटेकोसीको बितन्डालाई सरकारले नजिकबाट हेरेको छ, सबैका घर घरमा राहत पुगेको छ, पीडितहरूलाई राहत पाइएको छ। आजको बहसमा हामी चर्चा गर्दैछौँ। जलवायुको मुद्दा बोकेर प्रधानमन्त्री अमेरिका जाँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज 6 गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनेछन्। तर नेपालको जलवायुको समस्या, कार्बन उत्सर्जन गर्ने शक्तिशाली देशहरूबाट प्रताडित हुनु परेको नेपाल, आज नेपालले त्यसबाट छुटकारा पाउन सक्छ त? आज नेपालले त्यस विषयमा कुराकानी गर्न सक्छ त? अहिलेको नेपाली बहसमा, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता। अब नेपालको जलवायु परिवर्तनका क्षेत्रमा नेपालले खेल्नुपर्ने भूमिका, नेपालले हरेक विश्व मञ्चमा निकाल्नुपर्ने, विश्व मञ्चमा आफ्नो आवाजहरू उठाउनु पर्ने भूमिका, त्यो नेपालले खेल्न सक्छ कि सक्दैन, आजको बहसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, रसुवाको भट्टेकोसी क्षेत्रमा भदौ 10 गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालको विपद जोखिम र जलवायु सङ्कट अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ। बाढीपछि उद्धार खोजी, सब पहिचान, राहत तथा पुनर्स्थापनाको काम अझै जारी छ। पछिल्ला विवरण अनुसार बाढी प्रभावितका लागि राहत र पुनर्निर्माण सँगै बेपत्ता तथा मृतकको पहिचानको काम अघि बढिरहेको छ। नेपालले आकलन नगरेको यो विनाशकारी महाबाढीका कारणले गर्दाखेरि देश अप्ठ्यारो स्थितिमा छ। भोटेकोसीको जलप्रय यतिखेर प्रलय उजाडिएकै नहुँदाखेरि सडक पेटीमा बच्चा जन्माउनु पर्छ, कस्तो खालको एजेन्डा हो यो?
19: होइन, यो स्वास्थ्य सुविधाको विषयमा चाहिँ आधारभूत स्वास्थ्य सुविधा नागरिकहरूले निशुल्क पाउनुपर्छ भन्ने हाम्रो संवैधानिक व्यवस्था पनि हो। तर अहिले कम्तीमा पनि हामीले नागरिकको यो स्वास्थ्य सुविधा निशुल्क पाउनुपर्छ भन्ने संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि हामीले एउटा तत्काल एउटा काम गर्नुपर्ने थियो, सरकारको तर्फबाट त्यो काम हुन सकेन। जस्तो भन्नुहोस्, तपाईँको हरेक नागरिकहरूका बिमा खाताहरू, बिमा कम्पनीमा गएर बिमा गर्दाखेरि बिमा कम्पनीहरूले बिमा नदिने, हस्पिटलहरूले पनि कम्पनीका बिमाहरूलाई स्वीकार नगर्ने, त्यस्तो खालको परिस्थिति देखिया छ। अहिले तपाईँले बुझ्नुभयो भने धुलखेल हस्पिटलमा बिमा गरेका मान्छेहरूले नागरिकहरूले उपचार पाएको अवस्था छैन। यस्तो धेरै
18: मन्त्रीज्यूले के अरे 3500 एक लाख जबसम्मको कभरेज गर्नै सकिँदैन भन्ने खालको कुरा गरिसके पछाडि त नागरिकहरू त बिचल्ली भयो नि त। नागरिकलाई आखिर सरकार के को लागि चाहिने हो?
19: होइन, त्यसको लागि त हामीले एउटा नीति बनाउनु पर्यो। म त पटक पटक यो विषय अर्थमन्त्रीज्यूलाई पनि मैले लेखेरै दिएको थियो। हामीले नागरिकहरूका, हरेक नागरिकहरूका बिमा खाता खोलिदिउँ, नागरिकहरूले आफ्ना पर्चेजका जति पनि एक्टिभिटीहरू गर्छन् त्यो पर्चेजको एक्टिभिटीबाट केही पर्सेन्ट रकम नागरिकको बिमा खातामा स्वतः जाने व्यवस्था मिलाइदिउँ। हामीले मानिलिनुहोस् तपाईँको, हामी सवारी साधन चढ्छौँ, हरेक वर्ष सवारीमा बिमा गर्छौँ, तर त्यो हरेक वर्ष बिमा गर्दै गर्दा यदि दुर्घटनामा परेन भनेर नो क्लेममा पऱ्यो भने नो क्लेम डिस्काउन्टको रकम पनि स्वतः व्यक्तिको व्यक्तिगत बिमा खातामा जाने व्यवस्था मिलाइदिउँ। त्यसो हुँदा साना साना यस्ता धेरै चिजहरू छन् जसले साना साना कामहरू गरिदिँदाखेरि नागरिकको आफ्नो इन्डिभिजुअल बिमा खातामा ठुलो रकम जम्मा हुन्छ र नागरिकले उपचार कसरी गर्नुपर्छ, उपचार कसरी गर्ने होला भनेर भौतारिनुपर्ने अवस्था छैन र हाम्रो त्यो संवैधानिक व्यवस्थालाई पनि हामीले चाहिँ लागू गर्न सक्छौँ। मैले यो विषय अर्थमन्त्रीज्यूलाई पनि धेरैचोटि लेखेर दिएँ। अब सुन्नेले कुरा नसुन्ने पछाडि भन्नेले मात्रै भनेर के हुँदो रहेछ र त्यस कारणले जुन घटना अहिले भएको छ म आफै पनि यो घटनाप्रति दुखी छु।
18: तर अहिलेको अवस्थामा चाहिँ जुन अर्थमन्त्रीले चालेको कदमको चौतर्फी रूपमा आलोचना भइरहेको छ, विरोध भइरहेको छ, जनताको सरकार हुनुपर्छ, सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ, सबैभन्दा ठुलो भनेको शिक्षा, स्वास्थ्य र रोजगार नागरिकले चाहेको भनेको को सरकारमा आयो को गयो केही समयका लागि चाहिँ स्टन्ट होला केही समयका लागि लोकरिजय होला लोकप्रियता होला आखिर त्यो वितृष्णाको दर बढ्दै गयो भने भोलि हुने फेरि अर्को खालको आन्दोलनै हो द्वन्दै हो तर त्यो कारणले गर्दाखेरि सरकार यसमा गम्भीर हुन सक्यो कि सकेन त किनभने तपाईँकै पार्टीको सरकार छ तपाईँकै पार्टीका नेताहरू सत्तासीन हुनुहुन्छ जनताको पक्षमा स्वास्थ्यको पक्षमा चाहिँ सरकार आज उदार भएको छ त्यसो भए
19: होइन सरकार उदार भएको त म भन्दै भन्दिनँ हेर्नुहोस् होइन सरकारले जुन ढङ्गबाट काम गर्नु पर्थ्यो त्यो ढङ्गबाट काम गर्न सकेको छैन मैले यसरी प्रश्न गर्दै गर्दा हाम्रो नागरिकहरू पनि कस्तो भएको छन् भने प्रश्न सही थियो या गलत थियो भन्ने कुरा छुट्याउनु भन्दा पनि त्यसो हो भने समाधान के हो त तिमीले भन्नु पऱ्यो नि भनेर उफ्रिन्छन् समाधान दिने ठाउँमा हुँदा हामीले भन्ने हो नि त्यो कुरो त हामीले त अहिले समाधान यो है भनेर भनिदिने मात्रै हो समाधान यो भनेर भन्दाखेरि नसुन्दिएपछि के लाग्छ र हेर्नुहोस् केही लाग्दो रहेनछ सरकारले अहिले जुन ढङ्गबाट नागरिक पक्षमा काम गर्नु पर्थ्यो नागरिकको हितमा काम गर्नु पर्थ्यो नागरिकको हितमा काम गर्न सकेको छैन म अब तपाईँलाई एउटा कुरा भनिहालेँ है
18: माननीयज्यू समाधान भनिदिनुहोस् तपाईँले नै
19: होइन मैले अघि भनिसकेँ समाधान मैले अघि भनिसकेँ नागरिकका इन्डिभिजुअल तपाईँको चाहिँ मेडिकल खाता खोलिदिनुपर्छ हरेक उनका एक्टिभिटीहरूबाट उनले प्राप्त गर्ने स्यालेरी होस् चाहे चाहिँ तपाईँको उहाँले कुनै बिमा एक्टिभिटीमा लाग्ने जति पनि रकमहरू होस् ती रकमहरू सम्पूर्ण रकमहरू चाहिँ उनका आफ्ना बिमा खाताहरूमा जम्मा हुने व्यवस्था हामीले मिलाइदिनुपर्छ हेर्नुहोस् हरेक नागरिकले हरेक दिन पर्चेज गर्छ त्यो पर्चेज गर्दाखेरिको 0.5% मात्रै हामीले नागरिकको मेडिकल खातामा त्यो पर्चेजमा संलग्न नागरिकको मेडिकल खातामा हाल्ने व्यवस्था मिलाइदिउँ भने पनि उसको खातामा धेरै ठुलो रकम जम्मा भएर बस्छ हामीले यहाँ कसैलाई पुरस्कार दिनु पनि पर्दैन कसैलाई कर छुट पनि ल तिमीलाई हामी चाहिँ कर छुट दिन्छौँ करमा समाहित हो भन्नु पनि पर्दैन हेर्नुहोस् हामीले कम्तीमा पनि नागरिकलाई करमा आबद्धता कसरी गर्ने र त्यो करको बेनिफिट कसरी हामीले लिने भन्ने कुरा मात्रै सिकाउन सक्यौँ भने पनि धेरै कुराहरू हुन्छ त्यसले गर्दा मैले यो विषय धेरै पटक भनिसकेँ मैले यो विषय अब सभापतिज्यूलाई मात्रै भन्न बाँकी छ लेखेर दिन बाँकी छ धेरैचोटि भने यो भएन है नागरिकका हरेक एक्टिभिटीहरूमा उहाँले गरेका पर्चेजका कामहरूबाट केही सर्टेन रकम छ उहाँको जसरी हाम्रो सामाजिक सुरक्षा कोषमा जान्छ त्यसै गरी उहाँ नागरिकहरूको पनि मेडिकल खातामा जाने व्यवस्था मिलाइदिउँ भनेर मैले धेरै पटक भनिसकेँ सुन्नेले कुरा नसुनेपछि हाम्रो केही लाग्दो रहेनछ हेर्नुहोस् तर नागरिकको यो स्वास्थ्यसँग शिक्षासँग र रोजगारीसँग जुन ढङ्गबाट अहिले हामी खेलवाड गरिरहेछौँ यो कुनै हालतमा पनि सही छैन
18: अब उद्योग मन्त्रीले हिजो राजीनामा बुझाउनु भएछ अर्को उद्योग मन्त्री त आउनुभयो उद्योग मन्त्री हुँदै हुँदै आँसु पुछ्दै जानुभयो यो के रहेछ कारण यो ग्यास नदिनै सकेर हो त्यसो भए
19: होइन ग्यास यस्तो छ कि ग्यासको विषयमा चाहिँ मेरो स्पष्ट धारणा के हो भने यो समस्या इराक र इरान र अमेरिकाको बिचको जुन युद्ध भयो इरान र अमेरिकाको बिचको युद्धको कारणले हर्मुज नाकामा देखिएको केही समस्याको कारणले संसारभर यो पेट्रोलियम पदार्थको केही असहजता पैदा भएको हो त्यसको मारमा हामी पनि परेका हौँ तर पनि हामीले के गर्नु पर्थ्यो भने जस्तो त्यो हर्मुज नाकामा समस्या आएर नेपालमा पनि पेट्रोलियम पदार्थ लगायत ग्यासहरूमा समस्या अलि अगाडिदेखि नै छ ग्यासको समस्या आएपछि हामीले आधा सिलिन्डरमा जाने व्यवस्था गऱ्यौँ त्यो आधा सिलिन्डरबाट फुल सिलिन्डरमा जाने बेलामा त्यहाँ समस्या कहाँनिर भयो भने उद्योग मन्त्रीज्यूले त्यसलाई हामीसँग कति कोटा छ हामीसँग कति आएको छ हामीसँग स्टकमा कति छ त्यसपछि बजारमा कति सिलिन्डर गएका छन् ती बजारमा गएका सिलिन्डरहरूको फुल सिलिन्डर बनाउँदा कति ग्यास हामीलाई आवश्यक पर्छ त्यो सबै क्यालकुलेसन गरेर मात्रै फुल सिलिन्डरमा जानु पर्थ्यो हतारमा फुल सिलिन्डरमा जाने निर्णय गरिदिएका कारणले गर्दाखेरि फुल सिलिन्डर पुर्याउनलाई बजारमा समस्या भयो यो विषयमा पनि उहाँले क्यालकुलेट गरेर काम गर्न नसकेका कारणले आज उहाँ दुःखद रूपमा चाहिँ बाहिर निस्किनुपर्ने अवस्था रह्यो यो हामी आफैलाई पनि यो लज्जाबोध हो र अब फेरि नयाँ मन्त्रीज्यू आउनु भएको छ उहाँले पनि क्यालकुलेट गरेर काम गर्नु भएन बजारमा कति सिलिन्डर गएको छ हामीसँग स्टकमा कति छ हामीलाई कति आवश्यकता छ हामी त्यो ल्याउन सक्छौँ कि सक्दैनौँ त्यो सबै कुरा हेरेर उहाँले काम गर्नु भएन भने फेरि पनि समस्या आउँछ उहाँले तत्काल यदि त्यसरी क्यालकुलेट गर्दा बजारमा गएको हामीसँग स्टकमा भएको कुरालाई म्यानेज गर्न सक्ने अवस्था छैन भने हामीले इलेक्ट्रिक उसमा चाहिँ जानुपर्छ हामीले नागरिकहरूलाई सुलभ दरमा इन्डक्सन चुल्हा लगायतका चुल्हाहरू चाहिँ वितरण गर्नुपर्छ र नागरिकलाई भन्नुपर्छ विद्युत प्रयोग गर्नुहोस् है यो हाम्रो आफ्नै उत्पादन हो विद्युत प्रयोग गर्नुहोस् भनेर पनि नागरिकलाई भन्नुपर्छ तर सुलभ दरमा राज्यले दिनुपर्छ
18: तर अहिले अब निकै ठुलो बाढीको प्रलय देशले बेहोर्नु पर्यो देश भूकम्पदेखि लिएर कोरोनादेखि लिएर महाबाढीको प्रलयसम्म आइपुग्दाखेरि अब भोटेकोसीको स्थिति त निकै समस्याग्रस्तकै स्थिति छ यहाँले पनि देखिसक्नु भएको छ जलवायु परिवर्तनको मुद्दा बोकेर चाहिँ अब असोज 6 गते जस्तो लाग्छ प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागिता जनाउन जाँदै हुनुहुन्छ नेपालले आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने विषयहरू के हुन्
19: होइन, जलवायु परिवर्तनबाट नेपालले जुन खालको क्षति बिहोरेको छ यो जलवायु परिवर्तनका लागि अन्तर्राष्ट्रिय सेक्टरले जसरी कामहरू गरे र जलवायु यो ग्लोबल वार्मिङको अवस्था सिर्जना गरिदिए त्यस कारणले गर्दाखेरि अहिले हिमालय क्षेत्रमा समस्या देखिएको हो। हेर्नुहोस्, यो हिमालय क्षेत्रमा देखिएको समस्याको कारक भनेको चाहिँ अन्तर्राष्ट्रिय ठुला औद्योगिक राष्ट्रहरू हुन्, त्यस कारणले गर्दाखेरि ती राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्छ, यो क्षतिपूर्तिको आवाज चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा उठ्नुपर्छ भन्ने विषय यो समग्र राष्ट्रपाको विषय पनि हो। त्यस कारणले अब सरकार यो विषय लिएर अन्तर्राष्ट्रिय मञ्चमा जाँदैछ र अन्तर्राष्ट्रिय मञ्चमा हामीले यसलाई दह्रो ढङ्गबाट उठाउनु पर्ने अवस्था रहन्छ। यदि हामीले त्यसलाई दह्रो ढङ्गबाट उठाउन सकिएन भने हामी फेरि पनि त्यो मारमा पर्छौँ। हामी हेर्नुहोस् 72 पछाडि निरन्तर रूपमा प्राकृतिक प्रकोपको कहरमा परेका छौँ। यसबाट हामीले छुटकारा पाउनका निमित्त हामीले क्षतिपूरणलाई पनि सँगसँगै मागेर जानुपर्ने अवस्था छ।
18: र आज जेएनजी आन्दोलनको एक वर्ष पुग्दै गर्दाखेरि अस्ति भर्खरै त्यहाँ जलेको संसद भवन अगाडि कार्यक्रम भयो, त्यही कार्यक्रमका बिचमा पनि निकै वाद प्रतिवाद भयो नि त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै, कसलाई धर्मगुरुहरूलाई विभिन्न काण्डमा मुछिएकाहरू आरोपीहरू होइन विभिन्न अपराधमा मुछिएकाहरूलाई ल्याएर चाहिँ अग्रभागमा कसले राखे अहमद कुमार चौलागाईजी त्यहाँ?
19: होइन, यो विषय हाम्रो पनि प्रश्नको विषय हो, उहाँहरूलाई कसले ल्याएर राखे हो, त्यो जेएनजीको जेएनजी आन्दोलनको भावना, जेएनजी आन्दोलनको मर्म र जेएनजीका मागहरू सम्बोधन गर्ने विषयहरूलाई पन्छाएर त्यस पछाडि यसरी विवादास्पद व्यक्तिहरूलाई ल्याउने र त्यो कार्यक्रममा उहाँहरूलाई राखेर कार्यक्रम गर्ने र त्यो जेएनजी आन्दोलनलाई जुन ढङ्गबाट चाहिँ उपास गर्ने काम भयो, यो काम कसले गर्यो भनेर हामी पनि खोजिरहेछौँ।
18: होइन, त्यो कसले गरेर रहेछ भन्ने कुरा अहिलेसम्म पत्ता लगाउनु भएको छैन, त्यहाँ त सचेतक र गृहमन्त्रीको त लफडै पर्यो नि ग्रुपमा।
19: होइन, यो विषय त मैले हेर्नुहोस् न, मैले त यो विषय सदनमा पनि उठाइसकेँ होइन, कसले लिएर आएर त्यहाँ चाहिँ राखे हो भनेर
18: मन्त्रीहरू पछाडि छन् वरियता क्रममा, उहाँहरूलाई अगाडि राखेर अगरबत्ती के हो त्यहाँ पानसमा 32 दीप प्रज्वलन भएकै छ, आफैले गोली हानेर चाहिँ गोली हान्यो भनेर होइन, त्यो निकै चर्चामा आएका श्रीनिवासजी पनि त्यही सामूहिक रूपमै सहभागिता हुनुहुन्थ्यो भनेपछि यो त जेएनजी आन्दोलनमाथिको उपहास भएन र भने?
19: होइन, मैले अघि नै भनिसकेँ यो आन्दोलनमाथिको उपहास र जेएनजीको भावना र मर्म विपरीतको काम भएको छ। त्यो विषयमा जो साथीहरू त्यसमा संलग्न हुनुहुन्छ उहाँहरूले कम्तीमा पनि नागरिकसँग क्षमा याचना गर्नुपर्छ।
18: तर अहिलेको अवस्थामा सरकार सही ट्र्याकमा छ, अध्यक्षज्यूले सभापतिज्यूले जुन किसिमले अस्ति संसदमा पनि भन्नुभएको छ, गलत काम गर्ने गलत क्रियाकलाप गर्ने दुःखमा झन धुनचुक छर्किनेहरूलाई कारवाही हुन्छ भनेर, राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको बिचको तादम्यता कस्तो छ अहिले?
19: होइन, यहाँ सबभन्दा ठुलो कुरो समस्या म कहाँ देखिरहेको छु भने हामीले मन्त्री परिषद चाहिँ गठन गऱ्यौँ तर पूर्ण रूपमा सरकार सञ्चालन गर्न सकेका जस्तो मैले अनुभूति गरिरहेको छैन, किनभने हरेक घटनाक्रमहरू हामीले नजिकबाट हेरिरहेछौँ। ती घटनाक्रमहरूमा हामीले हेर्दै गर्दाखेरि सरकार र सरकारमा सम्मिलित व्यक्तिहरू, सरकार भनेको मन्त्री परिषद मात्रै होइन, सरकार भनेको त्यहाँ स्थायी सरकार पनि छ, निजामती सरकार छ, यसो भनेर फेरि म निजामती कर्मचारीहरूलाई दोष दिएर मात्रै पनि उम्किन हामीलाई त्यो छुट पनि छैन, म त्यो पनि भन्न चाहन्न, तर कम्तीमा पनि हामीले विश्वासमा लिनुपर्ने, कमान्ड गरेर काम गर्नमा उहाँहरूलाई लगाउनु पर्ने, उहाँहरूको विश्वास जितेर अनि ल है यो चाहिँ योजना हो, यो योजनालाई तपाईँले यतिभित्र चाहिँ गरेर लिएर आउनुहोस्, यो ढङ्गबाट गरेर लिएर आउनुहोस्, यहाँ काहीँ कतै सुधार गर्नुपर्ने छ भने त्यो पनि तपाईँलाई छुट छ, तर नागरिक हितमा गरेर लिएर आउनुहोस् भनेर हामीले जुन ढङ्गले उहाँहरूलाई पनि काम लाउनु पर्थ्यो, त्यो काम लाउन पनि नसकेका कारणले गर्दाखेरि कता कता सरकार यता एकातिर मन्त्री परिषद छ, अर्कोतिर सञ्चालक चाहिँ त्यो सरकार सञ्चालन चाहिँ अन्त्यबाट भएको छ कि जस्तो त्यस्तो खालको आभास हुन्छ हामीलाई अहिले।
18: तर अहिले यसो हेर्दाखेरि चाहिँ अब कसैले खुट्टा बाँच्ने कसैले पाता खिच्ने होइन, अब निजामती कर्मचारीहरू भित्र पनि तपाईँले देखिसक्नु भएको छ धेरैले राजीनामा गर्दै पलायन हुँदै भएको एउटा परिस्थिति छ, के नहोला के पो होला भन्ने खालको डर छ, दोस्रो मार्केट सेयर बजारदेखि लिएर हरेक बजारमा चाहिँ लगानीकर्ताहरू त्यति झुमिएका छैनन्, अहिले बजारको स्थिति पनि त्यस्तै छ, कालो बजारी पनि छ, महँगी त्यत्तिकै बढिया छ, खाद्यान्नहरूको महँगी पनि बढिया छ, बजारमा पहिला त अलिअलि कता अनुगमन गरे जस्तो देखिन्थ्यो, अनुगमन पनि छैन अहिले, त यो के भइरहेको छ?
19: होइन, मैले अघि नै भने होइन, सहयोग असहयोग कहाँबाट भयो भन्ने कुरा खोजी गर्नुपर्ने अवस्था पनि छ एकातिर, अर्कोतिर जस्तो तपाईँले पृष्ठभूमिमा भन्नुभयो राजीनामा दिँदै हिँड्दै गर्ने बेला, अहिले यो परिस्थिति यस्तो छ, नेपालको परिस्थिति हरेक सेक्टरका तपाईँको चाहिँ कर्मचारीहरू राष्ट्र सेवकहरू अहिले यहाँ बस्न नपाए हुन्थ्यो, पेन्सन हुने बित्तिकै दौडिन, यहाँ चाहिँ राजीनामा दिएर बरु विदेशतिर जान पाए हुन्थ्यो भन्ने त्यो खालको अवस्थामा हुनुहुन्छ, हेर्नुहोस् गेट सेटको अवस्थामा हुनुहुन्छ। हामीले कम्तीमा पनि यसलाई रोक्नका निमित्त जनताका हितमा काम गर्नका निमित्त हामीले योजनाहरू ल्याउनु पर्थ्यो. हामीले पटक पटक भन्यौँ, ए बाबा हामीसँग पनि केही योजनाहरू छन्, ती योजनाहरूलाई अगाडि सारौँ न. नागरिकका हितमा हुन्छन्, रोजगारीका विषय हुन्छन्, स्वास्थ्यका, मैले अघि नै भने निशुल्क स्वास्थ्यहरूका विषय हुन्छन्, शिक्षामा पनि नयाँ खालको चाहिँ हामीले शिक्षा नीति अङ्गीकार गरौँ भनेर हामीले पटक पटक यो विषय हाम्रो सरकारसँगै पनि भनिरहेछौँ. तर यो कहाँ कता के मिलिरहेको छैन मैले बुझिरहेको छैन. बरु त्यसको साटो यहाँ हाम्रा केही जिम्मेवार नेतृत्ववर्गहरू जो सरकारमै पनि बस्नु भएको छ, उहाँहरू जुन फौजदारी भाषा बोल्दै हुनुहुन्छ, त्यो फौजदारी भाषा यो पार्टीका लागि पनि सही विषय होइन र नागरिकका लागि पनि हितकर विषय होइन र हामीलाई पनि यो चाहिँ सुहाउने विषय होइन. यो फौजदारी भाषा बोलेर नागरिकलाई तर्साउने काम जिम्मेवार मान्छेबाट हुनु हुँदैन, यो गलत हो.
18: जाँदा जाँदै गृहमन्त्रीले अस्ति भन्नुभयो नि त, अब केही व्यक्तिहरू तपाईँ सच्चिनुहोस्, अझै पनि सच्चिनुहोस् सच्चिनुहोस् भन्नुभएको छ, कसलाई भने हो त्यो?
19: होइन, यस्तो छ, उहाँले सचिनुहोस् भन्नुभएको होइन, सचिन्छु भन्नुभयो होला.
18: होइन, सचिनुहोस् भन्नुभएको छ, सचिन्छु त भनेकै छैन नि.
19: होइन, सचिन्छु भन्नुभएको छैन भने सचिन्छु भन्नु होला, त्यो होइन, अब कसलाई भन्नुभएको,
18: उहाँले आफैले सचिनुपर्नेछ त्यसो भएको,
19: उहाँले बुझ्नु होला नि त,
18: उहाँले पनि सचिनुपर्नेछ होइन धेरै कुराहरू.
19: होइन, सचिनुपर्छ, हेर्नुहोस् सचिनुपर्छ सधैँ होइन, एकल भएर हिँडेर कसैले पनि कोही काम गर्न सक्दैन. तपाईँ हामी सबैको साझा समस्या छ, साझा समस्या समाधानका लागि साझा रूपमा बसेर टेबल टक गर्नुपर्छ, साझा रूपमा योजनाहरू बनाउनुपर्छ र साझा रूपमा बसेर छलफल गर्नुपर्छ.
18: हस्, सौलागाई चाहिँ यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार,
19: समय दिनुभयो, धन्यवाद.
18: उहाँ अन्तर्राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधुकुमार सौलागाई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
16: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ.
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ. आजै सम्पर्क गर्नुहोस्.
16: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर. फोन 9802421343 र 9814829230.
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
16: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ. यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ. हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ. उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ. आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ.
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध.
20: खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना.
2: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा
18: आफ्ना मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डिराज पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार साहब।
21: धन्यवाद, नमस्कार खेमबमजी।
18: होइन डाक्टर साहब, राजविराजमा जुन गजेन्द्र नारायण अस्पतालको दृश्य देखियो, होइन डाक्टरहरूमा नर्सहरूमा मानवीयता भन्ने छैन डाक्टर साहब, हराउँदै गएको अहिले?
21: हजुर,
18: मानवीयता हराउँदै गएको हो। तपाईँले हेर्नुभयो त्यो दृश्य, 1200 नपाउँदाखेरि चाहिँ बाहिर निकालिदिने, नागरिकहरू अधिकार छैन यो देशमा।
21: हजुर हजुर, यहाँले राख्नुभएको चासोप्रति धन्यवाद दिन चाहन्छु। घटना घट्ने बित्तिकै नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण भइकन, हुन त यो हामीलाई के थाहा छ भने नेपालले मातृ स्वास्थ्यको क्षेत्रमा फर्को मारेकै हो। मातृ स्वास्थ्यको उपचार निशुल्क हुने कुरा, एउटा चाहिँ गर्भवती महिलाको उपचार आठपटक उहाँको परीक्षण लगायत शिशु नवजात शिशुको उपचार हुने कुरा त नेपालको संविधान ऐन कानुन मात्रै होइन, स्वास्थ्यमा निर्देशनमा निर्देशिका पनि बनेको छ। निशुल्क नै हुने पर्दा हुने गर्दछ, निशुल्क सेवा चाहिँ प्रदान हुने गर्दछ। तर त्यहाँ त्यो एउटा चाहिँ आमाले अस्पतालभित्र प्रवेश गरिसकेपछि के कस्तो असमझदारिता भयो, के कस्तो चाहिँ ल्याप्स भयो, भयो र किन उहाँ चाहिँ असल भित्र प्रवेश गरिसकेपछि फेरि बाहिर निस्कनु भयो र सडकमा उहाँले उहाँको चाहिने बच्चा चाहिँ शिशु जन्मिन पुग्यो भन्ने कुरा त यो दुःखद पक्ष नै हो, एउटा ठुलो ल्याप्स पनि हो। त्यसले गर्दा हुन त नेपाल मेडिकल काउन्सिल मूलत नेपाल चिकित्सकहरूको नियामक संस्था भए पनि यो समग्र स्वास्थ्य सेवालाई पनि का लागि पनि नेपाल चिकित्सक नेपाल मेडिकल काउन्सिलले चाहिँ भूमिका निर्वाह गर्ने गर्दछ, यसको नियामक भूमिका निर्वाह गर्ने गर्दछ, एउटा सुझाव पनि प्रदान गर्ने गर्दछ। त्यसले गर्दा नेपाल मेडिकल काउन्सिल यो घटना घट्ने बित्तिकै स्वतः क्रियाशील भएर हिजो नै चाहिँ हाम्रो टिमहरू त्यहाँ सम्बन्धित ठाउँमा पुगेको पनि छ र नेपाल मेडिकल काउन्सिलले जानकारी लिएर त्यसको छानबिन पनि गर्नेछ, रिपोर्ट पनि तयार गर्नेछ। तर यो चाहिँ बहुआमिकता किन हो भन्दा एउटा अस्पतालभित्र बिरामी प्रवेश गरिसकेपछि त्यसलाई चाहिने बिरामीको चाहिँ उपचारको स्याहारमा धेरै पक्षहरू त्यसमा सम्मिलित भएका हुन्छन्। नर्सिङ लगायतका चाहिँ दर्ता नर्सिङ लगायतको चाहिने अन्य पक्षहरू पनि त्यसमा सम्मिलित हुनुभएको हुनाले कहाँ कुन प्रक्रियामा कसरी त्यो ल्याब सुन गऱ्यो, एउटा अस्पतालभित्र प्रवेश गरिसकेको आमाले चाहिँ जबकि नेपालको संविधानले नेपालको कानुनले नेपालको निर्देश सिकाले समेत निशुल्क मातृ शिशु स्वास्थ्यको प्रतिबद्ध गर्दा गर्दै पनि कसरी बाहिर निस्केर उहाँले बाहिर अस्पतालभन्दा परिसरभन्दा बाहिर सडकमा उहाँले बच्चा जन्म दिन पुग्नु, यो घटना किन यस्तो घटना गयो, आगामी दिनमा यस्ता घटना नघटोस् भन्नका लागि चाहिँ हामीले विशेष किसिमको सतर्कता अपनाउनुपर्छ, निर्देशात्मक कुराहरू चाहिँ जाहेर गर्नुपर्दछ र त्यस्तै प्रकारले त्यो किसिमको व्यवस्था हुनुपर्छ। सबक पनि सिक्नु पर्छ, पाठ पनि सिक्नु पर्दछ, यसमा स्वास्थ्य मन्त्रालय पनि गम्भीर छ भन्ने मलाई विश्वास
18: छ।
21: तात्कालिक रूपमा त्यो बच्चालाई चाहिँ अस्पतालभित्र ल्याएर त्यो बच्चाको र शिशुको स्याहार गरेको कुराहरू पनि जानकारीमा आएको, त्यो कुरालाई छ त्यो निशुल्क उपचार भइरहेको भन्ने पनि जानकारी
18: पाइयो। यो त प्रचार प्रसार भइसकेपछि आयो, मानवीयता हराउँदै गयो क्या यतिखेर अस्पतालहरूमा, यसको बारेमा गम्भीर छलफल गम्भीर समीक्षा गर्नुपर्ने विषय हो त यो।
21: यहाँले खेमजी, हामी उपचार भन्ने त्यो डाक्टर भन्ने नसम्झौँ, उपचारका लागि अस्पतालको सेवा प्रभावमा धेरै आयामहरू त्यसका धेरै पक्षहरू हुन्छन् भन्ने कुरा मैले उहाँलाई फेरि निवेदन गर्न चाहेँ। एउटा चाहिँ प्रसव वेदना छटपट्टिको महिला अस्पतालभित्र प्रवेश गरिसकेपछि उहाँको त्यो व्यवस्थापन, उहाँको बेडमा चाहिने उहाँ पुगिसकेपछि त्यो उहाँ फेरि अस्पतालभित्र चाहिँ बाटो बाहिर कसरी निस्कनु भयो भन्ने कुरा, कहाँ के कस्तो ल्याब्स भयो यो ल्याब्स पनि हामी जान्ने हो। यहाँ कसैलाई दोष लगाएर डाक्टरलाई नर्स अथवा कसैलाई दोष लगाएर कसैलाई चाहिँ मात्रै यो केस र यो कुरालाई चाहिँ अतिरञ्जित गराएर उत्तेजना भरेर पनि हुँदैन। यो घटना किन घट्यो, आगामी यस्तो घटना नघटोस् भन्नका लागि के कस्ता निर्देश सनाहरू जारी गर्नुपर्छ, यहाँहरूको सञ्चार माध्यम मार्फत सबैजना सचेत हुनु पर्यो, सजग हुनु पर्यो। नेपालको संविधानले नेपालको कानुनले नेपालको निर्देशना निर्देशनात्मक अथवा निर्देशिका अनुसार पनि एउटा चाहिँ तपाईँको निशुल्क प्रत्यावृत्त भएको मात्रै यसो स्वास्थ्य चाहिँ किन ल्याब सुन भयो भन्ने कुरा चाहिँ यसबाट पाठ सिकेर आगामी यसो नहोस् भन्नका लागि हामी सबै सजग हुनुपर्छ, सतर्क हुनुपर्छ भन्ने तर्फ म सबैको ध्यान आकर्षण गर्न चाहन्छु।
18: होइन डाक्टर साहब, अब एउटा कुरा के छ भने नि रातिको समय छ होइन, मैले यहाँ त्यहाँ पनि मैले कन्ट्याक्ट गरेर बुझ्दाखेरि चाहिँ अब श्रीमानले यो ब्लड जाँच गर्न यताउता गर्न करिब करिब 3200 पैसा चाहिँदो रहेछ होइन त्यहाँ चाहिँ, अनि अब श्रीमानले पैसाको जो गर्न त्यहाँबाट बाहिर निस्कनु भयो, त्यसपछि पछि श्रीमती पनि बाहिर आउनुभयो, अनि यसो हेर्दाखेरि अब पैसाको जो हुने स्थिति भएन, फोन सम्पर्क गरियो त्यो रातिको बेला कसले पैसा दिन्छ र फेरि होइन, त्यसपछि उहाँहरू चाहिँ त्यही बाहिरै बसेर करिब करिब 4 बजेतिर त्यहाँ बच्चा भएको छ होइन, त्यहाँ कोही न कोही मान्छे पक्कै हुन्थ्यो होला, त्यहाँ मानवीयता यदि थियो भने उहाँहरूलाई भित्र लगिन्थ्यो होला, बच्चा भइसकेपछि पछि पनि पैसा दिन्छु भनेर उहाँहरूले हारगुहार गर्नुभएको थियो होला। एकै व्यक्तिको मात्र दोष छैन क्या, त्यहाँ चाहिँ ड्युटीमा भएका हरेक व्यक्तिहरूको मानवीयतामाथिको प्रश्न हो क्या आज तपाईँहरूको एक्सन, सरकारको एक्सन के हुनुभयो।
21: खेमजी, त्यसै भएर मैले यहाँको कुरालाई पनि मैले यसमा म त भिन्नता जाहेर गरेको छैन, मैले यहाँको कुरालाई पनि आत्मसात गर्दै मैले भनिरहेको छु नि त, नेपालको सरकारले अथवा नेपालको संविधानले ऐनले कानुनले त्यति मात्रै होइन स्वयं स्वास्थ्य मन्त्रालयको पद्धतता अनुसार नेपालको चाहिँ निर्देशिका अनुसार नै यो जति पनि मातृ शिशु स्वास्थ्यको चाहिँ निशुल्क प्रत्याभूति हुने कुराको चाहिँ स्पष्ट हुनाहुँदै पनि कसरी ल्याप्सन गयो यो प्रक्रियामा, जबकि सुखद पक्ष र महिला आमा र शिशुको दुवैको स्वास्थ्य चाहिने ठिक छ, उहाँहरूको उपचार भइरहेको छ, त्यो कुरा सकारात्मक हो, तर पनि यस्तो आगामी दिन नहोस् भन्नका लागि स्वास्थ्य मन्त्रालयले यस्ता घटना नघटोस् भन्नका लागि हामी सबै सजग हुनु पर्यो, सतर्क हुनु पर्यो, सूचित पनि हुनु पर्यो, नागरिकमा पनि चेतना जागृत हुनु पर्यो भन्ने कुरा म यहाँहरूको लोकप्रिय सञ्चार माध्यम मार्फत जाहेर गर्न चाहन्छु। मेडिकल काउन्सिलको तर्फबाट जबकि हामी नेपाल मेडिकल काउन्सिल मूलत चिकित्सकहरूको नियमन गर्ने निकाय भए पनि यो समग्र स्वास्थ्य सेवासँग सम्बन्धित र अत्यन्त संवेदनशील पक्ष भएको हुनाले हामी स्वतस्फूर्त रूपमा र स्वास्थ्य मन्त्रालयको पनि आग्रह अनुसार हामी क्रियाशील भएर सम्बन्धित ठाउँमा हाम्रो टिम गएर छानबिन गरिरहेको अवस्था पनि यहाँलाई जानकारी गराउन चाहन्छु।
18: सरकारले त भनेका छन् त, प्रधानमन्त्रीले त के भन्नु भएको छ भने नि, तपाईँले राम्रोसँग थाहा पाउनु भएको छ नि, प्रधानमन्त्रीले तत्कालीन बेला निर्वाचनमा सभा प्रचार प्रसारका क्रममा पैसा नहुनेले निशुल्क उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो। मुखमा राम राम बगलीमा छुरा होइन सरकारको पनि अहिले।
21: त्यही भएर प्रधानमन्त्रीले भन्नुहुन्छ, मन्त्रीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नुहुन्छ, ऐन नियम बनाउनुहुन्छ, नीति बनाउनुहुन्छ, विभागहरू कार्यान्वयन गर्छन् र स्थानीय रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, अरू सहायकहरूले चाहिँ त्यसलाई कार्यान्वयन गर्छन्। सबै पक्षको उत्तिकै चाहिँ प्रधानमन्त्रीदेखि लिएर रुट सम्बन्ध चाहिँ अथवा कार्यस्थल सम्बन्ध अथवा त्यो सम्बन्ध निकाय सम्बन्ध चाहिँ सबैबाट यो कुरो पालना हुनु पर्यो। राज्यले पनि दायित्व निर्वाह गर्नु पर्यो, सरकारले पनि त्यही किसिम निर्देश जारी गर्नु पर्यो, त्यही किसिम व्यवस्था जागिर गर्नु, त्यही उत्पीडन जागिर गर्नु, त्यही किसिम सुविधाहरू प्रदान गर्नु पर्यो, त्यही किसिम सुनिश्चितका साथ सबै कर्मचारीहरू, सबै स्वास्थ्य कर्मीहरू, सबै स्वास्थ्य स्वयंसेवीहरू, सबै नागरिकमा पनि एउटा सचेतना जागृत हुनु पर्यो। अनावश्यक अफवाहहरू फैलिन भएन, कुनै पनि कुरालाई चाहिँ उत्तेजनात्मक किसिम अतिरञ्जित गर्न भएन, सबै पक्षको बराबर जिम्मेवारी छ र मूलत मातृ शिशु स्वास्थ्य अत्यन्त संवेदनशील सेवामा चाहिने राज्यको खर्च पनि भइरहेको छ भन्दा त्यसलाई चाहिने एउटा सही किसिमले व्यवस्थापन गर्नुपर्ने दायित्व सबैको भन्ने कुरा म फेरि पनि यहाँ समक्ष उजागर गर्न चाहन्छु।
18: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डिराज पौडेल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4950 80 र 98 5570 2640।
22: इट्स 7 o'clock, अहिले 7 बजेको छ।
23: निष्पक्ष
24: स्वदेश एफएम 93.2 MHz।
25: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
23: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
26: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। मत्स्य आधुनिकीकरण परियोजना अन्तर्गत माडी नगरपालिकामा रहेका मत्स्य सरकारवालासँग समन्वय बैठकमा माडी क्षेत्रको माछा पालनको अवस्था, किसानले भोगिरहेको समस्या तथा आगामी सम्भावनाका विषयमा छलफल भएको छ। बुधबार होटल प्याराडाइजमा सम्पन्न सो कार्यक्रममा माछा किसान नर्सरी तथा ह्याचरी सञ्चालक, माछा व्यवसायी लगायत मत्स्य क्षेत्रसँग सम्बन्धित सरकारवालाको सहभागिता थियो। मेड नेपालका मत्स्य विशेषज्ञ सन्दीप नेउपानेले मत्स्य आधुनिकीकरण परियोजना र माडीमा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। बैठकमा माडी नगरपालिका उपमेयर खेमप्रसाद महतो, वडा नम्बर 6 का वडा अध्यक्ष दिपेन्द्र पौडे लगायतको सहभागिता रहेको थियो। सो अवसरमा 2 वटा माछा उत्पादक समूह र 3 वटा ह्याचरीलाई पानीको गुणस्तर मापन गर्ने उपकरण समेत हस्तान्तरण गरिएको थियो। मेड नेपाल भरतपुर लुथरन वर्ल्ड रिलिफको सहकारीमा माडी क्षेत्रमा सो परियोजना सञ्चालनमा रहेको छ। र पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्नगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन्। रत्नगर नगरपालिका तिन स्थित पुरानो यामाहा सोरुम अगाडि बिहिबार बिहान करिब 9:45 बजे दुर्घटना भएको हो। टाढीबाट खैरनीतर्फ जाँदै गरेको N35 5187 नम्बरको ट्रकले विपरीत दिशा खैरनी टाढीबाट आउँदै गरेको N39 5345 नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। चितवनमा कृषि बजेटको तीज तथा जितिया पर्वको अवसरमा बाढी नगरपालिका एक बरुवामा जारी 31 स्टार कप फुटबल प्रतियोगितामा एप्पल गुरु सूर्यपुर फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। बिहिबार सम्पन्न सेमी फाइनल खेलमा सूर्यपुर फुटबल क्लबले चैनपुर युवा क्लब बाढीलाई 2-1 गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि क्वार्टर फाइनल खेलमा सूर्यपुरले नारायणी मोटर्स युनिक क्लब भरतपुरलाई 5-1 गोल अन्तरले पराजित गर्दै अन्तिम 4 मा स्थान बनाएको थियो। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको सूर्यपुरले सेमी फाइनलमा समेत जित निकाल्दै उपाधि नजिक पुगेको हो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा शुक्रबार आयोजक स्टार स्पोर्ट्स क्लब र लोकतान्त्रिक प्याराडाइज युवा क्लब खेल्नेछन्। प्रतियोगिता आयोजक स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवाको आयोजनामा सञ्चालन भइरहेको हो। चितवनमा कृषि बजेटको आकार वर्षेनी खुम्सिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओछ्यानमा पर्न थालेका छन्। बजेट अभावका कारण व्यावसायिक तरकारी फलफूल माटो सुधार जैविक मल प्रबन्धन र कृषि उपज बजारीकरण जस्ता महत्वपूर्ण कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुन सकेका छैनन्। कृषि विकास कार्यालय चितवनले बुधबार आयोजना गरेको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यालयले बजेटमा आएको तीव्र कटौतीका कारण जिल्लाका प्रमुख कृषि उपक्षेत्रहरू सम्बोधन गर्न नसकिएको जनाएको हो।

उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सुनसरी चारबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद शाहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम समेत रहेको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या बढाउने तयारी गरिएको छ। मुख्यमन्त्री किरण थापाले प्रदेशमा हाल कायम रहेको 8 मन्त्रालयलाई बढाएर 11 पुर्याउने तयारी गर्नुभएको हो। प्रदेशको प्रशासनिक पुनसंरचनामा केही कमी कमजोरी रहेकाले त्यसलाई व्यवस्थापन गर्न भन्दै उहाँले मन्त्रालय बढाउने तयारी थाल्नु भएको हो। भदौ 10 विश्वासको मत लिएर सरकार टिकाएका मुख्यमन्त्री थापाले दलहरूबीच भागभण्डा र कर्मचारी व्यवस्थापनका लागि मन्त्रालय फुटाउने सन्दर्भमा गृह कार्य गरे पनि सत्ता साझेदार दलबीच एकरूपता देखिएको छैन। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहिबार छापा मार्दा कारागारभित्रबाट 10,03,155 रुपियाँ नगद फेला परेको छ। सो रकम कसरी पुग्यो र कुन प्रायोजनका लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नगदसँगै सुरक्षाकर्मीले लुकाइराखेको अवस्थामा 8 फलामे रड समेत बरामद गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार बरामद रकम र रडको स्रोतबारे गम्भीर अनुसन्धान सुरु गरिएको छ। देशको प्रमुख सरकारी मुटुरोग अस्पताल सहित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विगत 5 सिटी स्क्यान मेसिन बिग्रदा मुटुरोगहरू प्रभावित बनेका छन्। पैसाकेता सिटी स्क्यान सेवा प्रभावित भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीहरू महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्था जान वा लामो समयसम्म पालो कुर्न बाध्य भएका हुन्। मुटुको रक्त धमनीमा ब्लकेज छैन भनेर पत्ता लगाउन गरिने अत्यन्तै संवेदनशील प्रविधि सिटी कोरोनरी एन्जियोग्राफी रोकिएपछि दैनिक रूपमा आउने आकस्मिक तथा नियमित बिरामीको उपचार प्रभावित बनेको छ। मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहिबार बसेको बैठकले संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली आगामी असोज 6 अमेरिका प्रस्थान गर्नेछ भने 10 स्वदेश फर्कनेछ। भदौ 10 भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा 783 मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको पाइएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजना तथा 24 मेगावाट क्षमताका 5 सौर्य विद्युत आयोजनामा क्षति पुगेको जनाएको हो। यसैबीच सरकारले भदौ 10 रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुननिर्माणका लागि 7,23,32,52,00,00,00 रुपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00 रुपियाँ लाग्ने अनुमान गरिएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि 7 वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजक तोक्नु भएको हो। जसअनुसार कोशी प्रदेशमा दिल्ली बहादुर कार्की, मध्य प्रदेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिएको छ। यसै लुम्बिनीमा दीप कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य, सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संयोजक तोकिएको समिति खड्काले बताउनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ।
1: नमस्कार, म विभु श्रेष्ठ। पाहुना हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद बुद्धि प्रसाद पन्त। स्वागत छ।
2: धन्यवाद।
1: अब कहाँबाट सुरु गरौँ? राष्ट्रिय स्वतन्त्र पार्टीको मन्त्रीहरूबाट सुरु गरौँ कि सांसदहरूको आचरणबाट सुरु गरौँ कि केबाट सुरु गरौँ? तपाईँ नै भन्नुहोस्। अब उद्योग समितिको हिजोको बैठक हेरौँ भने उद्योग मन्त्रीको लाचारीपन, बिचारा भन्नुपर्ने अवस्था, किन आयो, कसरी आयो?

0: यस्तो अवस्थालाई के टुलुटुलु हेरेर बसेको छ यस्तो शक्तिशाली सरकारले भन्ने खालको प्रश्न पनि उब्जिन्छ। जनताहरू बिहानैबाट एक थान सिलिन्डर पाउनको लागि यति लाइन लागेका छन्, त्यो लाइन पनि के का लागि भन्दाखेरि नाम टिपाउनलाई, नाम टिपाएपछि एक महिनापछि सिलिन्डर आउँछ भन्ने पर्चा लिएर घर फर्किनुपर्ने अवस्था छ। कस्तो लाग्छ तपाईँलाई त्यस्तो पार्टीको सांसद हुँदाखेरि?
1: होइन, तपाईँलाई एउटा कुरा के भन्नु भने, यो वास्तवमा यो अहिलेको समस्या होइन, यो जुन यो सिलिन्डरको लाइन हामीले पहिला पनि एकदम चाहिँ लागेको देखेकै हो मैले, तर त्यो भन्दै गर्दा पहिला पनि लागेको थियो र अहिले पनि लाग्नुपर्छ भन्ने मेरो त्यो इन्टेन्सन होइन। तर खास कुरो के हो भने, अब यो जुन एउटा जुन अघि तपाईँले जुन मन्त्रीज्यूको कुरा पनि गर्नुभयो, मन्त्रीज्यूले चाहिँ खास के भन्नु खोज्नुभएको भने, जस्तो यो कर्मचारी तन्त्र जुन यो 35 वर्षको जुन यो पुरानो सरकारसँग जुन काम गरेको कर्मचारी तन्त्रबाट चाहिँ हामीलाई कहीँ सहयोग नभएर हामीले चाहिँ यो हाम्रो यो जनताले दिएको म्यान्डेट बमोजिम यो सरकारको जुन यो अहिले जुन यो हाम्रो राष्ट्रसभाको जुन सरकार छ त्यो स्पिडमा चाहिँ काम गर्न नसकेको हो कि, त्यो त्यो कर्मचारी तन्त्रको चाहिँ असहयोगले हामीले चाहिँ काम गर्न नसकेको कुरालाई चाहिँ उहाँले त्यसरी भन्न खोज्नुभएको हो। त्यो कुनै लाचारीपन पनि देख्नु भएको होइन, त्यसमा चाहिँ यसलाई तपाईँले यही अनुसारले बुझिँदै हुन मैले अनुरोध गरेँ।
0: उहाँले भनेको कुरा म दोहोऱ्याउँछु ल, यस्तो शक्तिशाली सरकारको मन्त्री म त यति लाचार छु, पहिला पहिलाको सरकारका मन्त्रीहरूलाई त के दोष दिनु जस्तो लाग्न थाल्यो भने जस्तो उहाँले भन्नुभएको सुन्नुभयो होला नि, होइन?
1: होइन, उहाँले मैले फेरि भने उहाँले भन्न खोज्नुभएको चाहिँ त्यही, अब जनतालाई हामीले सोचे जस्तो गरेर हामीले चाहिँ अब यही ग्यासकै कुरामा पनि अब कहीँ कहीँ न कहीँबाट त केही त त्रुटि त छ, अब तर अब अहिले अहिलेको सन्दर्भमा भन्नुहुन्छ भने त अब किसानहरूको जुन यो बाटोले गर्दाखेरि अब यो ग्यासहरू आउन नसकेको अवस्था हो होइन, त्यो यी सबै कुरालाई उहाँ यी सबै कुरालाई समेटेर चाहिँ उहाँले चाहिँ कहीँ कतै कर्मचारी तन्त्रले पनि चाहिँ हामीले यो सरकारले चाहे जस्तो सरकारले सोचे जस्तो चाहिँ हामीलाई सहयोग गरेन भनेर उहाँले भन्न खोज्नु भएको हो। कहीँ कतै यो कुरा के पनि हो भने, वास्तवमा जुन यो जुन कर्मचारी तन्त्रमा अहिले पनि एउटा पुरानो चाहिँ एउटा यो काम गर्ने सिस्टमले गर्दाखेरि कहीँ न कतै कहीँ कतै चाहिँ गाह्रो चाहिँ भएकै हो वास्तवमा।
0: भनेपछि सिंहदरबारभित्र बस्नेदेखि सिंहदरबारभन्दा बाहिर निलो प्यान्ट र सेतो सर्ट लगाउने निजामती कर्मचारीहरूकै कारणले गर्दाखेरि अहिलेको सरकारलाई पनि निकै गाह्रो परिरहेको छ।
1: वास्तवमा कर्मचारीहरूको असहयोग को पाटो एकतिर होला, उहाँहरूलाई अलिकति दक्ष पनि बनाउनु पर्नेछ। मैले त यो सदनमा बोलेको विषय पनि हो, कुनै पनि सचिव सहसचिवदेखि लिएर जिल्लामा जाने एसपी सिडिओहरूसम्मलाई पनि एउटा संसदीय छुट्टै संसदीय समिति बनाएर त्यो समिति मार्फत उहाँहरूलाई चाहिँ ट्रेनिङ दिउँ, उहाँहरूलाई चाहिँ अभिमुखीकरण प्रशिक्षण दिउँ भनेर मैले त सदनमा उठाएको विषय हो। किनभने हामी संसद हुँदै गर्दा हामीलाई पनि हाम्रो पार्टीले चाहिँ अभिमुखीकरण प्रशिक्षण तालिम दिएको छ। यो यो यो तालिम दिनु प्रशिक्षण दिनुको नराम्रो कुरा त होइन, त्यसले चाहिँ एउटा काममा एउटा दक्षता ल्याउँछ, अझ एउटा यो सार्पनेस ल्याउँछ भन्ने किसिमले चाहिँ मैले बोलेकै कुरो हो। त्यसकारण कहीँ कतै कर्मचारी तन्त्रमा चाहिँ त्यति चाहिँ कर्मचारी तन्त्रबाट हामीले सोचे जस्तो त्यति काम हुन सकेको छैन, यो कुरा सत्य हो।
0: अब पन्त सर, अब अरूलाई दोष दिने कि आफ्नै यो कलरको मुनि चियाउने, खास चाहिँ निजामती कर्मचारीलाई दोष दिएर हुन्छ? गर्न आफूले नसक्ने अनि निजामती कर्मचारीले सकेन भनेर त कहाँ हुन्छ? मन्त्रीको ल्याकत पुगेन भन्न सकिन्छ कि सकिँदैन?
1: होइन, त्यहाँ कहीँ कतै मन्त्रीज्यूको पनि कमी कमजोरी होला, त्यहाँ त्यो त्यो पनि अब चाहिँ अकाट्य कुरा होइन, मैले त्यसलाई पनि नाइ भन्न सकिनँ।
0: उहाँले आफै स्वीकार्नु भएको छ त, मलाई टेरेनन्, मैले गराउन सकिनँ भने जस्तो कुरा त उहाँले प्रष्ट, उहाँले नसक्नु भएको कुरा त उहाँले भनाएन आफैले,
1: उहाँले टेरेनन् भनेर भन्नुभन्दा पनि अब ती कहीँ कतै त्यो अर्थ त लाग्ने नै भयो। मन्त्रीले सोचेको जस्तो, प्रधानमन्त्रीले सोचेको जस्तो, यो सरकारले सोचेको जस्तो चाहिँ कर्मचारीहरूले त्यो चाहिँ दिन सकेनन् भनेर उहाँले त्यो भन्न खोज्नुभएको।
0: कर्मचारीले गर्दैखेरि अहिलेको सरकारले ग्यास दिन नसकेका हो?
1: अब होइन, अब कहीँ कतै अब एउटा ब्युरोक्रेट पनि त एउटा चाहिँ एउटा भाग पार्ट देशको एउटा पार्ट हो नि होइन, निजामती कर्मचारी पनि एउटा ठुलो चाहिँ एउटा पार्ट हो, उनीहरूको पनि त ठुलो रोल हुन्छ, उनीहरूको पनि अहम भूमिका हुन्छ। अब आयल निगममा बस्ने चाहिँ कर्मचारी नै हुन् होइन, मन्त्रालयमा बस्ने कर्मचारीहरू नै हुन्। अब त्यो किसिमले पनि यो सबै विषय समग्र विषयलाई जोडेर उहाँले त्यो भन्नुभएको हो जस्तो मलाई लाग्छ। मैले ठ्याक्कै उहाँसँग चाहिँ यो कुरा बुझ्न पाएको छैन, मैले पनि तपाईँ जस्तै मिडियामा हेरेर सुनेर मैले त्यो एनालाइसिस गरेको हो।
0: कहाँ हुनु तपाईँ त उद्योग समितिमै बसेर सुनिरहनु भयो होइन?
1: होइन, एउटा दुःखको कुरा, हिजो म हिजै बिरगञ्जबाट आएको कारणले गर्दाखेरि हिजोको बैठकमा म उपस्थित हुन सकेको थिएँ।
0: तर सार्वजनिक मिडिया प्लेटफर्महरुमा त सुन्नु भयो होला नि मन्त्रीज्यूको अभिव्यक्ति.
1: मैले त्यही तपाईँलाई त्यही कुरा भने म अब उताबाट आएर फेरि सदनतिर भयो अनि त्यही फाटाफुटै मिडियाहरूमा नै सुनेको कुरालाई नै मैले त्यही कुरालाई यो चाहिँ यो सन्दर्भमा भन्नुभएको होला कि भनेर मैले तपाईँलाई अठाउँछु.
0: खैर ठिकै छ. अब निजामती कर्मचारीहरूलाई अभिमुखीकरण गर्ने, उहाँहरूलाई अपग्रोथको लागि के ट्रेनिङ दिने त्यो लगायतको त ठिक छ, त्यो पनि होला रे, त्यो समस्या पनि होला. तर ट्रेनिङले पुग्दो रहेछ त? ट्रेनिङ त राष्ट्रपतिका सांसदहरूलाई पार्टीले पाँच तारे होटलमा पनि राखेर दियो त, तर पनि सांसदहरूको चरित्र हेर्नु त. तपाईँको कुरा गरिरहेको छुइनँ, तर तपाईँको पार्टीको सांसद केही सांसदहरूको चरित्र तपाईँ सांसद हुन लायकको छ जस्तो लाग्छ तपाईँलाई? दृष्टान्त तपाईँकै अगाडि छ.
1: त्यस्तो त मैले महसुस गरेको छैन.
0: आशिका तामाङको हेर्नु त
1: होइन, यस्तो हो. अब उहाँहरू चाहिँ एउटा यो अभियन्ता, पहिला एउटा सामाजिक अभियन्ताको रूपमा पनि हुनुहुन्थ्यो.
0: त्यस्तो नि अभियन्ता हुन्छ त होइन,
1: कतै अब अहिले पनि अब
0: त्यस्तो तालले अभियन्ता भइन्छ.
1: अहिले संसद भइरहँदा पनि अब त्यही कहीँ त्यो धङधगी
0: जहाँ जहाँ गयो त्यहीँ त्यहीँ झगडा गर्ने, जहाँ जहाँ गयो त्यहीँ चिच्याउने, यस्तो त चरित्र
1: होइन. मैले अब उहाँको त्यो सबै कुरालाई ठिक हो भनेर भनिनँ, तर तपाईँले भन्नुभएको जस्तो त्यस्तो एकदमै चाहिँ गर्नै नहुने पनि त्यस्तो केही भएको छ जस्तो मेरो चाहिँ नजरमा छैन.
0: तपाईँलाई सब ठिकठाक छ जस्तो लागेको छ?
1: मैले अघि नै भने नि उहाँले गरेको सबै कुराहरू, उहाँहरूले चाहिँ अप्नाएका चाहिँ कतिपय कुराहरू चाहिँ सबै ठिक छन् भनेर त मैले पनि भनिनँ होइन. तैपनि मैले तपाईँले भनेको भन्न खोज्नुभएको जस्तै तपाईँले भन्नुभएको जस्तै त्यस्तो एकदम बिग्रिहालेको, एकदम खत्तम भइहालेको त्यस्तो अवस्था पनि होइन.
0: अब एकातिर एउटा मन्त्री एकदमै लाचारीपना देखाउनुहुन्छ, मलाई टेरेनन् भनेर हार गुहार गर्नुहुन्छ, रुन मात्रै बाँकी थियो हिजो. अर्कोतिर एकजना मन्त्री यति दम्ब देखाउन थाले, स्टेजमा उभिएर राजनीति सिकाउन आएकोदेखि लिएर पत्रकारहरूलाई खबरदारी चेतावनी पूर्ण धम्की पूर्ण भाषा बोलेको पनि तपाईँले सुन्नु. सुदन गुरुङले भदौ 23 गते शहीद तथा घाइते परिवार जेएनजीकाले आयोजना गरेको स्मृति सभामा बोलेको भाषण सुन्नुभयो?
1: अनि मैले ठ्याक्कै सुन्न त पाएको छु.
0: यस्तो
1: सायद अब हिजोकै, त्यो पनि हिजोकै कुरा मैले भने हिजो अलिकति
0: हिजो होइन अस्ति भदौ 23 गते
1: मैले पनि त्यो सञ्चार माध्यमबाट कतै मैले फाटाफाटा त्यो कुरा पनि मैले सुनेको.
0: दुई तिनजना पत्रकारहरू छन्, उनीहरूलाई म चेतावनी दिन चाहन्छु. तपाईँको पार्टी र तपाईँ सच्चिनुहोस् भनेर आम रूपमा, सार्वजनिक रूपमा एउटा गृहमन्त्रीले पत्रकार मात्र यसरी धावा बोलेको भाषा तपाईँलाई ठिक लाग्यो?
1: होइन, उहाँले मैले अघि नै भने ठ्याक्कै त मैले सुनेको छैन, तर उहाँले चाहिँ पार्टी पत्रकार भन्दै गर्दाखेरि मैले चाहिँ के बुझेँ भने अब यो पत्रकारहरू चाहिँ कुनै निश्चित पार्टीको हुनुहुन्न भनेर उहाँले त्यो भन्नु.
0: निश्चित पार्टीको हुनुहुन्न होइन, फेरि अब तपाईँ अब यसरी हरेक कुराको तपाईँले बचाव गर्न थाल्नुभयो त कसरी हुन्छ?
1: होइन, मैले जस्तो उहाँले अहिले जुन पार्टी र पत्रकारको जुन तपाईँले कुरा गर्दै गर्दा मैले चाहिँ के बुझेँ भने पत्रकारहरू कुनै पार्टीको हुनुहुन्न, पत्रकारहरू स्वतन्त्र हुनुहुन्छ, हुनुपर्छ, मिडियाहरू स्वतन्त्र हुनुपर्छ
0: भन्ने.
2: राजनीति हामी सिकाउन आएको, सिक्नु आएको होइन. राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो. यो युवाहरूको पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौँ. यही हो राजनीति, नयाँ राजनीति. आवाज रवि लामी छानेले बोलेको
0: सुन्नुहोस् त एकपल्ट.
2: त्यही भएर हाम्रो सम्पूर्ण आदरणीय दाजुभाइ,
1: मैले तपाईँको कुरा बुझेँ. उहाँले जुन राजनीतिको कुरा पनि गर्नुभयो, राजनीति सिकाउन भनेर सिकाउन.
0: यही सुदन गुरुङ म सम्झिन्छु, रिपोर्टर्स क्लब नेपालमा यत्रो अनुहार बनाएर रुँदै न मलाई राजनीति गर्न आउँछ न म राजनीति गर्न आएको हुँ भन्ने मान्छे, अहिले हामी राजनीति सिक्न होइन सिकाउन आएको हौँ भनेर दम्ब पलाइसकेको रहेछ नि.
1: त्यसलाई दम्ब त नभनौ, खास के भने जस्तो अब राजनीति सिक्न भन्नाले उहाँले चाहिँ अब यो 35 वर्षदेखि गर्दै आएको पुरानो यो राजनीति चाहिँ अब यो जहाँ पनि राजनीति, यो बाढी पहिरोमा पनि राजनीति, ग्यासमा पनि राजनीति, जहाँ पनि चाहिँ राजनीति छिराइहाल्ने यो प्रवृत्ति चाहिँ राम्रो होइन. त्यस कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ एउटा नयाँ अहिले जुन युवा पिँढी जुन राजनीतिमा आएका छौँ, यो हामी चाहिँ अलग्गै किसिमको राजनीति चाहिँ नि प्रस्तुत गर्छौँ भन्ने उहाँहरूको सायद त्यो बुझाइ
0: अलग्गै किसिमको
1: अलग्गै किसिमको त्यही पुरानो किसिमको राजनीति जस्तो जहाँ पनि राजनीति गर्ने जस्तो हेर्नुहोस् न अब भुटेको समयमा बाढी पहिरो गइरहेको छ सरकार एकदम त्यसमा चाहिँ आफ्नो सबै चाहिँ बल लगाएर चाहिँ त्यो उद्धार कार्यमा लागिरहेको छ तर त्यहाँ पनि कहीँ कहीँ कोही राजनीति गरिरहेका छन् उहाँले त्यो सन्दर्भमा भन्न खोज्नुभएको
0: हो त्यो सन्दर्भमा भन्न खोज्नु भएको होइन एकपल्ट पुरै गएर फेरि हेर्नु होला म अहिले सम्झाउँदा तपाईँलाई सम्झाउँछु सरकारको राहत तथा उद्धारमा पनि यतिखेर प्रश्न उब्जिरहेको छ जुन सुरुङलाई उद्धारको जुन टेक्निक अप्नाउनु पर्थ्यो त्यसमा सरकार चुक्यो ढिलो भयो र त्यहाँभित्र बच्न सक्ने जीवन कम हुँदै गयो
1: सरकारले होइन त्यो त वास्तवमा त्यो त्यसमा पुरा देश नै रोइरहेको अवस्था छ होइन त्यसमा सरकारले लाउनु पर्ने आफ्नो सारा प्रविधि आफ्ना सारा जनशक्ति र अझ चाहिँ कहीँ कतैबाट चाहिँ सरकारले बाहिरबाट चाहिँ प्राविधिकहरू ल्याउनुलाई चाहिँ नमानेको नल्याएको भन्ने त्यस्ता कुराहरू प्रश्न उठ्दै गर्दा सरकारले सबै छिमेकी चाहिँ मित्र राष्ट्रहरूलाई पनि आह्वान गरेर सबै त्यहाँ सबैजनाको शक्ति लागिरहेको छ त्यहाँनिर त्यस कारणले गर्दाखेरि अब मैले दुःखद घडीमा
0: सार्वजनिक रूपमा सरकारका प्रवक्ता सस्मित पोखरेलले तेस्रो दिन हामीले हाम्रो सक्ने सबै प्रयास गरिरहेका छौँ अहिलेसम्म विदेशबाट कुनै सहयोगी को सहयोग लिने निर्णय हामीले गरिसकेका छैनौँ भनेर बोलेको त सार्वजनिक रूपमा छ त
1: होइन
0: कसरी भन्न सकिन्छ पहिलो दिनबाट सक्ने विदेशी सहयोग पनि त्यसको लागि हामीले आह्वान गऱ्यौँ भनेर कतिजनाले निवेदन दिँदाखेरि हामी आउँछौँ भनेर भन्दाधरि उहाँहरूलाई अनुमति नदिएको अवस्था छ
1: होइन यस्तो छ सुरुमा त त्यहाँ घटनास्थलसम्म जानु पनि पर्यो होला त्यहाँको चाहिँ के छ त्यो अवस्था पनि चाहिँ एनालाइसिस त्यसको चाहिँ हेर्नु पर्यो अब्जर्भ गर्नुपर्ने होला होइन त्यस किसिमले गर्दा अब सुरुमा त त्यो सुरुमा त जुन अब यो एउटा जुन यो अचानक यो एउटा चाहिँ एउटा यो डिजास्टर जुन आयो भयो त्यसमा त अब वास्तवमा अब पहिला त सरकारले आफ्नै किसिमले चाहिँ अब यहाँ भएका स्रोत साधन प्रयोग गरेर कहीँ पनि कमी कमजोरी पनि
0: जस्तो
1: मलाई लाग्दैन
0: तपाईँलाई म अलिकति हल्का भनाइन्छु रसुवा जिल्लाको जिल्ला विपद समितिको बैठकमा जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वसन्त भट्ट चिन्नुहुन्छ
1: मैले नाम त सुनेको ठ्याक्कै म
0: उहाँ पनि त्यो बैठकमा हुनुहुन्थ्यो रसुवा जिल्लाका सिडिओ साहब पनि त्यहीँ हुनुहुन्थ्यो सेनाका पनि हुनुहुन्थ्यो सबै सुरक्षा टोलीको उद्धार टोलीको त्यहाँ हुनुहुन्थ्यो सेनाले हाम्रो प्रविधिले हाम्रो ल्याकतले हामी भ्याउँदैनौँ हाम्रो एक्सपर्टिजले भ्याउँदैन अन्य एक्सपर्टिज पनि हामीलाई आवश्यकता छ भनेर त्यो बैठकमा भन्यो र माइनोरिटिङ गर्दाखेरि हामीले आफै चाहिँ अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ भन्ने भाषा हामीले प्रयोग गर्न सक्दैनौँ त्यो सङ्घीय सरकारले प्रयोग गर्ने हो तर हाम्रो एक्सपर्टिजले भ्याउँदैन भनेर माइनोरिटिङ गरौँ भनेर त्यहाँ सेनाले भन्यो तर नेपाल सरकारले त्यो पनि व्यवस्था गर्यो यो त दृष्टान्त छ
1: होइन त्यो विषयमा त मलाई ठ्याक्क थाहा भएन
0: मैले तपाईँलाई भने यदि यसो हो भने
1: होइन त्यो
0: तपाईँलाई थाहा भएन भने मैले थाहा गराएँ यदि यसो हो भने नेपाल सरकारले कमजोरी त गर्यो
1: अब यस्तो छ हेर्नुहोस् अब पहिला त्यहाँका चाहिँ घटना परिघटना त्यो माइनोरिटी के भए त्यो मलाई ठ्याक्क त्यो विषय मैले बुझ्नै पर्छ तर मैले के भन्न खोजेँ भने सरकारले आफूले सक्ने पनि गरिरहेको छ र जुन तपाईँ यहाँ बाहिर
0: सरकारले आफूले सक्ने गरेको छ
1: जस्तो
0: तर टनेललाई जुन तरिकाले गर्नुपर्ने
1: होइन बाहिरबाट सहयोग लिनलाई के अरे हिचकिचाएको बाहिरका प्राविधिकहरू त्यहाँ लाउन हिचकिचाएको भन्ने कुरा अब यसमा त अब अहिले त सायद यो सत्य तपाईँलाई पनि लाग्दैन होला सबैजना लागिरहनु भएको छ सबैजना
0: ढिलो गर्यो भन्ने कुरामा त म त सहमत छु यो कुरा त मैले बिर्सिन सक्दिनँ ढिलो त गर्यो
1: होइन अब काम गर्दै जाँदा पक्कै पनि कहीँ न कहीँ केही त्रुटि भयो होला कहीँ ढिलो भयो होला काम गर्दै जाँदाखेरि अब तर इन्टेन्सनले सरकारले चाहिँ यो बाढी पीडितहरूको उद्धार गर्ने चाहिँ मामलामा कुनै पनि
0: इन्टेन्सनको प्रश्न मैले उठाइन नियत त कसको गलत हुन्छ र नियत गलत होइन तर प्रक्रिया ढिलो भयो भने त्यसले निकै ठुलो दुर्घटना निम्त्याउँछ भन्न खोजेको
1: होइन काम गर्दै जाँदा अब कहीँ त्रुटि भएका होला त्यस विषयमा पनि हामी आउँला
0: सर अब जेएनजी आन्दोलनको कुराकानी गरौँ। तपाईँले पनि हिजो जेएनजी आन्दोलनको विषयमा संसदमा जोरदार रूपमा प्रश्न उठाइरहनु भएको थियो, बोल्दा बोल्दै तपाईँको माइक काटियो, त्यसपछिको अंश सुन्न पाइएन, के भन्न खोज्दै हुनुहुन्थ्यो एकपल्ट फेरि दोहोऱ्याइदिनुहोस् त।
1: होइन, मैले हिजो सदनमा चाहिँ के भन्न खोजेको थिएँ भने, जस्तो यदि त्यो जेएनजी आन्दोलनमा लागेकै भरमा, जेएनजी आन्दोलनको नेतृत्व गरेकै भरमा, जेएनजी आन्दोलनमा सरिक भएकै भरमा जुन अहिले जुन मुद्दा लगाइएको छ, मुद्दाहरू लगाएका छन्, कोही जेलमा छन्, कोही चाहिँ फरार बन्नलाई
0: सूचीमा छन्,
1: बाध्य बनाइएका छन्, त्यो तिनी वास्तवमा घरमा बसेको अवस्था पनि छैन, पुलिसको धरकपडहरू छ, होइन। त्यस किसिमले गर्दाखेरि यो अब त्यस बेलामा गोली हान्ने र गोली हान लगाउनेहरू चाहिँ अब अहिले पनि बाहिर एकदम आरामसँग खुल्ला
0: गोली हान्ने र हान्न लाउनेहरू
1: खुल्ला रूपमा स्वतन्त्र घुमिरहेको अवस्था छ, तर गोली खाने र गोली खान तयार भएर आउने चाहिँ त्यति बेलाका ती भाइ बहिनीहरू युवाहरूलाई चाहिँ मुद्दा लगाएको छ। वास्तवमा यो यहाँ कहीँ कतै त्रुटि छ भनेर मैले त्यही किसिमले मैले यदि मैले दाजु यो पनि भने, यदि ती भाइ बहिनीहरू दोषी छन् भने त्यही जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन, त्यो निर्वाचनमा त्यही निर्वाचनबाट निर्वाचित भएको सांसद म पनि दोषी छु भनेर मैले त्यो अर्थमा मैले भन्न खोजेको थिएँ।
0: तर माइक काटियो, सबै जनताले सुन्न पाएनन्
1: हजुर
0: तपाईँले उठाएका प्रश्न
1: हो,
0: त्यही भएको भएर यहाँ के रहेछ भनेर कम्प्लिट गरिदिनुहोस् न त्यो प्रश्न।
1: मैले यदि ती जेएनजी भाइ बहिनीहरू दोषी हुनु भने त्यही जेएनजी आन्दोलनको जगमा चाहिँ भएको निर्वाचन, त्यस निर्वाचनबाट निर्वाचित भएको म, निर्वाचित अहिलेका सरकारका मन्त्रीहरू हामी सबै दोषी छौँ यदि ती भाइ बहिनीहरू दोषी छन् भने।
0: नभएदेखि त्यसो भए पन्त सर यो बताइदिनु नि त, निर्दोषहरू जेलभित्र छन्, दोषीहरू बाहिर मजाले घुमिरहेका छन् भन्ने आशय
1: हो,
0: अब यसलाई ठ्याक्कै ठाउँमा लिएर आउने चाहिँ कसले हो?
1: त्यहाँ खै कतै न्यायालयमा त्रुटि होला, मैले न्यायालयको विषयमा नि मैले त्यो न्यायालयको सन्दर्भमै मैले त्यो कुरा भन्न खोजेको हो, यो कस्तो न्याय हो? किनभने सरकारले त दोषीलाई त चाहिँ गिरफ्तार पनि गरेकै हो, होइन, पछि न्यायालयबाट उहाँहरू चाहिँ छुट्नु भएको छ, होइन, मैले त्यो सन्दर्भमा पनि मैले भन्न खोजेको यो कुरा।
0: केपी शर्मा ओली, रमेश लेखक, तत्कालीन आइजिपी नेपाल प्रहरीका, सशस्त्र प्रहरीका आइजिपी र नेपाली सेनाका प्रमुख,
1: तत्कालीन घटना परिघटनामा जो जो
0: दोषी हुन्,
1: मैले भने तत्कालीन घटनामा जो जो संलग्न छन् ती भाइ बहिनीहरूलाई गोली हान्नलाई वास्तवमा तिनीहरू त दोषी,
0: मैले अहिले नाम लिएकाहरू दोषी हुन्।
1: अब त्यस बेलाका सरकारको नेतृत्व गर्ने हिसाबले केपी ओली पक्कै पनि त दोषी नै होला नि। अब त्यति बेलाको जुन यो गृह मन्त्रालयको कमान सम्हालेको हिसाबले रमेश लेखक पक्कै पनि त दोषी होला नि, होइन र? यो त मैले भनिदिनु पर्दैन, सारा नेपालले भनेका छन्।
0: प्रहरी महानिरीक्षक खापुङ पनि,
1: अब प्रहरीको चेन अफ कमान्ड के कसरी छ, होइन, अब गृह मन्त्रालयले चाहिँ अब गृहमन्त्रीले कहीँ भनिदिनु भएको छ कि मैले आदेश दिएको छैन गोली हान्न भनेर, उहाँले त्यो भन्दै गर्दाखेरि यदि उहाँले आदेश दिनुभएको हो भने त उहाँ पनि दोषी
0: हुनुभएको हो कि होइन भन्ने कुरा त थाहा हुनु पर्यो। अदालतले होइन भनिदियो, प्रमाण पुगेन भनिदियो त,
1: अब प्रमाण त यत्रो जेनी भाइ बहिनीहरूको लास गिरेको छ, होइन, यत्र चाहिँ घाइते भएका छन्, यत्रो गोली लागेको छ, अब त्यो प्रमाणभन्दा अरू त के प्रमाण चाहिने होला र? अब यो यसमा त म जान खोजिनँ।
0: त्यही भाइ बहिनीहरूको शहादतबाट गृहमन्त्री जस्तो गरिमामय पदमा आसीन हुन सफल सुदन गुरुङ ले अस्ति 23 गते जुन कार्यक्रममा सम्बोधन गर्नुभयो, त्यो कार्यक्रममा दुईजना विवादास्पद धर्मगुरुहरूलाई सँगै राखेर उहाँले कार्यक्रमको उद्घाटन गर्नुभयो, के छ तपाईँको भनाइ?
1: होइन, त्यो चाहिँ मैले उहाँको कुरा बुझ्दाखेरि त्यो कार्यक्रम चाहिँ शहीद परिवारहरूबाट आयोजना भएको थियो र उहाँहरूलाई चाहिँ
0: त्यो शहीद परिवारले गरेको आयोजना कार्यक्रममा प्रमुख अतिथि बन्न मानेका त सुदन गुरुङले नै होला नि।
1: अब शहीद परिवार
0: को आउँछ भन्ने कुरा पनि थाहा नभइकन एउटा गृहमन्त्री आउँछ,
1: शहीद परिवारले गरेको कार्यक्रम आयोजना गरेको कार्यक्रममा त्यही जेएनजी चाहिँ मुभमेन्टबाट नै प्रधानमन्त्री के अरे गृहमन्त्री हुनुभएका सुदन गुरुङ त नजाने कुरै भएन, तर अब उहाँले त्यहाँ को छ को छैनन् भनेर सायद अब त्यहाँ
0: गइसकेपछि त देख्नुभयो त,
1: होइन, यस्तो
0: सँगै बसेर पानसमा बत्ती बाल्ने त
1: यस्तो छ, कतिपय परिप्रेक्ष्यमा अब त्यहाँ गइसकेपछि त्यहाँबाट चाहिँ उठाएखेरि पनि त अलिक असभ्य देखिने होला नि त. फेरि त्यहाँ पनि त फेरि तपाईँहरू
0: होइन
1: त्यहाँ पनि त फेरि अब तपाईँहरू जस्तै मिडियाकर्मीले होइन गृहमन्त्री जानुभयो अनि उठेर हिँड्नुभयो, रिसाएर हिँड्नुभयो. यो गृहमन्त्रीले चाहिँ
0: यो त पोजिटिभ मेसेज जान्छ
1: आफ्नो आचरण
0: यो त पोजिटिभ मेसेज जान्छ नि. त्यहाँ विवादास्पद व्यक्ति देखिसकेपछि सुदन गुरुङ हिँडे भन्दाखेरि त पोजिटिभ मेसेज जान्थ्यो
1: होइन. त्यो उहाँ त्यति उहाँको विवादास्पद विषयमा उहाँलाई जानकारी नभएको पनि हुनसक्छ.
0: देशको गृहमन्त्रीलाई यत्रो मुद्दाहरू खेपिरहेको व्यक्तिहरू
1: थाहा हुन्छ भने पनि छैन नि. गृहमन्त्रीलाई व्यक्तिगत रूपमा मैले भन्छु, यो अपराधी, यो चाहिँ आरोपित के हो भनेर गृहमन्त्रीले सबैलाई चिन्ह त वास्तवमा
0: यो पनि मानियो, यो पनि हुनसक्छ, त्यो सम्भावना पनि रह्यो. अब त थाहा पाइयो एउटा विज्ञप्ति धरी आएन शहीद परिवारको त्यो कार्यक्रममा त्यस्ता व्यक्तिहरूलाई बोलाउनु ठिक थिएन भनेर नेपाल सरकारको तर्फबाट एउटा विज्ञप्ति पनि आएको छ.
1: मेरो
0: उल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक हुन् क्या होइन के दिताल हाम्रो
1: क्रान्ति शिखा
0: दिताल, उहाँले फेसबुक स्टेटस मार्फत आफ्नो आपत्ति जनाउँदाखेरि सुदन गुरुङ र तपाईँहरू भएको वाट्सएप ग्रुपमा चर्का चर्की पर्यो त.
1: खोइ त्यो त मलाई थाहा छैन. त्यो कहाँ कतै बाहिर मिडियामा आएको कुरा क्रान्ति सिकाजीले पनि यो मलाई पनि थाहा छैन भने उहाँले पनि भनिसक्नु भएको छ त.
0: तपाईँहरूको वाट्सएपमा हुनुहुन्छ कि हुनुहुन्न तपाईँ त्यो वाट्सएपमा?
1: त्यो ग्रुपमा सायद म नहुन पनि सक्छु. जो
0: क्रान्ति
1: त्यसमा म सायद छैन. अब जो जुन अब अहिले मिडियामा जो व्यक्तिको नाम लिनु आइरहेको छ क्रान्ति सिकाजीले
0: आपत्ति जनाउनु भएको छ. अब उहाँले अहिले घुमाएर जेसुकै भन्नुहोस् न कुरा मिलिसक्यो. उहाँले आफै आपत्ति जनाउनु भयो होइन?
1: होइन, उहाँले फेसबुकमा लेख्नुभयो, उहाँको त्यो आफ्नो लागेको कुरा लेख्नुभयो. तर त्यो ग्रुपमा
0: उहाँले गलत लेख्नुभयो कि ठिक लेख्नुभयो?
1: होइन, उहाँले अब त्यो सबैको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ. अब मेरो दृष्टिकोणमा चाहिँ अब उहाँ यदि
0: आचार्य श्रीनिवास र विजय भण्डारी त्यो कार्यक्रममा उपस्थित हुनु तपाईँले त चिन्नुहुन्छ उहाँहरूले दुइटैलाई, उहाँहरूको विवादलाई पनि तपाईँले नजिकबाट निहाल्नु भएको व्यक्ति हो. तपाईँ के भन्नुहुन्छ? ठिक थियो
1: होइन? अब यस्तो छ,
0: त्यत्रा मन्त्रीहरू पूर्वाधार विकास मन्त्रीदेखि लिएर स्वास्थ्य मन्त्रीदेखि लिएर कानुन मन्त्रीदेखि लिएर विज्ञान प्रविधि मन्त्रीदेखि लिएर स्वयं गृह मन्त्री नै मन्त्रीको झुन्ड भएको त्यो कार्यक्रममा यस्ता दुई विवादास्पद व्यक्तिहरू उपस्थित हुनु ठिक हो
1: होइन? यदि अब विवादास्पद व्यक्ति नै हो
0: हुन् कि होइन यति भनिदिनु न.
1: अब उहाँहरूको जस्तो अदालतको चाहिँ के छ त्यो प्रक्रियामा के भयो?
0: अझै अनगोइङ प्रक्रियामै हुनुहुन्छ. केही समय जेल बसेर सजाय कटाएर पनि निस्किनु भएको दृष्टान्त छ, उदाहरणहरू छन्.
1: त्यसो भए त्यहाँनिर केही त्रुटि भएका होलान्, किनभने अब त्यहाँनिर मैले बुझेअनुसार त्यहाँ शहीद परिवारबाट बोलाएको कारणले गर्दाखेरि अब हामीले बोलाएको होइन, यो शहीद परिवारले आयोजना गरेको कार्यक्रम हो भन्ने चाहिँ गृहमन्त्रीज्यूको मैले कुरा सुनेको थिएँ. यसलाई चाहिँ यदि चाहिँ उहाँ चाहिँ एउटा आरोपित मात्र नभएर यदि चाहिँ अदालतबाट चाहिँ अपराधी नै घोषणा भइसकेका हुन् भने कहीँ कतै त्यहाँ केही त्रुटि भएका होलान्.
0: दृष्टान्त सुनौँ कि के गर्नुहुन्छ उहाँहरूको बारेमा? खैर, उहाँहरू विवादित व्यक्ति चाहिँ हुन्. खैर, अब राष्ट्रिय स्वतन्त्र पार्टीकै कुराकानी गर्नुपर्छ सर. आज शालिग निर्माणमा हिजो फेरि अर्को घटना पनि सुन्नुभयो होला, अनुहारै नमिलेको कारणले गर्दाखेरि त्यहाँ उपस्थित शहीद परिवारका पीडितहरूले सम्मान गर्न बोलाएको कि अपमान गर्न भनेर प्रश्न उठाउनु पर्ने आवश्यकता रह्यो आफैले बनाएको सरकारसँग. के भन्नुहुन्छ तपाईँ?
1: अब यस्तो, अब त्यो शालिग त सरकारले बनाएन, शालिग कलाकारले बनायो. कलाकारले बनाउने क्रममा त्यहाँ मिस्टेक,
0: कलाकार कसले छनौट गरेको?
1: अब हेर्नुहोस्, अब कलाकार कसले छनौट गर्यो तपाईँलाई? अब यो अब तपाईँलाई अब यहाँसम्म अब जस्तो चाहिँ हामीले किन जान हुँदैन भन्ने नि. अब कुन कलाकारले अब
0: एकजना परिवारले
1: होइन, कुन
0: राज्यको सम्पत्ति दोहन गर्नैको लागि मात्र यो शालिग बनाएको हो भने हाम्रो आपत्ति छ भनेर पनि बोल्नुभयो. त्यत्रो शालिग बनाएर अब त्यो फेरि अर्को बनाउनु पर्ने आवश्यकता रह्यो, राज्यको सम्पत्ति त दोहन भयो
1: होइन? त्यो त अब जसले जुन कलाकारले बनाएको छ, जसले चाहिँ बनाउनु पर्ने,
0: कलाकार छनौट गर्दाखेरि कस्तो कलाकार छनौट गर्ने भन्ने निर्णय कसले लिएको हो भने क्या
1: होइन? अब त्यसमा के प्रक्रिया छ, त्यो प्रक्रिया
0: कति दाम पर्ने कलाकार लिएको, कस्तो दक्षता भएको कलाकार लिएको, प्रक्रियागतलाई जिम्मेवारी दिएको भन्ने कुरा चाहिँ हुँदैन हैन त्यस प्रक्रियागत त्रुटि चाहिँ भएको देखिदैन
1: त्यसमा प्रक्रियागत के भएको सरकारले छानबुझ गरिहाल्छ हैन अब अहिले चाहिँ त्यो अब चाहिँ हामीले त्यो उद्घाटन पनि भएन हैन
0: भएन
1: भएन त्यसकारणले गर्दा त्यसलाई धेरै अब हामीले धेरै इशू बनाइराख्नु परेन त्यो कलाकारले चाहिँ अनुहार मिलेन भन्ने कुरा आयो फेरि अर्को बनाउने कुरो बिसेको छ
0: जेनजी आन्दोलनको स्मृति दिवसकै दिन एकजना युवा गुमाएका पिताले बोलेको म सम्झिन्छु हाम्रो छोराछोरीको ज्यान गएकै कारणले गर्दाखेरि बालेन्द्र शाह प्रधानमन्त्री बनेका हुन् हाम्रै छोराछोरीको बलिदानीबाट प्रधानमन्त्री बने तर अहिलेसम्म प्रधानमन्त्री भएदेखि उनले शहीद परिवारकै पीडितहरूलाई एकचोटि पनि भेट दिएका छैनन् भेट्ने त कुरा छोडि नै जाउँ शपथ ग्रहणमा समेत जेनजी परिवारलाई बोलाउने उहाँहरूले साहस देखाउनु भएन अथवा इच्छा देखाउनु भएन भनेर उहाँहरूले गुनासो राख्नुभयो के भन्नुहुन्छ तपाईँ
1: यस्तो अब प्रधानमन्त्रीज्यूले एउटा शहीद परिवारलाई राज्यले के गर्यो के गरेन शहीद परिवारप्रति राज्यको चाहिँ नि कस्तो प्रकारको सहानुभूति रह्यो हामी यतातिर जाउँ होइन अब जस्तो
0: सहानुभूति त दसवटा बुदामा कतिवटा बुदाको त कामै सुरु भएको छैन भाकाहरू पनि आंशिक रूपमा भएको छ दसवटा बुदा तपाईँलाई थाहा छ होला सम्झौता गरेको
1: सरकारले सम्झौता गरेका बुदाहरू अब ठ्याक्कै अहिले नै यति बेला नै भन्ने कुरा त नहोला होइन तर सरकार
0: तर कम्तीमा जेनजी स्मृति दिवसको दिन प्रधानमन्त्री बालेन्द्र शाहको कार्यक्रममा पुग्नु पर्थ्यो कि पर्थेन
1: सरकारले आफूले गरेको सम्झौताप्रति सरकार दृढ छ सबै कुरा सरकारले गर्दै जान्छ अब एकैचोटि हुन सक्ने विषयहरू भएनन्
0: तपाईँकै सांसद रचना खतिवडा जसले आफ्नो होइन सपुत गुमाइन् जेनजी आन्दोलनको बेलामा उनैले हिजो तपाईँकै अगाडि रोस्टरमा उभिएर म सरकारलाई सोध्न चाहन्छु शहीदहरूको बलिदानीले कहिले न्याय पाउँछ भनेर सोधेको कहिले पाउँछ न्याय
1: शहीदको बलिदानले न्याय पाउँछ
0: कहिले
1: अब तपाईँलाई
0: 24 घन्टाभित्र सिंहदरबार जलाउन सक्ने सर्वोच्च अदालत जलाउन सक्ने 24 घन्टाभित्र सरकार उलटफेर गराउन सक्ने तर 6-7 महिनामा सङ्केत पनि दिन नसक्ने हुन्छ
1: सङ्केतहरू धेरै आइसकेका छन् आजका किरणहरू पलाइसकेका छन् अब जे मैले तपाईँलाई भने नि जेएनजी अब यो आन्दोलनको जगमा यो बनेको सरकारले कहिले पनि त्यो फुलो तर्यो लौरो बिर्स्यो भन्ने कुरो त्यो कहिले पनि हुँदैन
0: यो बालेन्द्र शाहको तर्फबाट त्यस्तै देखियो अस्ति स्मृति दिवसको दिनमा आउनुपर्छ कि पर्दैन त्यहाँ बोलाएको कार्यक्रममा
1: होइन यस्तो छ अब त्यहाँ स्मृति दिवसमा उहाँलाई अब समयको हिसाबले उहाँ कुनै कारणवश जान सक्नु भएन होला होइन तर त्यही त्यहाँ नगएकै भरमा उहाँले चाहिँ उहाँ चाहिँ जेएनजी आन्दोलनलाई चाहिँ उहाँको हेर्ने नजर सही छैन चाहे उहाँले चाहिँ जेएनजी आन्दोलनलाई गर्न सक्नु भएन भन्ने आरोप लगाइहाल्नु पनि
0: त्यो मैले लगाएको होइन तपाईँहरूकै सांसद रचना खत्रीवडाले स्पष्ट रूपमा हिजो प्रश्न गर्नुभयो त सुन्नुभयो तपाईँले मैले किन आरोप लाउनु पर्यो र
1: होइन उहाँ एउटा सांसद मात्र नभएर उहाँ एउटा शहीदको आमा पनि हुनुहुन्छ त्यस कारण अब उहाँले बोल्दै गर्दा अब भावनामा अब यथार्थ पनि होला उहाँले चाहिँ आफ्नो भावनामा पनि चाहिँ एउटा शहीदको आमाको किसिमले केही कुरा बोल्नु पनि भएको हामीले सुन्यौँ तर त्यो उहाँको कुरालाई मैले गलत भनिनँ तर अब प्रधानमन्त्रीज्यूका पनि आफ्नै चाहिँ नि समय व्यवस्थापनदेखि लिएर सारा कुराहरू
0: तिमी केमा व्यस्त थिएर केहीमै व्यस्त थिएन केही कार्यक्रमै थिएन
1: होइन यस्तो छ अब यहाँ हाम्रो प्रधानमन्त्रीज्यूले चाहिँ अब बाहिर त्यही त यहाँ हाम्रो तपाईँ हाम्रो एउटा सोचाइ
0: होइन प्रधानमन्त्रीको तालिका हुन्छ नि थाहा पाइन्छ नि
1: उहाँको तालिका सबै
0: तालिकाहरू
1: बाहिर आउँछन् र बाहिर ल्याउनुपर्छ भन्ने पनि त छैन नि
0: अब अन्तिममा फेरि एकपल्ट पत्रकारिता कति ढङ्गले चलिरहेको छैन त्यसमा त सबैको आआफ्नो दृष्टिकोण हुन्छ सबै सही नै छन् सबै गलतै छन् भनेर भन्न सक्ने अवस्था छुट्याउनु पनि पर्छ त्यो आफ्नो ठाउँमा छ तर गृहमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले सार्वजनिक रूपमा पत्रकारहरूमाथि धावा बोल्नुलाई तपाईँ सही मान्नुहुन्छ कि मान्नुहुन्न अन्तिम प्रश्न त्यसपछि टुङ्ग्याइदिउँ
1: होइन त्यो मैले भने पत्रकारमाथि र पत्रकारितामाथि धावा बोल्नु त कसैले पनि गृहमन्त्री ले मात्र होइन कसैले पनि त्यो जसले पनि गर्यो भने त्यो राम्रो कुरा होइन तर कुन सन्दर्भमा भनियो कुन सन्दर्भमा बोलियो भन्ने कुरा हो अब त्यो उहाँले एउटा पार्टीगत
0: ओभरअल पत्रकारिता कुरा गर्नु
1: उहाँले ओभरअल भन्नुभएको छैन उहाँले त्यो पार्टीगत रूपमा जोडेर उहाँको भनाइको चाहिँ उद्देश्य चाहिँ के हो भने पत्रकार
0: धम्की दिनुभयो उहाँले दुई तिनजना पत्रकारहरूलाई
1: पत्रकारिताहरू
0: चेतावनी दिन चाहन्छु भनेर त्यो शब्द बोल्नुभयो
1: पत्रकार र पत्रकारिता स्वतन्त्र हुनुपर्छ स्वतन्त्र मिडियाले नै न्याय गर्न सक्छ स्वतन्त्र मिडियाले नै समाजलाई न्याय दिन सक्छ स्वतन्त्र मिडियाले नै सत्य बोल्न सक्छ त्यसकारण पार्टीगत रूपमा जोडिनु हुन्न भनेर उहाँको भनाइको तात्पर्य चाहिँ त्यो हो त्यसलाई त्यसरी बुझिदिनु होला तपाईँहरूले
0: हस् आइदिनुभयो आफ्नो विचार राख्नुभयो धेरै धन्यवाद
1: धन्यवाद मेरो विचार चाहिँ सम्पूर्ण तपाईँहरूको दर्शक श्रोतामा पुर्याउनुलाई एउटा यो प्लेटफर्म दिनुभयो तपाईँलाई र तपाईँको यो टेलिभिजन परिवारलाई पनि धेरै धेरै धन्यवाद
0: हस् थ्याङ्क यू नमस्कार
3: नमस्कार म राजेन्द्र पानिया मानिसको खुसीको कुरा गर्छौँ मानिसको दुःखको कुरा गर्छौँ हामी मस्तिष्कको भन्दा बढी मनको कुरा गर्छौँ हामी सामाजिक सम्बन्धको कुरा गर्छौँ मानवीय मूल्य र मान्यताको कुरा गर्छौँ जीवन दर्शन र जीवनको अर्थको कुरा गर्छौँ आज मानिस के कारण बढी दुखी भइरहेको छ दुःखको कारण के हो मानिस आफ्नै कारण बढी दुःख झेलिरहेको छ कि अरूका कारणले ऊ बढी दुखी भइरहेको छ मानिसले जीवनलाई हेर्ने दृष्टिकोणमा गरेको कमजोरीका कारण सम्भवतः ऊ बढी दुखित हुने आफूलाई दुखित बनाउने र उसको व्यवहारका कारण अरूलाई समेत प्रताडित बनाउने काम त गरिरहेको छैन फेरि तपाईँ प्रश्न गर्नुहोला के आज नेपालको अवस्था खुसी र सुखी हुनेछ त पक्कै पनि हामी जे प्रकारका घटनाहरू भोगिरहेका छौँ जे प्राकृतिक प्रकोपबाट हामी यति बेला उठ्ने र तङ्ग्रिने प्रयास गरिरहेका छौँ पक्कै पनि परिवारका सदस्य गुमाउँदा होस् या आफ्नो घर व्यापार व्यवसाय गुमाउँदा दुखी त पक्कै भइन्छ तर त्यो दुखी मनलाई मलम लगाउने र त्यहाँबाट बाहिर आउने कुनै न कुनै उपाय त होला नि हामीले हेऱ्यौँ भने केही यस्ता सन्तहरू छन् केही यस्ता महात्माहरू छन् केही यस्ता ज्ञानीहरू छन् जसले हाँस्न सिकाउँछन् जसले बाँच्न सिकाउँछन् जसले मनभित्रको क्रान्ति गर्न सिकाउँछन् जसले योग सिकाउँछन् र मानिसलाई जस्तै दुःखको अवस्थाबाट पनि बाहिर ल्याउँदै उनीहरूको अनुहारमा मुस्कानको खेती गर्नका लागि उनीहरू सहायक सिद्ध हुन्छन् त्यस्तै एउटा व्यक्ति जसलाई हामी योगी विकासानन्दको नामबाट चिन्छौँ उहाँले सुरु गरेको मनोक्रान्तिको अभियान होस् योगाको कुरा होस् प्रशिक्षणको कुरा होस् या उहाँका वचन जसले मानिसलाई दुःखको मूल कारण खोज्दै सुखको यात्रामा जान जसरी सहयोग गर्छ आज हामीले यो जुन अवस्थाबाट हामी उठ्नु र बौरिनु छ नि हो त्यति बेला पक्कै पनि उहाँसँगको कुराकानी सुनाइयो भने तपाईँको मनमा एक प्रकारको सहजता एक प्रकारको शीतलता र शान्ति प्राप्त हुँदै तपाईँ खुसीको मार्गतर्फ यात्रा आरम्भ गर्नुहोला भनेर आज हामीले उहाँलाई नै स्टुडियोमा अतिथिका रूपमा आमन्त्रण गरेका छौँ स्वागत छ तपाईँलाई कार्यक्रममा
4: जय होस्
3: मैले कार्यक्रमको सुरुवातमा पनि भने एउटा आजभन्दा झन्डै एक डेढ वर्ष अगाडि तपाईँसँग फरक टेलिभिजनमा अन्तर्वार्ता गर्ने अवसर पाएको थिएँ तपाईँसँगको मेरो पहिलो अन्तर्वार्ता थियो हामीले मानिसको जीवनका धेरै पाटाहरूका सामाजिक जीवनका धेरै पाटाको कुरा गरेका थियौँ तर आज चाहिँ तपाईँसँग बढी हामी जुन अवस्थाबाट गुज्रिरहेका छौँ गएको भोटेको सीमा बाढी हो तर मेरो मनमा पनि बाढी आएको छ धेरैको परिवारमा बाढी गएको छ र देश नै वास्तवमा हुने एउटा शोकाकुल अवस्थाबाट गुज्रेको छ यो सबै अवस्थालाई देख्दा हामी साँच्चै कति दुखी रहेछौँ र कति दुःखमा बाँच्नुपर्ने हो हामी भन्ने एउटा जे प्रकारको मान्यता विकास हुँदै गएको छ र नेपाली अर्थात् दुखी पर्याय जस्तो बनेको छ यसलाई कसरी हेर्ने होला
4: पहिलो कुरा जीवनको दुईवटा पाटोलाई हामीले जीवनका दुई पाटोलाई हामीले बुझ्नुपर्छ एउटा पाटो भित्रको पाटो साइकोलोजिकल लाइफ अनि अर्को पाटो बाहिरको जसलाई यो जीवन त्यसलाई जगत भन्छ जगतको दुःख बेग्लै खालको छ जीवनको दुःख बेग्लै खालको छ अनि हामीले दुःख भन्नासाथ जगतको दुःख र जीवनको दुःखलाई एउटै ठान्छौँ, त्यो चाहिँ होइन।
3: ए, हामी त्यसलाई छुट्याएर हेर्दैनौँ?
4: हेर्दैनौँ, हेर्नुपर्छ। किनकि जगतको दुःखलाई सल्टाउनको लागि त विज्ञान छ, राजनीति छ, समाज छ। यदि मैले सकेन भने अरूले सहयोग गर्न सक्छ त्यो दुःख सल्टाउनको लागि, जगतको दुःख। तर जीवनको दुःखमा तपाईँ एक्लै हुनुहुन्छ।
3: त्यसलाई सल्ट्याउन हामीलाई अरू
4: कसैले पनि
3: मद्दत गर्दैन,
4: न बुवाले, न आमाले, न दाइले, न भाइले, न प्रेमीले, न प्रेमिकाले, कसैले पनि सक्दैन। किनकि यो मेरो आन्तरिक बुझाइको कारणले, जीवनलाई नबुझेको कारणले दुःख उत्पत्ति भइरहेको छ। भित्रको दुःखको कारण त अज्ञानता। मान्छेहरूले धेरै कुरा पढेर आए स्कुलमा, कलेजमा, तर उसले एउटा कुरा पढ्न बिर्से, आफैले पढ्न बिर्से,
3: त्यो चाहिँ पढाउने कामै भएन।
4: साइकोलोजीको बारेमा अझ अचेल त न्युरो साइन्स भनिन्छ, साइकोलोजीभन्दा माथि मस्तिष्कले कसरी काम गर्छ। मस्तिष्ककै कारणले गर्दा हामी दुखी र सुखी हुन्छौँ। जसरी उदाहरणको लागि, हामीलाई साइकोलोजिकल्ली दुखी बनाउने बाहिर बोक्रामा हेर्दा, यानि रूपमा हेर्दाखेरि अरूको कारणले हामी दुखी हुन्छौँ, तर सारमा हाम्रो दिमागमा चल्ने जुन केमिकल हो, स्ट्रेस हर्मोन हो, कार्डिजोल हो, त्यो रिलिज नभएसम्म हामी दुखी, दुःखको अनुभूति हामीले गर्न सक्दैन।
3: हार्मोन रिलेटेड
4: त्यो त यही छ नि दुःखको। यसको मतलब दुःख त बाहिरका मान्छेहरू चाहिँ बोक्रे कारण भयो, मूल कारण त मै भएन। यस्तै सुख पनि एन्ड्रोफिन्स जस्तो केमिकल या डोपमिन जस्तो केमिकल यदि दिमागबाट निकालेन भने मैले खुसीको अनुभूति।
3: भाइ, हजुरले जे भन्नुभयो नि, हामी बढी दुःखबाट आरम्भ गर्दै थियौँ, यसको अर्थ हामी सबै दुःखी कुरा मात्रै गर्दै छैनौँ, दुःखलाई सुखमा, आनन्दमा कसरी बदल्न सकिन्छ भनेर हामीले एउटा संवाद यात्रा सुरु गरेका हो। त्यहाँनिर दुःखका दुईटा विषय, तपाईँले एउटा बाहिरको दुःख र एउटा जीवनभित्रको दुःख अथवा व्यक्तिभित्रको दुःख। मान्छे कहिलेकाहीँ के भनिरहेको हुन्छ भने, तपाईँले के भन्नुभएको छ, जीवनको दुःख बिर्साइदिन अथवा त्यसलाई सुखमा बदलिदिन, अर्को कोही आउनेवाला छैन, तिम्रो बुवा आमा प्रेमी प्रेमिका कोही आउनेवाला छैन, त्यो तिमीसँगै सम्बन्धित छ भनेर। तर मानिस त्यो रियलाइज गर्दैन, म दुःखी छु होइन उसका कारणले, होइन अर्कोले गर्दा म दुःखी भएँ भन्छ, भनेपछि उसले आफ्नो दुःखको कारणै बुझ्न सकिरहन्छ, होइन?
4: डेफिनेटली, अरूलाई दोष दिउन्जेल अरूलाई, एउटा त्यो मिर्जा गालिबको कविता अंश छ नि, म जिन्दगीभर ऐना पुस्दै रहेँ तर दाग अनुहारमा थियो।
3: पुसेको छ ऐना, दाग छ अनुहारमा।
4: हो, त्यो अनुहार भनेकै यो मेरो केमिकल कसरी रिलिज भयो, यो नेगेटिभ केमिकल, किनकि त्यहाँ मेरो नेगेटिभ थिङ्किङ छ, नेगेटिभ एप्रोच छ, नकारात्मक सोचाइ छ। हजुरले मलाई दुःख दिनुभयो भन्ने मेरो बुझाइको कारणले गर्दा त्यो केमिकल रिलिज भएको हो। हजुरको कारणले म दुःखी भएँ, यसको यसको यसको कारणले भएँ भन्ने बुझाइ छ नि, त्यो दोषारोपण अरूलाई गर्न साथ नै उसले पनि त मलाई त्यही दोष दिइरहेको छ।
3: हुनसक्छ
4: हुनसक्छ, होइन, त्यो त 100% नै। किनकि घरैमा पनि हामीले जोइले पोइमाथि, पोइले जोइमाथि आरोप प्रत्यारोपण गर्छौँ, एकले अर्कोलाई त गाली गरिरहेकै छ। त्यस कारण यो दोष हो भने हामीले एउटा फिलोसफिकल्ली एनालिसिस गर्दा एउटा कुरा क्लियरली के पाइन्छ भन्नाले, दुःख भनेको 50-50% कारणले आउँछ। जस्तै कुनै पनि दुःख या समस्या आउनको लागि 50% चाहिँ बाहिरको मान्छेको हात हुन्छ, 50% आफ्नो हुन्छ। यो फिलोसफिकल व्याख्या। जस्तै बाटोमा मान्छे किच्यो गाडीले भने त्यो ड्राइभरको त दोष छँदैछ, उसले किच्यो, तर त्यो किचिने मान्छेको पनि त दोष
3: छ, काहीँ न काहीँ दोष त छ नि,
4: त्यो नभइकन त किच्नै सक्दैन। यसरी हेर्दै जाने हो भने हामीलाई अरूले दुःख दिन्छ त्यो त पक्का हो, तर उनीहरूले दुःख दिनुको पछाडि हाम्रो अप्रत्यक्ष कारण हुन्छ, रोल हुन्छ। त्यसकारण कारण दुई किसिमको भयो, एउटा प्रत्यक्ष रूपमा त उसले मलाई दुःख दिएको देखिन्छ, तर अप्रत्यक्ष रूपमा उसले मलाई दुःख दिन लगाउनको लागि मैले भूमिका बनाएको हुन्छ, त्यो अप्रत्यक्ष कारण भयो। हामी अप्रत्यक्ष
3: हामी रियलाइज गर्दैनौँ, होइन, आफूले आत्मानुभूति गरेर यो तपाईँले भने जस्तै उसले मलाई दुःख दिइरहेको छ भन्ने थाहा छ, तर उसले मलाई दुःख दिने बनाउन मैले पनि काहीँ न काहीँ क्याटलिस्ट अर्थात् उत्प्रेरकको भूमिका निर्वाह गरेँ भन्ने कुरा रियलाइज गर्न चाहिँ हामी तयारै छैनौँ। त्यसो नहुँदासम्म त यसको अन्त हुँदैन,
4: हुँदैन, हुँदैन। अब यसलाई यसरी पनि बुझौँ सर, घटना र विचारलाई लिउँ। कुनै एउटा घटना घट्छ, कसैले मलाई छोडेर गयो, त्यो घटना भयो,
3: ओके,
4: त्यो घटनाको कारणले म दुखी भएको हुँ कि त्यो घटनापछि मैले गरेको विचारले मलाई दुखी बनाएको किनकि कसैले मलाई छोडेर जाँदैमा म दुखी हुनु त पर्दैन कोही कोही मान्छे त बहुत खुसी हुन्छ उसले छोडेर गयो भने किनकि उसले पोजिटिभ सोचिरहेको हुन्छ त्यहाँ
5: छोडेर त मान्छे नै गयो नि घटना त एउटै हो तर एउटामा चाहिँ कोही मानिस खुसी छ
4: कोही अर्कोमा
5: फेरि त्यही घटनामा ऊ दुखी छ
4: यसको मतलब के त भने हामीलाई दुःख दिने चिज भनेको विचार हो यसको सबभन्दा राम्रो चित्रण कहाँ हुन्छ भन्दाखेरि फुटबल हेर्दा क्रिकेट हेर्दा क्रिकेटमा या फुटबलमा टुर्नामेन्टमा एकजना त हार्छ अर्को जित्छ तर त्यहाँ रङशालामा आउने मान्छेहरू आधा रोइरहेको हुन्छ आधा हाँसिरहेको हुन्छ जो जिते पनि खेल त त्यो एउटै हो नि
5: एउटै खेल हो नतिजा पनि एउटै हो
4: नतिजा पनि एउटै हो तर कोही त्यसैमा हाँस्छन् कोही त्यसैमा रुन्छन् किन भन्नाले त्यो मेरो इन्टरप्रिटेसनले मलाई रुवाइदिने हो मेरो इन्टरप्रिटेसनले मलाई हँसाइदिने हो
5: भनेपछि त्यो त मसँग रिलेटेड रहेछ नि त हाँस्ने
4: आन्तरिक दुःख त त्यही हो अब जस्तै अहिले बाढी पीडितकै कुरा गरौँ अलिक कठोर भन्छु म बाढी पीडितको कारणले गर्दा हामीले धेरै ठुलो धनजन नाश भयो त्यो चाहिँ देखिरहेकै कुरा भयो तर त्यो धनजन नाश भएर दुखी भएको हो कि नाश भएपछि आएको विचारले दुःख दिएको हो बुझ्नुपर्ने कुरा त्यो हो किनकि कोही मान्छे त्यो धनजन नाश भएर पनि चाहिँ दुखी नभए पनि देख्छौँ त्यहाँ कमसेकम म त बाँचेँ कमसेकम म त बाँचेँ मेरो सम्पत्ति गयो 50 वर्ष लगाएको मेहनत गरेको सबै कुरा गयो तर म बाँचेको छु भनेर खुसी भएका पनि हामी देख्छौँ त्यहाँ
5: मैले अन्तर्वार्ता गराएको परिवारको उहाँको आफ्नै बुवा पनि बित्नु भएको छ
4: हजुर हजुर
5: उहाँको श्रीमतीको परिवारको 9 जना बित्नु भएको छ उहाँको टिमुरे भन्ने ठाउँमा सबभन्दा ठुलो होटल थियो त्यो सबै बाढीमा बगेर गयो तर उहाँ खुसी इन द सेन्स हाँसेर त हिँड्नु भएको छैन तर भन्नु के हुन्छ भने हामी
4: बाँच्यो
5: आफू बाँच्यो अब त फेरि गर्ने हो नि
4: तर यसको उल्टो त धेरै छन् नि त्यहाँ
5: सब सक्यो भयो
4: बाँचेका छन् तर सब सक्योमा चाहिँ ध्यान दिएपछि त्यही घटनाले रोइदिएको
5: छ आशा र निराशा सुख र दुःख अथवा गतिशीलता र तिन स्ट्रङ भएर स्थिर बस्ने भन्ने कुरा
4: त्यसकारण घटनाले मान्छेलाई दुखी बनाउँदैन विचारले बनाउँछ अब घटना त म करेक्सन गर्न सक्दिनँ घटना त भवितव्य
5: विचार त
4: विचार त सकिन्छ नि त्यसको पोजिटिभ रूपमा पनि त हेर्न सकिन्छ कुनै पनि पाटोलाई त्यसकारण जीवनमा यस्ता ठुला ठुला विपत्ति आउँदाखेरि सके त त्यसलाई सल्टाउने हो तर सबै सल्टाउन सकिँदैन नसकेको अवस्थामा म डिप्रेसनमा जानु हुँदैन मैले रक्सी खाएर बस्नु भएन मैले गर्न सक्ने सबभन्दा नजिकको काम बुद्धिमानी काम के हुन्छ भन्नाले यो दुर्घटनाको फाइदा के हो त्यसको पोजिटिभ पार्ट हो के हो किनकि प्रकृतिको नियम के छ भने विधि विधान के छ भने जहाँ नेगेटिभ कुरा घट्छ साथसाथै पोजिटिभ कुरा पनि घटिरहेकै हुन्छ जहाँ राम्रो कुरा घटिरहेको हुन्छ त्यहाँ साथसाथै नराम्रो कुरा पनि घटिरहेको हुन्छ त्यस कारण हामीले त्यसको राम्रो पाटो के हो त भनेर प्रश्न गर्न सक्यौँ भने जुनसुकै घटनामा पनि जुनसुकै घटनाबाट पनि हामीले फाइदा लिन सक्छौँ अब यसमा पनि एउटा उदाहरणबाट प्रस्तुत गर्नुपर्दा पृथ्वीलाई लिउँ पृथ्वीमा जहिले पनि आधा भाग चाहिँ अँध्यारोमा रहन्छ नै पृथ्वी अनि आधा भाग जहिले पनि उज्यालो रहन्छ आलो पालो होइन त भनेको मतलब यहाँ अँध्यारो छ त कतै उज्यालो छ कतै उज्यालो छ त यहाँ अँध्यारो छ
5: हो त्यो रियलाइज चाहिँ गर्न सक्नु पर्यो
4: पहिले जीवनमा पनि त्यस कारण यसलाई चाहिँ ल अफ पोलारिटी भनिन्छ होइन फिलोसफीमा यो ध्रुवीय सिद्धान्त भयो ल अफ पोलारिटीमा एउटा पोलारिटी मात्रै त रहँदै रहँदैन जस्तै जहाँ उचाइ हुन्छ त्यहीँ त गहिराई हुने हो जहाँ गहिराई हुन्छ त्यहीँ त उचाइ हुने हो जहाँ जीवन हुन्छ त्यहीँ त मृत्यु हुने हो नजन्मेको बच्चा त मर्दैन त्यसकारण यदि दुःख मलाई आइपरेको छ भने त्यो दुःखले एउटा सुखको क्षण पनि जोडेरै ल्याएको
5: हो हजुरले जस्तै भने जस्तै हामीले के भन्न खोजेको होइन भने कहिलेकाहीँ फेरि सुनाइमा र तपाईँले जस्तै त्यो कुनै पनि विषयवस्तु सुनिसकेपछि या घटना घटे पछाडि हामीले कस्तो इन्टरप्रिटेसन गर्छौँ अथवा विचार कस्तो बनाउँछौँ भन्नेले अर्थ राख्छ फेरि के अनर्थ नलागोस् भने योगी विकासानन्द र रायन्द्र बानिया दुईजना वातानुकूलित स्टुडियोमा बसे र उनीहरूले के भने भने यो तिमुरे या भोटेपछिको चाहिँ जे बाढी आयो यो बाढीपछि पनि खुसी हुने चिज छन् भने यिनीहरूले होइन मान्छेको इन्टरप्रिटेसन त हो नि हामी त अलिक बढी आलोचना कहाँ गर्न सक्छौँ कहाँ मानिसलाई कोट लाउन सक्छौँ त्यो खोज्नमा पनि आफ्नो दिन बिताउने र मेला जाने मान्छेहरू छन् तसर्थ हामीले भनेको त्यो घटना घट्ने त घटिसक्यो मृत्यु हुनेको त मृत्यु भयो नहुनु पर्थ्यो मृत्यु भयो जनधनको नाश हुँदैन थियो त्यो भयो तर त्यसपछि अब हामी सबै पूर्वमा हात राखेर बस्ने या परिवारका जो सदस्य घुमेर गए उनीहरूकै शोकमा हामी डुबेर वर्षौँ खेर फाल्ने ट्रमाटाइज हुने या त्यसबाट मनोरोग बोकेर बस्ने कि त्यसलाई एउटा घटनाका रूपमा बुझेर अब त्यहाँबाट फेरि नयाँ जीवन सुरु गर्ने अथवा यात्रा आरम्भ गर्ने कुरा यही होइन त
4: हजुर सर यसमा मैले अलिकति प्रश्न पार्नुहोस् कुनै पनि दुर्घटना घट्यो भने पहिलो प्रश्न मैले के गर्नु पर्यो भने यसमा यो समस्यालाई मैले सल्टाउन सक्छु कि सक्दैन सक्ने हो भने बढ्नु पर्यो अगाडि चुपचाप बस्नु भएन नसक्ने हो भने त्यसको फाइदा खोज्नु पर्यो दुई कुरै त हो जस्तै हजुरले अहिलेको टिमुरीको घटना भनौँ बाढी पीडितको अब यसमा त्यो बाढी पीडितको कारणले भन्दा पनि बढी चाहिँ मेन्टल इन्टरप्रिटेसनको कारणले गर्दा आफ्नो बुझाइको कारणले मान्छेलाई दुःखी हुन्छ भन्ने व्याख्या भइरहेको हो अब यसको मतलब यो पनि होइन कि त्यहाँ धनजनको जे नाश भइरहेको छ त्यसलाई हामी सामान्य रूपमा लिने त होइन सक्ने त सहयोग गर्ने
5: हो
4: त्यही कारणले गर्दा अब हजुरलाई थाहा छ कि छैन मैले दुई चार दिन अगाडि नै घोषणा गरेको छु म 10 लाख रुपियाँ मेरो तर्फबाट यो बाढी पीडितलाई दिन्छु मैले यदि व्याख्याले सबै हुने हो भने यो
5: पर्दैन
4: त्यसकारण जहाँ जसरी सकिन्छ त्यो गरौँ
3: वाइड रेन्ज कन्सल्टेन्सी पुतली सडक काठमाडौँ
6: सबैको सुरक्षा एनएलजीको इच्छा एनएलजी इन्सुरेन्स
7: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो
8: नो यताउता ओन्ली रोसेटा पुतली सडक काठमाडौँ
9: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सबाटै जीवन बिमा गर
8: Supported by Majesty Oil. Available in stores soon.
5: जस्तै प्राकृतिक वा अन्य ठुलो विपदहरू हामी हेर्छौँ नि त्यसमा चाहिँ मानिसहरू चाहिँ जो जीवित छन् उनीहरू पनि गहिरो मस्तिष्कको आघात अथवा ट्रमा भन्छौँ नि होइन त्यसमा गइरहेका हुन्छन् उनीहरूलाई चाहिँ त्यसबाट जबसम्म हामी बाहिर निकाल्न सक्दैनौँ कतिपय त दीर्घ रोगी भएर जाने सम्भावना पनि भन्छ होइन उनीहरूलाई के भनेर उनीहरूलाई चाहिँ साइकोलोजिकल हिलिङ गर्न सकिन्छ
4: यही कुरा त अहिले हामीले गरिरहेको कुरा त्यही हो नि यो घटनाले तपाईँ दुःखी हुनुभएको हो कि त्यो घटनापछि आएको विचार दुःखी भएको एकजना मिना चन्द भन्ने पश्चिमको बैटडीको महिलालाई केही वर्ष अगाडि हाम्रो क्लासमा ल्याउनु भएको थियो 12 वर्षदेखि डिप्रेसनमा हुनुहुन्थ्यो अनि 12 वर्षदेखि डिप्रेसनमा तपाईँ किन डिप्रेसनमा पुग्नु भयो भनेर क्लासमा मैले सोद्धाखेरि मेरो बुवा बित्नुभयो त्यसपछि म डिप्रेसनमा गएँ भन्नुभयो अनि मैले सोधेँ उनलाई हजुरले देख्नु भएको थियो बुवा बितेको अँ देखेको त होइन म कपाल कोर्दै थिएँ भाइ चिच्याउँदै आउनुभयो बुवा बित्नुभयो एक्सिडेन्टमा त्यसपछि हँ के भनेको थिएँ म बेहोस भएँ र 4 दिन म कोमामा गएँ 4th दिनमा म होसमा आएँ बेलुका त्यतिन्जेल त मैले बुवाको लास पनि देख्नु पाएन अनि त्यसपछिबाट म डिप्रेसनको शिकार भएँ उनको यो बुझाइ थियो अनि मैले त्यहाँ कहाँनिर उनको बुझाइमा त्रुटि छ भन्ने पत्ता लगाएँ अनि उनलाई मैले सोधेँ बुवा बितेरै तपाईँ डिप्रेसनमा गएको हो त बेहोस भएको हो त हो किनकि बुवा बित्न अगाडि त म बेहोस पनि भएको थिएन डिप्रेसनमा पनि थिएन कारण त क्लियर
5: घटना त त्यही देखियो
4: घटना त त्यही छ अनि मैले उनलाई सोधेँ ल एकछिन चाहिँ पुरानो कुरालाई याद गर्नुहोस् गहिरो गहिरो सास तान्नुहोस् रेट्रोस्पेक्सनमा जानुहोस् र त्यो दिनमा जब भाइले बुवा बित्यो भनेर खबर ल्याउँदा तपाईँको दिमागमा केही न केही विचार त्यहाँ खेलेको हुन्छ त्यसलाई पत्ता लगाउनुहोस् भने एकछिनपछि उनले शस्त्रक्रिया गर्दै पत्ता लगाइन् अँ दुईवटा विचार आएको थियो अब मेरो दुनियाँमा कोही छैन मलाई माया गर्ने म टुरो भएँ यति याद आएको थियो त्यसपछि म ढल्ने अब हेर्नुहोस् बुवा त सबैको बित्छन् नि सबै बेहोस हुँदैनन् सबै डिप्रेसनमा जाँदैनन् बुवा त सबैका बित्छन् त्यसकारण तपाईँ बेहोस हुनु र त्यसपछि डिप्रेसनमा पुग्नुको कारण त तपाईँले यदि म टुरो भएँ
5: मेरो
4: कोही छैन नभन्नु भएको भए के तपाईँ बेहोस हुनुहुन्थ्यो
5: किनभने फर्स्ट ह्यान्ड उहाँको त बुवा बितेको खबर सुन्न साथ आएको विचार त त्यही भयो
4: त्यही हो त्यो विचार नगरेको भए बेहोस हुन्थे भन्यो। अनि उनले चाहिँ आँखा सन्काएर यसै माथि हेरेर त मैले कहिल्यै सोचेको थिएन। त्यो दिनदेखि ऊ बिस्तारै चाहिँ रियलाइजेसन भयो, 15 दिनको क्लास थियो उनी चाहिँ ठिक भएर गयो। त्यसकारण कतिपय दुःखहरू हाम्रो मिसअन्डरस्ट्यान्डिङको कारणले दुःख भइरहेको हुन्छ। जब हामीले ठिक कुरा पत्ता लगाउँछौँ नि, सत्य पत्ता लगाउँछौँ नि, त्यसपछि दुःखबाट बाहिर आइन्छ।
5: तपाईँले भने जस्तै जस्तै मान्छे हामी विपदलाई जोडेर अलिकति कुराकानी गर्दा त्यही बिन्दुमा अडिया हुन्छ होइन, यस्तै बाढी आयो होइन, यसरी लग्यो एउटा डर, भोलि फेरि यस्तै बाढी आयो भने के गर्ने अर्को चिन्ता होइन, अब मेरो के हुन्छ, मेरो त बुवामा पनि हुनुहुन्न अथवा मेरो त घरै लग्यो, मेरो त व्यवसाय नै बगायो, अब मेरो के हुन्छ भने अनिश्चितता होइन। त्यो सबै कुरा जुन सोचेर ऊ बसेको हुन्छ नि, त्यहाँबाट बाहिर आउनको लागि उसलाई चाहिन्छ होला मेरो बुझाइमा विवेक र आत्मबल, त्यो चाहिँ कसरी दिने?
4: प्रश्न गर्न सिक्नुपर्छ। मान्छेको दिमागको एउटा भागले फिलिङ्स ल्याउँछ, अर्को भागले क्वेस्चन ल्याउँछ, त्यसैलाई चाहिँ बुद्धि भनिन्छ। अब हामी भावमा बग्यौँ भने चाहिँ त यही कुरा आउँछ,
5: त्यसैमा गइरहन्छ।
4: भावले के गर्छ भन्नाले हरेक कुरालाई एन्सर दिलाउँछ। भावको कामै के भइदियो भने उसले क्वेस्चन गर्दैन, एन्सर मात्रै दिन्छ, ल म बर्बाद भएँ, म सकेँ, अब मेरो कोही छैन,
5: भाव भयो।
4: भावमा अक्सर चाहिँ एन्सर आउँछ, बुद्धिमा एन्सर आउँदैन, क्वेस्चन आउँछ। मेरो सबै गयो, यो त अगाडि नै छ, उसले क्वेस्चन गर्छ, यसपछि के त, योभन्दा बेटर म के गर्न सक्छु त, यसको योभन्दा राम्रो फाइदा के लिन सक्छु त, यस्ता क्वेस्चन्सहरू,
5: यसबाट मैले के सिक्ने,
4: के सिक्ने र फाइदै पनि फाइदै पनि हुन्छ, त्यो के हो भनेर पत्ता लगाउनु खोज्यो भने त्यो पत्ता लाग्छ।
5: तर त्यति बेला चाहिँ उसले आफ्नो त आत्मबल छोड्न भएन, सोच्न छोड्न,
4: प्रश्न गर्नु पर्यो, सकारात्मक प्रश्न गर्न थाल्नु पर्यो।
5: तर त्यो सकारात्मक चाहिँ प्रश्न आउँछ त, किनभने उसले एउटा ठुलो क्षति बेहोरेको हुन्छ, ऊ एउटा ठुलो शोकबाट गुज्रिरहेको हुन्छ, र म शोकमा छु भन्ने कुरा स्वीकार गरुन्जेलसम्म उसले अगाडि बढ्ने कुरा उसलाई कसरी तयार गर्ने?
4: यसो सर, सुरुको सकमा त यो आउँदै आउँदैन, सुरुमा त ऊ सकमै हुन्छ, तर सकमा धेरै दिन हुँदैन नि, वक्त सबसे बढी इलाज है भनिन्छ नि। बिस्तारै जस्तै बुवा बित्छन्, आमा बित्छन्, कसैको त छोराछोरी बित्छन्, कति दिन त बहुत शोकमा हुन्छ, अनि बिस्तारै दिमाग खुल्दै आउँछ नि, बिस्तारै सोच त सकिने हुन्छ नि, त्यो बेला त सोच्न सकियो नि, ल अहिले ठिकै छ, म शोकमा छु, पीडामा छु, तर बिस्तारै बुद्धि चलेपछि त यो प्रश्न गर्नुपर्छ मैले।
5: त्यसको कुनै टाइमलाइन हुन्छ? जस्तै हामी भन्छौँ नि, कोही मानिसको उमेरमै उसको श्रीमानको निधन भयो भने उनीलाई कमजोर 1 वर्ष 2 वर्ष 3 वर्ष उनको पुनर्बिहेको कुरा या खुसी खुसी जीवन जिउने कुरा अहिले नगरौँ, उसलाई त्यसबाट पहिला बाहिर ल्याउँ भन्ने कुरा हुन्छ नि त। त्यस पछाडि बिस्तारै उनी खुसी हुन थाल्छिन्, हाँस्न थाल्छिन्, समाजसँग घुलमिल हुन्छन्, अनि अब तिमीले चाहिँ नयाँ जीवन सुरु गर्नुपर्छ है भनेर भन्ने भन्ने एउटा सामान्य हामी जस्ता लेम्यानले जे बनाएका हुन्छौँ, यो ट्रमामा शोकमा भएको बेलामा यति बेलासम्म चाहिँ उसलाई तिमी प्रश्न गर्न सिक, तिमी सकारात्मक हौ भन्ने कुरै, काउन्सिलिङ नगरौँ, यो बिन्दुबाट काउन्सिलिङ आरम्भ गरौँ भन्ने, त्यस्तो केही हुन्छ?
4: हुन्छ नि त। साइन्समा के छ त भन्नाले, बायोलोजीमा हामीलाई कुनै पनि इमोसन, काम, क्रोध, लोभ, मोह, मद, मत्सरी, सबै इमोसन हुन्, डर, यो इमोसन भनेको केमिकल रिलिज हो। पहिलो कुरा त इमोसन त्यतिकै आउँदैन, त्यहाँ केमिकल रिलिज भएको छ, ब्रेनबाट या इन्डोक्रिनल ग्लान्ड्सबाट केमिकल निस्क्यो, ब्लडमा आयो, त्यसको रियाक्सन नै हो। त्यसकारण त्यो पीडा भइरहेको बेलामा या चाहिँ खुसीको पनि केमिकल हो नि, एन्डोर्फिन्स भनेको केमिकल नै हो, सेक्सुअल फिलिङ केमिकल हो, लभको फिलिङ एन्डोर्फिन्स, लभको फिलिङ पनि केमिकल नै हो, सबै कुरा केमिकल रियाक्सन कति हुन्छ त भन्नाले जम्मा जम्मी 1.5 मिनट केमिकल निस्कन्छ, अनि त्यसको असर हुन्छ आधी घन्टासम्म केमिकल निस्कन्छ। जस्तै सर्पले टोक्दाखेरि पनि त केमिकलै निस्केको हो नि, टोक्छ त्यो विष निस्कन्छ, अनि त्यो फैलिनको लागि केही समय लाग्छ। त्यस्तै हामीले कुनै पनि घटना बेहोर्दाखेरि पोजिटिभ नेगेटिभ वटेबाट केमिकल निस्कन्छ, त्यो केमिकल 1.5 मिनटसम्म मात्रै निस्कन्छ, अनि त्यसपछि चाहिँ यसको असर आधी घन्टा रहन्छ, अनि आधी घन्टापछि त्यसको असर चाहिँ कम हुँदै हुँदै हुँदै हुँदै चाहिँ नर्मल हुँदै जान्छ। तर मान्छेको व्यथा त त्यति छिटो चाहिँ जाँदैन, किन किनभने उसले फेरि सोच्न थाल्छ, फेरि त्यही घटनालाई सोच्न थाल्छ उसले, ला मेरो चाहिँ घर डुब्यो या मेरो
5: उसको केमिकल अब फेरि निस्किने
4: उसले रिन्यू गर्यो सोच्यो कि रिन्यू हुन्छ, नत्र परमात्माले त गजबको डिजाइन बनाउनु भयो. एउटा गजबको हजुरलाई सेयरिङ गर्न चाहन्छु, एनिमल्सहरूलाई ट्रमा हुँदैन, इन जेनरल एनिमलले ट्रमा हुँदैन, नुहनुको कारण छ. जस्तै हामीले एनिमल प्लानेट हेरेका होलौँ या डिस्कभरी च्यानल हेरेका होलौँ, बाघले

0: घटना घटेको छ, रुच्दै रुच्दैन कसरी खानु भन्छ नि
1: त,
0: तर ऊ त त्यस्तो भन्दैन
1: तुरन्तै, त्यसको कारण छ त्यो साइकोलोजिस्टहरूले या त रिसर्चरहरूले बहुत गम्भीरताका साथ यसलाई अध्ययन गरेको छ। एउटा काम गर्छ उनले, त्यो मान्छेले गर्न सक्छ, जुन बेला बाघले लखेडे लखेट्छ र बच्छ त्यो बेला उनले एकचोटि शरीरलाई चाहिँ हल्लाउँछ, या त त्यो डरको कारणले पनि हल्लिन्छ, त्यो भयो भने आफै पनि हल्लाउँछ उनले सेकिङ, त्यो सेकिङ गर्दाखेरि त्यो मेमोरी मसल्समा गएर बस्दैन, त्यो मेमोरीलाई झारिदिन्छ त्यसले,
0: त्यो मेमोरी मलाई म अहिले भर्खर बाघबाट फुत्किएको हो या सिंहबाट फुत्किएको हो भन्ने त्यो नै हरायो,
1: त्यो हरायो, उसले सेक गर्छ एकजुट अनि त्यसपछि गएर खान्छ।
0: हामीले चाहिँ हुन त फेरि त्यसको गलत अर्थ लाग्छ होला, असामाजिक लाग्छ होला, अमानवीय लाग्छ होला, होइन, जस्तै परिवारको सदस्य बितेको चाहिँ दुई दिन भएको छैन होटलमा गएर खायो अथवा हामी त यतिसम्म भन्छौँ पशुपति आर्यघाटमा अन्तिम संस्कार चलिरहेको बेलामा कोही मानिस टाई लाएर गयो अथवा कोही मान्छे त्यहाँ कुराकानी गर्दा अलिकति हाँस्यो या उज्यालो अनुहार लायो भने पनि हामी त्यसलाई अप्राकृतिक मान्छौँ नि त, तर वास्तवमा भन्यो भने त फेरि जीवितहरूका बिचमा त खुसी नै ल्याउनु छ, फेरि हाँस्नु नै छ, फेरि यात्रा त आरम्भ गर्नु छ, त्यसलाई असामाजिक पनि नहोस् अमानवीय पनि नहोस् तर इट्स द गुड गोइङ, इट्स द स्टार्ट भन्ने चाहिँ कसरी रियलाइज गराउने?
1: मैले
0: त्यो हल्लाएर कसरी झार्ने भन्थे रे,
1: सिम्पल्ली अघि हामीले भन्यो भने जीवनको दुईवटा पाटोमा एउटा पाटो बाहिर जुन घटना घटिरहेको छ त्यो बाहिरको रीतिरिवाजसँग आफूलाई त कपाल अप त गर्नै पर्यो, त्यही अनुसार त हिँड्नु पर्यो जानु पर्यो, अन्यथा त हामी गर्न सक्दैनौँ, अब कोही मरिरहेको छ त्यहाँ हाँस्न सक्दैनौँ, यो बाहिरको पाटो भयो। तर साइकोलोजिकल्ली मैले भित्र त यो बुझ्न सक्छु नि कि जे कोही मान्छे बितेर गइसक्यो भने त्यो मान्छे फर्किँदैन, म पीडित भएर त्यो मरेको मान्छेलाई के फाइदा, एकछिन क्वेसन गरौँ, केही फाइदा हुन्छ हुँदैन, अनि म पीडित भएर म जीवित मान्छेलाई के फाइदा, मलाई पनि केही फाइदा हुँदैन, उसलाई फाइदा नहुने मलाई फाइदा नहुने यो दुवैलाई फाइदा नहुने काम गरेर किन बस्ने भन्ने त मैले बुझ्नु पर्यो नि।
0: तर त्यसो भन्यो भने के भन्छ भने कस्तो मन नभएको मान्छे, कस्तो यो मान्छे त पहिला त अलिक प्रेमी
1: नभन्ने सर, भन्ने भनेको होइन
0: नभन्ने,
1: यो त
0: अनुभूत गरेर बस्छ
1: अनुभूत, किनकि म त भित्रबाट पीडित हुनु भएन नि, किनकि म पीडित हुनुको तुक के हो त, ल ठिक छ म बहुत पीडित भएर जो मरेको मान्छे छ उसलाई फाइदा हुने हो भने चाहिँ पीडित भइदिउँला,
0: ओके,
1: तर म पीडितै छुइनँ, म पीडित भएर उनलाई फाइदा छैन भने,
0: जस्तै म कस्तो चिज केही दिन अगाडि मात्रै मेरो घरमा, अब यो कार्यक्रम पनि पक्का मैले गरेका राजनीतिक अन्तर्वार्ताहरू त मेरो श्रीमतीज्यूले धेरै हेर्नुहुन्न होइन, तर यस्ता तपाईँहरू जस्ता मान्छेहरूसँग गरेको अन्तर्वार्ता उहाँले पनि हेर्नुहुन्छ। उहाँले केही दिन अगाडि मलाई के सुनाउँदै हुनुहुन्थ्यो भने एउटा मान्छेको भिडियो हजुरले हेर्छ, उसको चाहिँ सातवटा घर रहेछ, यति व्यापार व्यवसाय रहेछ, सबै लगेछ, तर फेरि पनि त्यो मान्छे चाहिँ मजाले अन्तर्वार्ता दिइरहेछ, कसरी सकेको होला है भन्दै हुनुहुन्थ्यो। हाम्रा प्रश्न त्यस्ता भन्छन् नि,
1: हो त्यो उनले पोजिटिभ कुरामा ध्यान दिन्छ नि, र सबै सके पनि अब नसकेको कुरा पनि त धेरै बाँकी छ नि। मैले एउटा उदाहरण दिने गर्थेँ, जस्तै हामीले एउटा जिन्दगी बाँचिसक्यौँ, जस्तै मैले 65 वर्ष बाँचिसकेँ 65 है, अनि 65 बाँचेको जिन्दगी त मरेकै जिन्दगी हो नि, त्यो त इट हेज बिन गन, म त्यहाँ अब अगाडि जिन्दगीमा कति बाँचिन्छ आफ्नो ठाउँमा छ, तर पछाडिको जिन्दगीमा म त फर्कन सक्दैन, मसँग दुईवटा जिन्दगी भयो, अनि अब अगाडि म जति बाँच्छु अर्को 10, 20, 30, 40, 50 जति बाँच्छु त्यो सबै जिन्दगीको आजको दिन त पहिलो दिन हो नि होइन, पहिलो दिन त हामी बल्ल जन्मिन्छौँ, त्यस कारण ह्याप्पी बर्थडे टु यु, यो एङ्गलबाट जिन्दगीलाई हेरौँ हौ, यो दिन आजको दिन दिस इज माई बर्थडे, एभ्री डे इज बर्थडे, किनकि म पछाडि जानै सक्दिनँ, सकिथ्यो म आजको दिनभन्दा अर्को दिनमा जम्प गर्नै सक्दिनँ।
0: तर त्यो बन्नलाई त्यो कसले सक्छ भने योगी विकासानन्दले सक्नुहुन्छ, त्यो म राजेन्द्र भानिया सक्दिनँ, कि मसँग के कमी भयो, तपाईँसँग बुझाइ चिज आयो
1: बुझाइ हजुरसँग किन भन्नाले हजुरले सकिँदैन भन्ने कुरा धेरै सुन्नुभयो,

0: नकारात्मक हामी बढे भयो,
1: धेरै कुरा सुन्नुभयो।
0: जस्तै कोही मान्छे के भन्छ भने यो किसिम म त उसलाई थाहा छ उसको बुवा दाई या अहिलेकै हामी जस्तै भेटेपछि बाढीकै कुरा गरौँ जो हराइरहनु भएको छ। अब एउटा रियलाइज त के गर्नु पर्यो भने कत्तिको शब फेला परेको छ, शनाखत भएको छैन, कत्तिको शब त नेपालबाट बाहिर भारतसम्म पनि बगाएर पुर्याइसक्यो, त्यहाँबाट ल्याउने सजिलो छैन, कतिले हामीले गाडिसक्यौँ होइन। तर फेरि मानिस के एउटा चाहिँ उमा बस्छ भने नि मलाई त त्यो कोठामा जानै मन लाग्दैन, त्यही कोठामा हुनुहुन्थ्यो त्यति बेला उहाँलाई बगाएको, त्यहाँ गयो भने त त्यहीँ आउनुहुन्छ जस्तो लाग्छ, पछाडि केही सरक्क गऱ्यो भने उहाँ नै आएको जस्तो लाग्छ, राति सपनामा पनि उहाँ आएको जस्तो लाग्छ अनि उठेर हेर्छु देख्दिनँ, यो प्रकारको क्या
1: एट्याचमेन्ट
0: जो चिज अब सम्भव छैन, तर त्यसमा मान्छेले आफ्नो यो दिमागको ऊ छ नि त्यो ओभर अकुपाई गरेर बसिरहेको हुन्छ नि, यो अब होइन, यो हुँदैन, सत्य र यथार्थ यो हो भनेर रियलाइज चाहिँ उसलाई कसरी गराउने?
1: सङ्गतकै कुरा भने यो मैले अघि पनि भनेकै कुरा दोहोऱ्याउनु पर्यो, हामी जिन्दगीलाई चाहिँ बाहिर मात्रै हेऱ्यौँ, बाहिर जे घट्यो त्यसलाई जिन्दगी ठान्यौँ, त्यो होइन नि, जिन्दगी त भित्र जे घट्छ त्यो जिन्दगी भन्यो, बाहिर त दर्पण मात्रै हो, अनि त्यो त ऐना जस्तै मात्रै हो, वास्तवमा हेर्ने त्यो ऐनामा कसलाई हेर्ने, आफैलाई हेर्ने हो। त्यस कारण हाम्रो जिन्दगी बाहिर होइन, हाम्रो जिन्दगी विचारमा छ। यदि म भित्र चाहिँ सकारात्मक विचार चल्यो भने म सुखी हुन्छु, नकारात्मक चल्यो भने दुःखी हुन्छु, बाहिर जस्तो सुकै घटना होस् त्यसले फरकै पार्दैन, फाइनल फरक पार्ने त मेरो विचार हो। त्यस कारण भगवान् कृष्णको एउटा वचन छ, मन यही हो मनुष्याणाम कारणम बन्ध मोक्ष, यो मान्छेको दुःख र सुखको कारण बाहिरको दुनियाँ होइन, त्यो त देखिन्छ त त्यस्तै, त बाहिर देखिने धेरै कुराले हामीलाई धोका दिन्छ। जसरी बिहान हामी चाहिँ पूर्वबाट सूर्य उदाएको देख्छौँ, बेलुका चाहिँ अस्ताएको देख्छौँ पश्चिममा, तर वास्तवमा सूर्य नउदाउँछ नअस्ताउँछ, त्यस्तै चाहिँ अब समुद्र नजिक गयो भने चाहिँ समुद्र निलो देख्छौँ, नील सागर भन्छौँ, पानी उठाएर हेर्नुहोस् त्यहाँ कलरै छैन, आकाश निलो देख्छौँ त्यहाँ कलरै छैन, यो त सबै कुरा आँखाले देख्ने सबै सत्य त हुँदैन नि, त्यो असत्य चिजलाई हामीले सत्य ठान्यौँ, किनकि हाम्रो अनुभवमा त्यही देखियो, त्यहाँबाट सूर्य उदय भइरहेको छ पूर्वबाट, जहिले पनि देख्छौँ जबकि सूर्य चल्दै चल्दैन।
0: अर्को अहिले भन्नुभएको थियो नि जस्तै यो सोच सकारात्मक कि नकारात्मक भन्ने कुरा होइन, हामीले सकारात्मक कोणबाट सोच्न सक्यौँ भने त्यो सकारात्मक दिशाबाट जाला, आशावादितातिर जाला, नकारात्मक कोणबाट सोच्न थाल्यो भने त्यो नकारात्मक बन्छ होला होइन। तर अनि हामी मान्छेलाई भन्दा पनि के भन्छौँ भने यो नकारात्मक नसोच, बी पोजिटिभ भनिरहेको छौँ, तर त्यो भन्दा भन्दै पनि म हजुरलाई चाहिँ सकारात्मक हुनुपर्छ भनिरहेको हुन्छु, कतिपय मेरो मनमा फेरि नकारात्मक चिजै आइरहेको हुन्छ, त्यसलाई चाहिँ कसरी परिवर्तन?
1: यसमा एउटा टेक्निक छ अध्यात्ममा, रमन महर्षिले दिनुभएको टेक्निक, त्यसलाई रमन टेक्निक भन्नुहोस् या चाहिँ आत्मविचार भनिएको छ। पहिलो कुरा त हामीले के बुझ्नु पर्यो भने यो शरीर म होइन, मसँग शरीर छ तर शरीर म होइन, किनकि शरीर
0: मसँग शरीर छ
1: तर म शरीर
0: तर म शरीर होइन,
1: त्यस्तै मसँग मन छ मन पनि म होइन, यो मन र शरीरको साक्षी चेतना छ, फेरि कन्सियसनेस, त्यो चेतना नै म हो, जल जोड्न जन्मिन्छ जोड्न मर्छ त्यसको साक्षी हुँ म। अनि यसको उदाहरण मैले यसरी पनि दिने गर्छु, हामी जन्मन अगाडि कहाँ थियौँ त भन्नाले आमाको गर्भमा, गर्भमा आउन अगाडि कहाँ थियौँ त भन्नाले बाउको शरीरमा शुक्रकीटको रूपमा, त्यहाँभन्दा अगाडि पनि थियौँ हामी कहाँ थियौँ त भन्नाले भाइब्रेसनको रूपमा साइबर स्पेसमा, अनि आमा र बाबाको सहवासपछि त्यो साइबर स्पेसको चेतना गएर यो शुक्रकीट र डिम्ब जब निश्चित हुन्छ नि त्यसपछि बल्ल न ब्रेनको डेभलप हुन्छ, ब्रेन त हार्डवेयर
0: फर्मेसन भएपछि,
1: अनि त्यो ब्रेनलाई त प्रोग्राम चाहियो, त्यो प्रोग्राम उसले डाउनलोड गर्छ स्पेसबाट त्यस कारण मतलब जन्मनु भनेको हामी डाउनलोड भएका हौँ, अनि मर्नु भनेको फेरि अपलोड हुन्छौँ हामी, यो अहिले जुन जहाँबाट आयो त्यही जान त हो, अपलोड हुन्छौँ, र यसरी जीवनको साइकल चलिरहन्छ। अनि यसमा हाम्रो मिसअन्डरस्ट्यान्डिङ के हुन्छ त भन्नाले, मलाई दुःख हुँदाखेरि मलाई भएको होइन कि त्यो मेरो मनलाई भएको, जस्तै मलाई शरीरलाई दुःख
0: र मन भन्ने फरक हो,
1: फरक हो नि, शरीर र शरीर फरक होइन र मन फरक हो, शरीर मनमा पनि छ अन्तस्करणमा मन बुद्धि अहङ्कार तिनवटा चिज अझ छ त्यसमा. अब सिम्पल भाषामा चित्त भनौँ, मन भनौँ. मन भनेको त अझ भावलाई भनिन्छ होइन, तर मैले इन जेनरल कुरा गर्दा मन भनेको माइन्ड भनेको मन बुद्धि अहङ्कार तिनैवटालाई भने. तर जस्तै अब कोही मरे या बर्बाद भयो भने मलाई दुःख हुन्छ, तर दुःख हुनुको कारण केमिकल भने मैले, दुःख हुनुको कारण विचार भने मैले, तर त्यो कसलाई दुःख हुन्छ भन्नाले मलाई होइन कि. जस्तै यहाँ चाहिँ घाउ लाग्दाखेरि शरीरलाई दुख्छ, मलाई दुखेको होइन नि त्यो, शरीर त म होइन हो. त्यस्तै जसरी शरीर अलग छ त्यस्तै मन पनि त अलग हो. त्यो मनलाई दुख्छ तर मन म होइन, म को हुँ त भन्नाले त्यो दुखाइलाई हेरिरहने साक्षी, अवेरनेस, विटनेस, म त विटनेस मात्रै हो नि. त्यस कारण यहाँ रमन टेक्निकमा के छ भने सिम्पल कुरा, अब सक्ने त गर्न सकिन्छ नै. जस्तै मलाई बहुतै आज दुःख भयो भन्नाले कहाँ दुःख भयो, कसलाई दुःख भयो भनेर सोधौँ, मलाई भयो भन्ने जवाफ आयो.
0: त्यहाँसम्म त ठिक छ,
1: मलाई भयो. अनि म को हुँ त भनेर सोधौँ, म को हुँ भनेर सोध्दा मन भन्ने जवाफ आउँछ. के साँच्चै मन म हुँ र भनेर सोधौँ, किनकि म मन हुँ भनिरहने त अर्कै हो नि, चेतना हो नि,
0: त्यसबाट डिट्याच गरिदिनु
1: पर्यो.
0: त्यसले त दुखेको त मनलाई हो, म त बाहिर भइहालेँ नि,
1: मनलाई दुखेको भयो होइन. त्यस कारण अनि त्यसपछि चाहिँ शान्त हुनुहोस्, नो एन्सर, म को हुँ सोध्नु. त्यस भए वास्तवमा म को हुँ त, म शरीर त होइन, म मन पनि होइन. त्यस भए वास्तवमा म को हुँ, देन डोन्ट गिभ द एन्सर, किनकि एन्सर जति आउँछ फेरि मनैबाट आउँछ. त्यस कारण मनलाई चलाउने काम नगर,
0: त्यसलाई छोडिदिउँ, त्यसलाई नसोधौँ, त्यसको उत्तरको अपेक्षा नगरौँ. अर्को चाहिँ
1: एकछिन सबैलाई काम लाग्ने चिज, यसरी चाहिँ एकछिन हामीले सोध्यौँ, जसरी बहुत दुःख भयो मलाई, कसलाई, मलाई, म को हुँ, मन हो र होइन, त्यसले म वास्तवमा को हुँ भनेर मैले सोधेँ आफूलाई. सोधिसकेपछि जवाफ नखोज्ने भयो, जस्ट शान्त बस्नुहोस्, त्यो पेनलाई हेर्नुहोस्, जस्ट वाच द पेन, डोन्ट एनालाइज इट, जस्ट वाच द पेन.
0: वाइड रेंज कन्सल्टेन्सी, पुतली सडक, काठमाडौँ.
2: सबैको सुरक्षा एनएलजीको इच्छा, एनएलजी इन्स्योरेन्स.
3: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ.
4: नो एताउता, ओन्ली रोसेटा. पुतली सडक, काठमाडौँ.
5: ढुक ढुक हैन, ढुक कहौ. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाटै जीवन बीमा गर.
4: Supported by Majesty Oil. Available in stores soon.
1: अनि त्यो एनालाइज नगर्न साथ त्यो पेन बिस्तारै चाहिँ चार मिनटमा सबसाइड हुन्छ.
0: चार मिनटमा तर त्यसलाई खतल्न थाल्यो,
1: लम्बिनेमो त्यो त वर्षौँ जान्छ.
0: जस्तै मैले अब थप सुन्न लागेको कुरा चाहिँ के थियो भने, म आज अलि बढी विपद र दुःखमा जोडिएको छ किनभने हामीसँग त्यो ताजा छ, त्यसबाट बाहिर ल्याउनको लागि पनि हजुरको बाणीहरू चाहिँ काहीँ न काहीँ सहायक सिद्ध होस् भन्ने पनि मेरो अपेक्षा र अभिप्राय हो. त्यसो हुँदा मानिस के भन्छ भने, जस्तै मैले जति यो घटनामा परेका मान्छेहरूलाई भेटेँ, मेरो त श्रीमानको निधन भयो, गरी खाने र कमाइ ल्याउने मान्छे उहाँ हुनुहुन्थ्यो, अब त मेरो संसार के बाँकी भएर होइन. एउटा बच्चा हामीलाई देखाइन्छ, बच्चा हो, हेर्नुहोस् त यो बच्चाको अब के हुन्छ होला, यसको त बुवा आमा पनि बिते, घरखेत पनि केही पनि छैन, अब यसको के हुन्छ, मानव संसार साँच्चै उसका लागि सकियो भन्ने एउटा चित्र हामी, अनि भेट्न जाने मान्छेले के भन्छ, बिचरा अब कसरी बाँच्छ होला, आमा पनि छैन, बाउ पनि छैन, कसले पढाइदिन्छ, कसले खाना दिन्छ, जे हामी चित्र बनाइदिन्छौँ, जे एउटा एटमोस्फियर उसका लागि इकोसिस्टम क्रिएट गरिदिन्छौँ, साँच्चै उसको त केही पनि छैन जस्तो. त्यहाँनिर त्यसलाई कसरी हेल गर्ने, अझ आशा कसरी जगाइदिने,
1: त्यो कथा चाहिँ जोडौँ है. बुद्धको पालामा यस्तै महामारी चलेर कृष्ण गौतमी भन्ने महिलाको छोरो, एक्लो छोरो थियो, मर्छ, अनि त्यो लास लिएर बुद्ध कहाँ जान्छन् अनि भन्छन्, भगवान् मेरो त पोई त कहिले बितेको, अहिले यो बच्चो जसको भरोसा आशा ऊ पनि बित्यो, अब हजुरले सक्नुहुन्छ भने यसलाई चाहिँ बिउटाउनु पर्यो, नभए त म मर्छु. बुद्धले के भन्नु भयो भने, ठिकै छ, म एउटा शर्तमा बिउ पाउन सक्छु. के शर्त भयो, गाउँमा जानु सर्स्यौँ अथवा तोरी एक मुठी लिएर आउनु, तर कोही नमरेको घरबाट
0: ल्याउनु.
1: अनि गाउँमा त तोरी नभएको
0: सामान्य तोरी सर्स्यौँ
1: पाइन्छ, तर मान्छे नमरेको कुन घर छ र त्यो सबै घर घुमेर अब चाहिँ रियलाइज हुन्छ त्यसलाई ओहो
0: मरेको त मेरो घर
1: मेरो मात्रै होइन सबैको मरेको धेरैको मर्यो सबैको मर्छ अनि पछि यो अब यो आउँदैन यो बच्चा त्यसपछि उनको दिमाग ठ्याक्कै चेन्ज हुन्छ त्यसलाई प्याराडाइम सिफ्ट भनिन्छ हेर्ने तरिका जस्तै यो ग्लासलाई आधा खाली भने पनि हेर्न मिल्छ आधा
0: आधा पानी भने पनि हुन्छ
1: मिल्छ अब हेर्ने कहाँबाट माथिबाट हेऱ्यो भने खाली देखिन्छ तलबाट हेऱ्यो भने भरि देखिन्छ यो चाहिँ पर्सेप्सनको प्रब्लम भयो होइन जीवनको प्रब्लम भनेकै द प्रब्लम अफ द पर्सेप्सन यहाँले जुन अघि व्याख्या गर्नुभयो नि त्यो जम्मै चाहिँ एउटा पर्सेप्सनबाट त हो त्यो बर्बाद भयो तर जहाँ बर्बाद भयो त्यहाँ आबादी पनि हुन्छ पर्सेप्सन चेन्ज गर्नुपर्छ जस्तै कृषाले त्यही गरिन् अनि त्यसपछि कृषाले आएर चाहिँ भगवान्लाई बिन्ती चढाउँछन् प्रभु मैले बुझेँ म मेरो छोरा फर्कनु नफर्कने रहेछ अब म हजुरको शिष्य बन्न चाहन्छु म भिक्षुणी बन्छु भन्छन् अनि साँच्चै चाहिँ उनी भिक्षुणी बन्छन् ध्यान ज्ञान सिक्छन् र त्यसपछि उनी एनलाइटेन हुन्छन् त्यसपछि त उनलाई गुरुआमा भनेर पछ्याउने हजारौँ भए एउटा छोरो मरे हजारौँ छोरा जन्मे यसकारण यो दुर्घटना जुन जीवनमा घट्छ नि तपाईँले पर्सेप्सन चेन्ज गर्नु पऱ्यो कि ग्लास आधा खाली भनेर हेरिरह्यो भने खाली पनि सत्य हो यो सत्यले मार्छ हजुरलाई
0: सत्य त त्यो सत्य नै
1: सत्य हो अब बचाउने सत्यतिर आउनु पर्यो त्यसलाई
0: हजुर
1: अब हामीले अलिकति अगाडि नेपालमा एउटा घटेको घटना सायद चाहिँ हाम्रो गुरुङ प्रधान सेनापति उहाँको
0: छत्रमान सिंह
1: छत्रमान गुरुङ उहाँले चाहिँ दुईजना या एकजना बच्चालाई चाहिँ एडप्ट गर्नुभएको थियो जसको आमा बाबा बितेका थिए
0: होइन
1: त्यो आमा बाबा बित्नु भनेको त हजुरले भने जस्तै अर्ले बिचरा अब को छ र यिनको बर्बाद भयो भएको आमा पनि गयो भएका बाउ पनि गए भनेर बहुत पीडित भयो नि तर छत्रमान जस्तो मान्छेको छत्र छाया पायो नि त्यसकारण सानोतिनो जानु
0: तर यस्तो हुन्छ र तपाईँले भन्नु त सुरुमै भनिसक्नु भएको छ यत्रो बेर मैले भने फेरि किन त्यही बिन्दुमा भन्ने पनि हुन्छ होइन भाव मात्रैले त हुँदैन तर आफ्नो पितामाता जस्तो सुकै दुर्बल या निर्बल होस् र जो फरक रूपबाट रगतभन्दा बाहिरबाट पाइएको जति सुकै बलवान होस् या शक्तिशाली या अझ प्रेमी र मायालु होस् त्यो बिचमा त फरक हुन्छ होला नि
1: हुँदैन सर किनकि यस यो सत्य कुरा हो भने मेरी छोरी या मेरा छोरा मसँग जिन्दगीभर बस्छन् तर एउटा केटा देख्यो भने मलाई बिर्सिदिन्छ
0: यो पनि यथार्थ यो पनि यथार्थ
1: सबभन्दा
0: ठुलो कुरो चाहिँ हामी यो यत्रो तपाईँसँग झन्डै 45 मिनट मैले संवाद गरिरहेको छु नि यो संवाद गर्दै रहँदा मलाई रियलाइज भएको कुरा चाहिँ के भने हामी सोच्छौँ कसरी होइन घटनाको विश्लेषण व्याख्या कसरी गर्छौँ भन्ने कुरासँग धेरै कुरा जोडिँदो रहेछ
1: कुन एङ्गलबाट गर्छौँ
0: कुन एङ्गलबाट गर्छौँ
1: लाओत्सुको एउटा वचन छ कि लाओत्सु चाइनाबाट बुद्ध समकालीन थिए यानि त्यस्तो कुनै पनि गहिराइ छैन जसमा उचाइ जोडिँदैन त्यस्तो उचाइ पनि कुनै पनि छैन जसमा गहिराइ जोडिँदैन त्यस कारण जहाँ गहिराइ छ त्यहाँ उचाइ हुन्छ जहाँ उचाइ छ त्यहाँ गहिराइ हुन्छ इनार भनेको गहिराइ हो कि उचाइ हो भनेर मलाई सोध्यो भने त म गहिराइ भन्छु किनकि म माथिबाट हेर्छु तर भ्याउतलाई सोध्यो भने त उचाइ भन्छ नि उसले त्यो त पर्सेप्सनको कुरा हो त्यस्तै यो दुःख र सुखको कुरा दुई कुरा होइन सर किनकि हाम्रो त जिन्दगी नै यसैमा गएको हो नि फिलोसफीमा
0: दुःख र सुख भनेको दुईवटा
1: कुरा होइन नि त्यो त पर्सेप्सन दुईवटा हो कुरा चाहिँ एउटै हो जस्तै उदाहरणको लागि हामी उकाली र ओह्राली भन्ने दुई शब्द छ नि हामीसँग चिज त एउटै हो नि तपाईँ चढ्नुहोस् उकाली
0: हुन्छ
1: फनक फर्कनुहोस् ओह्राली बन्छ दुःख सुख पनि त्यही हो फनक फर्कनुहोस् सुख बन्छ दुःख
0: दुःखलाई सुख बनाउन त फर्काउनु
1: पर्यो त्यो पर्सेप्सन चेन्ज गर्नु पर्यो हेर्ने दृष्टिकोण चेन्ज गर्नु पर्यो दृष्टिकोण भनेको त्यही हो नि माथिबाट हेर्दा यो खाली छ तलबाट हेर्नुहोस् परिरहेको हुन्छ
0: त्यो हो मनोकान्ति
1: मनको ट्रान्सफर्मेसन अफ द माइन्ड
0: त्यो हो मनोकान्ति एउटा सहज र सुखी भन्छौँ नि हामी अर्थात् अझ यसलाई अझ म फरक कोणबाट भनौँ त्यो सकारात्मक ऊर्जा हाम्रो दिमागमा अहिले हामीले कुराकानी गऱ्यौँ मनमा दिमागमा हामीमा त्यो सकारात्मक ऊर्जाका भावहरू चाहिँ ल्याउने कुनै व्यावहारिक उपाय हुन्छ
1: एकदमै हुन्छ नि सबभन्दा व्यावहारिक उपाय त हामीले जे गर्छौँ त्योभन्दा विकल्प नखोज्न साथमै हरेक कुरामा ह्याप्पिनेस हुन्छ जस्तै मैले पानी पिरेको छु, पानी पिउँदाखेरि पानी पिउने स्वाद मात्रै नै हो, त्यो पानीको आफ्नै फ्लेभर छ, स्वाद छ होइन, त्यसमा मात्रै ध्यान केन्द्रित गऱ्यौँ भने द्याट बिकम्स मेडिटेसन हो। जस्तै हजुरले मलाई सुनिरहनु भएको छ, मैले हजुरलाई सुनिरहेछु, मैले सुन्ने बाहेक अरू विचार नगरेसम्म त आनन्द आउने हो,
0: त्यो चाहिँ अ पार्ट अफ मेडिटेसन नै भयो,
1: द्याट्स अ मेडिटेसन। अनि सुख भनेको संसारमा छँदै छैन, कन्सन्ट्रेसनमा आउने चिज हो, तर मान्छे भ्रममा कहाँ पर्यो भने सुख पनि संसारमा छ, दुःख पनि संसारमा छ, दुवै संसारमा छैन। उदाहरणको लागि हामी फिल्म हेर्छौँ, फिल्म हेर्दा हामीलाई आनन्द आउँछ, फिल्म हेरेर आनन्द आएको होइन नि, हामी किन आनन्दित भयौँ त भन्नाले फिल्म हेर्दाखेरि हाम्रो विचारै चल्दैन, त्यो कथामा केन्द्रित हुन्छ,
0: सोच्दैनौँ,
1: नत्र भने फिल्मैबाट आनन्द आएको हो भने त्यो फिल्म 10 पल्ट हेरेर हेर्नु आउँदैन, किन भन्नाले दोहोऱ्याएपछि नै विचार चल्न थाल्छ। अघि फिल्म मात्र होइन सर, श्रीमती पनि त्यस्तै हो, श्रीमान पनि त्यस्तै, दुनियाँ त्यस्तै हो सर, रिपिट भयो कि विचार चल्न थाल्छ।
0: अब मान्छेले
1: हजुरकै कुरालाई मैले टुङ्गो लगाउँछु, त्यस कारण सुखी भएर बाँच्ने तरिका भनेको त परमात्माले त है या प्रकृतिले त जोडेरै ल्याएको, जे गरे त्यसको विकल्प छोड्दैन, सुखै सुख छ, विकल्प थप्यो कि दुःख हुन्छ। जसरी मैले एउटा मान्छेसँग भेटिरहेछु, अर्कोलाई भेट्नु पर्यो भन्ने याद आयो भने उसँग स्वाद आउँदैन, मलाई
0: तनाव सुरु भयो,
1: तनाव सुरु भयो, उसँग भेट्दा ऊ सर्वस्व, अनि उसलाई छोडेर चाहिँ अर्को ठाउँमा जाँदा अर्को सर्वस्व। यसरी जस्तै टोयलेट जाँदा सबभन्दा इम्पोर्टेन्ट काम के हो,
0: टोयलेट
1: गर्नु हो, नुहाउँदा सबभन्दा इम्पोर्टेन्ट काम के हो, नुहाउनु हो, खाँदा सबभन्दा इम्पोर्टेन्ट काम के हो, खानु हो,
0: स्वादै आउँदैन नि
1: हो। त्यसरी तर हामी के गर्छौँ, खाना खाँदा सोचेर बसेका हुन्छौँ,
0: मोबाइल चलाएर आउँछौँ, के गरेर आउँछौँ,
1: यही कारणले गर्दा अब हामीलाई चाहिँ जे गर्यो त्यसमा सुख पाइएन हामीले, किनकि खाइरहेको खाना त्यही खाना खानलाई उसले कति मेहनत गरेर कमाउनु पर्छ, बनाउनु पर्छ, बनाउनेले मेहनत गरेर बनाउनु पर्यो, तर खाँदाखेरि उसको ध्यान अर्कोतिर गयो भने त्यहाँ स्वाद हुँदैन। त्यस्तै जसलाई मैले भेटेँ, उसलाई भेट्न कहाँ कहाँबाट म आउँछु, कति समय लगाएर आउँछु, कति पैसा खर्च गरेर आउँछु, तर उसलाई भेटिरहँदा मैले अर्काको याद गरिरह्यो भने चाहिँ त स्वाद आउँदैन फेरि।
0: अन्तमा जो आज म दुःखमा छु भनिरहनु भएको छ, जो अहिले साँच्चै पीडामा गुज्रिरहेको छु र यसबाट म बाहिर कसरी आउने भन्नुभएको छ, उहाँहरूलाई यहाँले दिने सन्देश शुभ वचन के हो?
1: सबभन्दा पहिला त म सबै नेपाली जनता अझ दुनियाँभरकै जो जसले नेपाली भाषा बुझेका छन् उहाँहरूलाई मेरो हार्दिक अपिल के छ कि मान्छेको पहिचान भनेको मधुबन खुसबु देता है, सागर सावन देता है, जिना उसका जिना है जो औरको जीवन देता है। त्यस कारण यस्तो आपत परेको बेलामा हामी सबैले दिल फुकाएर सहयोग गर्ने यो अब समय हो। यो बेला पनि हामीले सहयोग गर्न सकेन भने हामी मान्छे होइनौँ, सैतान हो, किनकि सैतान मात्रै अरूको दुःखमा दुःखी हुँदैनन्, मान्छे त हुनु पर्यो नि हो। यो दुःखी हुनु किन पर्यो त भन्नाले पैसा निकाल्नलाई दुःखी हुनु पर्यो, त्यस कारण सहयोग गरौँ, किनकि यो सहयोग एकले अर्कोलाई सहयोग गर्नुबाट नै म मानव बन्छु पहिलो कुरा, यति त गरौँ, बाहिरको कुरामा हामीले गर्न सक्ने यति हो बाहिर होइन। अनि भित्रको कुरो के हो त भन्नाले यो संसारको सबभन्दा विकसित देश अहिले संसारमा अमेरिकादेखि लिएर थुप्रै छन्, तर त्यहाँका मान्छे पनि मानसिक रूपमा सन्तुष्ट छैनन्। जीवन एलन मस्क जस्तो खरबपति बन्दाखेरि पनि छोरासँग कुरा मिलेन, छोरीबन्दी छोरा
0: है,
1: श्रीमती 2-4 पल्ट फेर्नु पर्यो, भाइसँग मुक्कामुक्की हुन्छ,
0: त्यत्रो बच्चा पाउँदा पनि पुगेन
1: भनेको मतलब तपाईँलाई सारा दुनियाँ जिते पनि सबै कुरा ठिक हुँदा पनि मन चाहिँ दुःखी हुन सक्छ, त्यस कारण मनको युद्ध बेग्लै पाटो हो, त्यो तपाईँ एक्लैले लड्नुपर्छ, र अहिले बाहिर पर्दाखेरि एक्लै होइन सबैले सहयोग गर्नुपर्छ, सहयोग गर।
0: तपाईँलाई धेरै धेरै
1: थ्याङ्क यू।
0: योगी विकासानन्द उहाँसँग जति कुरा गरे पनि पुग्दैन, किनभने उहाँसँग गरेको कुरा आफूसँग सिधा ठोकिए जस्तो लाग्छ, आफ्नो मनलाई त्यसले छोइरहे र शीतलता दिइरहे जस्तो लाग्छ, किनभने उहाँले भनेका हरेक वाक्य हाम्रो जीवनमा घटेका घटना हुन्छन्, हामीले सोचेका विचार हुन्छन् र हामीलाई यो विषयले काहीँ न काहीँ प्रभावित बनाइरहेको हुन्छ। त्यसैले पनि उहाँले भनेका यी सत्वाक्यहरू हाम्रो जीवनमा काहीँ न काहीँ प्रयोग गर्न सिकौँ, अरूलाई पनि कम्तीमा पनि यस्ता विषयहरूमा ढाडस दिन सिकौँ, र दुःखको त्यो सागर हामीले बनाएको हो, त्यसबाट उत्रने पनि हामी हो भन्ने एउटा भावना विकास गर्ने महत्त्वपूर्ण कुरा। त्यसै गरी उहाँले भन्नुभएको छ मानव बन्नका लागि सेवा, मानव बन्नका लागि सहयोग, र दुःखमा परेका भनिएकाहरूलाई हामीले हात बढाउन सक्यो भने त्यसले हामीलाई मानव बन्न सहयोग गर्छ। योगी विकासानन्दसँगको यो प्रष्ट प्रश्नको आजको श्रृङ्खला यही सकिन्छ। नमस्कार।
6: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056050106060।
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मम, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98550 63938 र 98550 65542।

का एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर लुम्बिनी प्रदेशका पहाडी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेस प्रदेश र कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। ठूलो वर्षा हुने क्षेत्र तथा जोखिमयुक्त ठाउँमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्त्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा

0: हरेक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल आज बेलुकी 6 बजे सुरु हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजना आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीबाट 15 पालिकाका 16,000 भन्दा बढी घरधुरी प्रभावित, झण्डै 65,000 नागरिक पीडामा। नेपाललाई वित्तीय सहायता दिन लस एन्ड ड्यामेजको सकारात्मक, सहायता छिट्टै उपलब्ध गराउन पहल गर्ने आश्वासन। मुस्ताङको लोमानथाङमा भूकम्पबाट 30 घरमा क्षति, धेरै घर चिरा परेकाले भत्कने जोखिम। ब्रिक्स सम्मेलनमा जलवायु सहकार्यलाई प्राथमिकता दिँदै भारत चिनिया राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुने। र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै।
1: एनबिएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।

0: पर डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको उपत्यकाको पूर्वमा पर्ने गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। आज कुशी औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले त्यहाँ भिड लागेको हो। गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको त्यस तीर्थमा श्रद्धा तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन गरिएको छ। काठमाडौँ महानगरपालिकाले सुन्धारामा प्राकृतिक रूपमा पानी ल्याउने र पानीको निकास खोल्ने सम्भावनाबारे अध्ययन सुरु गरेको छ। सुन्धारा वरिपरि ठूला संरचना तथा पूर्वाधार निर्माण भइसकेको अवस्थामा पानीको स्रोत र निकास पहिचान गर्न अभियान कन्सल्टिङबाट परामर्श सेवा लिएर अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ। 2082 फागुन 8 गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सुन्धारामा पानी ल्याउने, निकास खोल्ने र पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएको हो। जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमीको मध्यपुर ब्याङ्क्वेटमा राखिएका 60 ग्यास सिलिन्डर स्थानीय बासिन्दालाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद

कुमार खड्काको नेतृत्वमा हिजो बेलुकी अनुगमनमा ती सिलिन्डर स्थानीयलाई हस्तान्तरण गरिएको हो। ब्याङ्कवेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर हिजो मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जनाएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले ग्यास कालोबजारी गरेको अभियोगमा दुईजनालाई पक्राउ समेत गरेको छ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको कर्नाटक बेङ्गलोर बस्ने जगदीश मोहन राव रहेका छन्। नेपाल वायुसेवा निगमको उडान नम्बर RA-225 मार्फत काठमाडौँबाट भारतको बेङ्गलोर जान लागेका रावलाई चेक गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। उनका साथबाट स्रोत नखुलेको भारतीय रुपियाँ 6,35,000, चिनियाँ युआन 635, हङकङ डलर 10, भियतनामी ओङ 11,86,000 र थाइल्यान्डको भाट 170 बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज कुशी औँसी अर्थात् बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वर मन्दिरमा पितृभक्तको घुइँचो। नेपाललाई वित्तीय सहायता दिन लस एन्ड ड्यामेजको सकारात्मक छिट्टै सहायता उपलब्ध गराउन पहल गर्ने आश्वासन। र काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारामा प्राकृतिक रूपमा पानी ल्याउने सम्भावनाबारे अध्ययन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
3: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98555-63172 र 98452-12206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चिनीमै जलविद्युत केन्द्रको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको बालुवा ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार प्रयासमा सहभागी पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढ़िरहेको छ। कुलमान घिसिङले भने सुरुङ साँगुरिएको स्थानबाट करिब 120 मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो आवाज समेत आइरहेकाले सुरुङभित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा र अनुमानलाई बल पुगेको छ। अब विद्युत गृह पुग्न करिब 100 मिटर बाँकी रहेको समेत उनले जानकारी दिएका छन्। यो अवस्थामा प्रत्येक मिटरका प्रगति र संकेतले हामी सबैमा नयाँ आशा जगाएको उनले बताएका छन्। साथै स्याप्रुबे

सितिरबाट इस्का भेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढेको छ। पूर्व ऊर्जा मन्त्री घिसिङले भने आजसम्ममा सुरुङमा इस्का भेटर पुग्ने सम्भावना रहेको छ। इस्का भेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अवरात्र खटिरहेको छ। यस कठिन र संवेदनशील घडीमा अवरात्र खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली र स्थानीय प्रशासन, चिलिमे जल विद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गरिरहेका सबैप्रति उनले आभार समेत व्यक्त गरेका छन्। उनले भनेका छन् उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस्, सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस्। चिलिमे जल विद्युत केन्द्रको प्रवर्धक, चिलिमे जल विद्युत कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव तथा समन्वय एवं सहजीकरण गरिरहेको घिसिङले बताएका छन्। चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ। भरतपुर महानगरपालिका 9 स्थित पूर्व पश्चिम राजमार्ग स्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ। शरीर जलेका कारण मृतकको शनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान BP01030557 नम्बरको इभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो। आगो निभाएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ। कारमा कसरी आगलागी भयो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। नेपाली काँग्रेसका संस्थापन र इतरपक्षले पार्टीको 15 महाधिवेशन अलग अलग गर्ने भएका छन्। दुवैपक्षीय सहमति भन्दा बेग्ला बेग्लै महाधिवेशन प्रक्रियामा उमिएकाले चमत्कार नभई काँग्रेसमा 15 महाधिवेशन दुईवटा हुने देखिएको छ। गत पुसमा विशेष महाधिवेशन मार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज 16-19 महाधिवेशन गर्न तयारी तीव्र पारेको छ। संस्थापन पक्षले महाधिवेशनका लागि असोज 16-20 गतेसम्म भिरकुटी मण्डपको प्रदर्शनी हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिसकेको छ। ओडापालिका प्रदेश प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन महाधिवेशन गर्ने तयारी छ। निर्वाचन समितिले अधिवेशनका लागि बिहिबार सातै प्रदेशमा निर्वाचन संयोजक समेत खटाएको छ। यता संस्थापन इतरपक्षले असोज 15 वडा अधिवेशन शुरू गरेर मंगसिर 21-23 केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। केन्द्रदेखि वडासम्म महाधिवेशन तयारी समिति बनाउने गरी इतरपक्ष पनि अगाडि बढ़िसकेको छ। थापा नेतृत्वको कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको संयुक्त इजलासले सदर गरेको फैसला पुनरावलोकनको प्रक्रियामा प्रवेश गरेपछि देवापक्ष छुटे महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख सीईओ पदका लागि दरखास्त आह्वान गरिएको छ। आज भदौ 24 गते प्रकाशित सूचना अनुसार नेपाल पर्यटन बोर्ड ऐन 2053 बमोजिम स्थापना भएको नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि योग्यता पुगेका उम्मेद्वारबाट आवेदन मागिएको हो। इच्छुक उम्मेद्वारले यो सूचना प्रकाशन भएको मितिले 10 दिनभित्र आवश्यक सम्पूर्ण कागजात सहित दरखास्त दिन सक्नेछन्। दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक विधा परिमा लगत कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिनेछ। उम्मेद्वारको योग्यताहरूमा नेपाली नागरिक हुनुपर्नेछ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा 10 वर्षको अनुभव भएको, प्रचलित कानून बमोजिम उम्मेद्वार हुन अयोग्य नभएको, दरखास्त पेश गर्नुपर्ने कागजातहरूमा उम्मेद्वार स्वयंले प्रमाणित गरेका कागजातहरू रहेका छन्, नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने क्रियाकलापहरू समेटेको रणनीतिक कार्ययोजना 3,000 शब्दमा नबढ्ने गरी उम्मेद्वारले आफूले काम गरेको संस्था वा संगठनमा आफ्नो प्रयासमा हासिल गरेका उल्लेख्य उपलब्धिको बारेमा तयार गरिएको प्रतिवेदन, त्यस्तै कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेको

नेपाल चीन द्विपक्षीय व्यापारको प्रमुख मार्गका रूपमा सञ्चालनमा आएको थियो। बाढीले नेपाल र चीनतर्फ भएको क्षतिको यकिन विवरण पनि आइसकेको छैन। रसुवागढी हुँदै नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा अकल्पनीय क्षति गरेको छ भने ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन्। नेपाल भन्सार नाकाहरूमध्ये रसुवागढी पनि प्रमुख थियो। 2082 असारमा आएको बाढीले पुर्याएको क्षतिका कारण छ महिना बन्द हुँदा पनि उक्त नाकाबाट गत वर्ष 13,64,60,00,000 रुपियाँ राजस्व संकलन भएको थियो। त्यस वर्ष सरकारले नाकाबाट 40 अर्ब राजस्व संकलन गर्ने लक्ष्य समेत लिएको थियो। विद्युतीय सवारीको बढ्दो आयात र अन्य दैनिक उपभोग्य सामान सही नाकाबाट भित्रिने हुँदा सरकारको लक्ष्य अनुसार नै राजस्व संकलन हुँदै आएको थियो। विद्युतीय सवारी साधनका अतिरिक्त तयारी पोसाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, जल विद्युत आयोजनाको उपकरण, दैनिक उपभोग्य वस्तु पनि सोही नाकाबाट नै आयात हुने गरेको थियो। र सगढी केरुङ नाका भन्सार कार्यालय मात्र होइन, हिमाल छिटोले र नेपाललाई तिब्बतसँग जोड्ने हजारौं वर्ष पुरानो व्यापारिक मार्ग पनि हो। केरुङ जाने यो बाटो प्राचीन समयदेखि नै नेपाल तिब्बत व्यापारमा प्रयोग हुँदै आएको इतिहास छ। हौस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: दुबईमा रोजगारीको सुबर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98558।

0: 06369 98426 43211 र 98142076 04। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293230।

बिहान 11 बजे को थाहा अपडेट मा सन्चुक को नमस्कार। प्रधानमन्त्री बालिन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा प्रधानमन्त्री शाहले रसुवाको भटेकोसीमा आएको बाढीपछि जारी खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीको लागि भइरहेका प्रयासबारे न्यूजील्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले 5 न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। न्यूजील्याण्डले उपलब्ध गराएको 20 न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायता प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगको लागि न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगको लागि समेत अनुरोध गर्नुभएको छ। सो क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा भएको विनाशकारी बाढीप्रति न्यूजील्याण्ड सरकार र जनताको तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। आज बिहान करिब 7 महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा गौरी शङ्कर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल वडा नम्बर 2 करिब 35 मिटर अग्लो पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र करिब 15 मिटर अग्लो ड्याम बनेको थियो। ड्यामको ताल भरिएपछि पानी अहिले निकास हुन सुरु गरेको छ। प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँ बस्ती तथा उक्त खोलामा रहेका गौरी शङ्कर हाइड्रो पावरको पावर हाउस, दुधकोशी 2 हाइड्रो पावर, नेपाल तथा साहस ऊर्जा लिमिटेडका 2 हाइड्रो पावरलाई घटनाबारे जानकारी गराई हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका 2 बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका हुँदै त्रिशुली दुधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ। भटेकोसी बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउनको लागि मात्रै 95.42 अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन

अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाको लागि उक्त रकम खर्च हुने आकलन छ। बाढीका कारण 48 अर्ब 24 करोड़ बराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड़ र दीर्घकालका लागि 94 करोड़ 40 लाख गरी 94 करोड़ 75 लाख बराबर खर्च हुने अनुमान छ। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बैठक अहिले केबीरमा शुरू हुने कार्यदल सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको पार्टी सुदृढीकरण रूपान्तरण र पुनर्जागरण सम्बन्धी प्रतिवेदन उपाध्यक्ष रामबहादुर थापा बादलले पुनर्लेखन सहित पेश गर्नुहुनेछ। हिमालयले निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिव समेत रहेका महासचिव पोखरेललाई दिएको थियो। तर पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थोपार्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरेपछि ओली आक्रोशित बन्नुभएको थियो। ओलीले उक्त मस्यौदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाउनु भएको छ। र आज कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिन मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। विधि शास्त्र अनुसार ब्राह्मणद्वारा पूजा गरी उख लिएर जजमान कहाँ पुर्याइएको कोष घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखलिएको कोष वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखलिएको कोष त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आजको दिन घर घरमा राखिएको कोष वर्षभर हुने देव कार्य एवं पितृ कार्यमा प्रयोग गर्ने गरिन्छ। यस्तै आजै छोराछोरीले परम्परा अनुसार आफ्ना बुवालाई मनपर्ने मिठाई र भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। त्यसैले आजको औंसीलाई गोकर्णे औंसीको नामले पनि चिनिन्छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।

0: अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9845512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।

0: दुवै भाचेर असो सर ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: परमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै। आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो। सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै, गएको वर्ष 58 अर्ब बराबरको लगानी प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आग लागि 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको हो। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोसी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले उज्यालोलाई दिएको जानकारी अनुसार झण्डै 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ, त्यसैले ढुङ्गा हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अपनाउन भनेको छ। यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवा सभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुर का साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका 3 वटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ। त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि सुरु गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाव तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको भाव तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रुपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्यूजील्याण्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका नौको पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030C5579 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय शहर छिङताओको पानी जहाज मरमत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेशन छिङताओ बिहाई सिपिङमा मरमतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। लिग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो, सुनतोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सो लवली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर कोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: रोजगारी को सुबड़ा अवसर।
1: दुबई को प्रतिष्ठित जर्मन कंपनी बर्कले सिक्युरिटी गार्ड 6 जना सैलरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहन इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369 98426 43211 र 98142076 04। खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
2: हेलो आयन, के छ
3: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: देश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 98 5550 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4993 580 र 98 5550 26 440
0: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: तो 1 बजे को नेपाली खबर में नरेंद्र ग्यावाली को नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायतका उद्यमी व्यवसाय सहभागी रहेको सचिवालयले जनाएको छ। मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेको समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ। सचिवालयका अनुसार सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखेका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल फल केन्द्रित छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारी सकुशल रहेको हुन सक्ने आशा बढेको बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङ खोज उद्धारका लागि प्राविधिक सहयोग मागिएपछि उहाँ 2 दिन अघि रसुवातर्फ जानुभएको हो। आज बिहान सामाजिक सञ्जाल मार्फत घिसिङले सुरुङभित्रबाट आवाजको प्रतिध्वनि सुनिएको र चिसो हावा समेत आइरहेकाले भित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा बढेको भएको छ। विद्युत गृह पुग्न अब करिब 100 मिटर मात्र बाँकी रहेको उहाँको जानकारी दिनुभयो। घिसिङका अनुसार विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो परिणाममा जम्मा भएको लेदो, बालुवा र ढुङ्गा पन्छाउने काम भइरहेको छ। त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन्। शुक्रबार गिरिजा प्रसाद कोइराला फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले असोज 16 गतेबाट सुरु हुने महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ। महाधिवेशनको मिति सर्ने हो कि भन्ने आम शङ्का र अलमललाई चिर्दै सभापति थापाले भन्नुभयो, संविधान पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ, त्यसैले महाधिवेशन 1 घण्टा पनि सर्दैन, घोषित मितिमै हुन्छ। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको बैठक अहिले बसिरहेको छ। च्यासल स्थित पार्टी कार्यालयमा बैठक बसिरहेको हो। गत 21 फागुनको निर्वाचनमा लज्जास्पद पराजय भएपछि एमाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको थियो। कार्यदलले देशभर एमाले कार्यकर्तासँग गरेको छलफलका आधारमा महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदनलाई काउन्टर दिन कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादलले अलग्गै प्रतिवेदन तयार पार्नु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका बाँकी खबरहरु। अर्थमन्त्री डाक्टर सडिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनस्थापनाका लागि अध्ययन भइसकेको उहाँको जानकारी छ। पक्राउ परेका तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हत्कडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपालका नाममा 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। पाँच थरको मिङलाङजुङ गाउँपालिकाबाट बुवाको हत्या आरोपमा आमा छोरा पक्राउ परेका छन्। मिङलाङजुङ गाउँपालिका 3 इन्द्रकुमार दमाईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिस कौडाका अनुसार पक्राउ पर्नेमा मिङलाङजुङ 3 43 वर्षीय महिला र उनका 17 वर्षीय छोरा रहेका छन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धानबाट आमा छोरा मिलेर बुबाको हत्या गरेको खुलेको डिएसपी कौडाले बताए। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: सो लाभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: चौबिसै घण्टा इमर्जेन्सी सेवा
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
4: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
4: भेन्टिलेटर सेवा
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353
6: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
4: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9805068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी IP टेलिभिजन सेवा सहित उपलब्ध छ
10: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई टेक माइन्डलाई
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। हैन भोक लागेको छैन तिमीहरुलाई?
1: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमै चित्त बुझाउन त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
9: नेपालीपनको आभास, नेपाली मनको आवाज।
10: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
9: स्वदेश एफएम 93.2 मेगाहर्ज।
11: डिजिटल एंटरटेनिंग द नेशन।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: प्रश्न गराउन चाहन्छु मुगु जिल्लाका धेरै बस्तीहरू जोखिममा छन् र यसको बारेमा व्यवस्था गरियोस्.
5: माननीय सदस्य खिमा बिका.

0: दिउँसो 2 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। प्रतिनिधि सभाको बैठक अहिले चलिरहेको छ। दिउँसो 1 बजे बोलाइएको बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियाले सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली इजीपी तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। प्रमुख सचेतक दुलालले 2070 सालदेखि सञ्चालनमा रहेको इजीपी प्रणाली बन्द हुँदा संघ प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीले सम्झाएको बताउनुभयो। सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन आफ्ना पिता भरतमोहन अधिकारीले खेलेको भूमिकाको स्मरण गर्नुभयो। चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलपरासी, बर्दघाटो, सुस्त पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 वटा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष सदस्य विमल कालाखेतीले चितवनको बाबा साईबाबा नेपाल ग्यास गण्डकी, नवलपरासी, बर्दघाटो, सुस्त पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 सिफ्टमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभयो। उक्त प्लान्टले 24 वटा बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिण्डर भरिरहेका छन्। धनुषाको नोबेल, बाह्रको 1NL, जगदम्बा लियो, अम्बर ग्यास, पर्साको सुपर मनोज, मकवानपुरको सहारा ग्यास र नवलपरासीको चण्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिण्डर उपत्यकामा पठाइरहेका छन्। उक्त उद्योगले दैनिक 10,000 हाराहारी सिलिण्डर भरेका छन्। तीमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौँ पठाइरहेको छ। कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योग लागि रहेको बताउनुभयो। दैनिक उपत्यकामा 40,000 सिलिण्डर माग हुने गरेकोमा अहिले करिब 1,00,000 सिलिण्डरको माग रहेको छ। रसुवा भोटेकोसी बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन शुरू गरिएको छ। विस्थापित भई काठमाडौँमा रहेका 132 बालबालिकालाई गीतामाला स्कूल डल्लुमा पढाउन शुरू गरिएको छ। काठमाडौँ महानगरपालिका का कार्यवाहक प्रमुख सुनिता डंगुलले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भन्दै उनीहरूसँग आत्मीय व्यवहार गरी पढाउन शिक्षकसँग आग्रह गर्नुभयो। नागार्जुन स्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए। विद्यार्थीका लागि कोशिश नेपालले झोला र पोसाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ। आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन र पुर्याउन र एलआरआई स्कूलले सवारी साधन उपलब्ध गराएको छ। विद्यालयका प्रधान अध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ भन्ने नभई परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको बताउनुभयो। र भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट पठाउन लागेको हो। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली आज नुवाकोट जाने भएको हो। प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549।

0: कृषक माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको ICU सेवा,
1: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
1: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
7: नेपालीपनको आभास, नेपाली मनको आवाज,
8: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
7: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोसीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासुसीका लागि एआई को प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इङ्ल्यान्डका रुइस हलले न्युक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोसी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न यन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्तिबाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोसीको बाढीबाट प्रभावित सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सांसद रेणुका काउसा र जयपति रोकायले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। त्यस्तै सुपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, आकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोसीमा आएको बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोसी बाढीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सिजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।

भेटघाटाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाडी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण। बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इङ्ल्याण्डका लुइस हलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता

मलाई स्वास्नी चाहियो बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिने।

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ। यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकामा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकालले बताउनुभयो। उहाँका अनुसार विभिन्न व्यक्ति तथा संस्थाहरूले नागरिक एपबाट प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन्। सरकारले रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि 2,34,32,17,500 रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढी पश्चात त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ। संरचना पुनर्निर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10,50,00,000 रुपियाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि 2,23,82,17,500 रुपियाँ लाग्ने अनुमान छ। अघिल्ला 2 लगातार घटेको शेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार 27.94 अङ्क बढेको छ। अर्थमन्त्री वाग्लेले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गर्नुभएको थियो। शुक्रबार बिहान नेपाल आर्थिक पत्रकार समाज सिजनको वार्षिक साधारण सभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो। आज नेप्से 1.10% बढीसँगै परिसूचक 25.59 अङ्कमा कायम भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन 3,99,00,000,00,000 कारोबार भएकोमा आज 4,35,00,00,000,00,000 भयो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका नेता राजीव खत्रीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ। नेकपाका नेता वर्षमान पुनको अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले सो चेतावनी दिनुभएको हो। स्टाटस लेख्दै खत्रीले पूर्व राजा ज्ञानेन्द्रले देशको शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको स्मरण गराउनु भएको छ। उहाँले लेख्नु भएको छ, राजा विरुद्ध हतियार उठाएर आएको हो, नजिस्काउनु भन्दै धम्की दिएको एउटा भिडियो हेरे। आज पनि ज्ञानेन्द्र शाह बाटोमा हिँड्दा फेरि राजे हुन आए भन्दै तर्सिने नक्कली बहादुरहरूले गफ दिएको सुनेर हाँस उठ्यो। खत्रीले पूर्व राजालाई सोझो व्यक्तिको संज्ञा दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरु। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धनुषाको जनकपुर धाम उपनगरपालिका 14 दुई, मोरङको लेटाङ नगरपालिका 4, बीपी चोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 5, कञ्चनपुरको भीमदन्त नगरपालिका 4 2, कैलालीको धनगढी उपनगरपालिका 7, जनआवास चोकबाट 1 र टिकापुर नगरपालिका 9 खक्रोलाबाट 2 जना पक्राउ परेका हुन्। यस्तै नलपरासी पश्चिमको बद्रघाट नगरपालिका 4, देवीनगर स्थित वर्ष पार्कबाट 1 तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका 2, श्रीपुर बजार र पटेवा सुगौली गाउँपालिका 5, मणिहरवा चोकबाट 1-1 जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट लागू औषध खैरो, हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पामो बरामद गरेको छ। काठमाडौँको तिनकुनी स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धारा स्थित जयश्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। 38 वर्षीय लुइटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर 2 स्थानीय हुन्। वसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइटेलले प्रति सिलिन्डर 2,750 रुपियाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए। बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्। आरोपीले नयाँ सिलिन्डर 5,000 बेच्ने गरेको एसपी कार्कीको जानकारी छ। र मलेसिया सरकारले नेपालका 25 म्यान पावरलाई मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेसँगै व्यापक विरोध भइरहेको समयमा थप 250 म्यान पावर कम्पनीलाई सब एजेन्टका रूपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ। मलेसियाको फरेन वर्कर सेन्टर म्यानेजमेन्ट सिस्टममा यसअघि 25 म्यान पावर कम्पनीलाई मात्रै मुख्य कन्ट्र्याक्टरका रूपमा रहेको सूची सार्वजनिक गरेको थियो। FWCMSमा 25 मात्रै म्यान पावर कम्पनीको नाम समावेश भएपछि वैदेशिक रोजगार व्यवसायहरूले व्यापक विरोध गरेका थिए। उनीहरूले मन्त्रालयलाई ध्यानाकर्षण सहित नाम फिर्ता लिन दबाब दिएका थिए, तर उक्त समस्या समाधान हुन नपाउँदै यसअघि सूचीकृत भएका 25 म्यान पावर कम्पनीको मातहत काम गर्ने गरी सब एजेन्टको रूपमा थप 250 कम्पनीलाई सूचीकृत गरेर सूची सार्वजनिक भएको व्यवसायहरू बताउँछन्। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: भावले मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: पद्धति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नेपालीपनको आभास नेपाली मनको आवाज
2: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशीको बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई छाडा पखाला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
2: त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन, त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै
3: समस्या कसरी गर्ने भन्ने कुरा अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन।
0: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
1: प्रधानमन्त्री शाह र उद्योगी व्यवसाय बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्यूयोर्कमा सुरक्षा अवस्था कडा।
1: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझुम गाउँपालिका, जोमसोम मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझुम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेको सिर त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
1: मन्त्रालयले भोटेको सिबाडी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
0: भदौ 10 गते भोटिकोसीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढ़ीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क संकलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र वडाले पीड़ितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
1: रसुवाको आमा छोदिङमो गाउँपालिकामा बाढ़ीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सड़क सञ्जाल नै टुटेको छ। 1200 भन्दा बढी घरदुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सड़क ध्वस्त हुँदा आवाजावत पनि ठप्प बनेको छ। सड़क नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो संकट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
2: पीड़ितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी भयो क्या। अहिले त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार पुरै उफ्रिरहेको छ। अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो, हेली भने त विकल्पै छैन। 2000 वटा हेली त पुगिरहेको हुन्छ, 4-5 बोरा चामल बोक्ने रहेछ। त्यहाँ मेरो लगभग 1100-1200 परिवार चाहिँ त्यो 2-4 बोराले चाहिँ पर्याप्त नपुग्ने भयो। 5 वटा के निस्किने बाटै छैन कि। र मसँग पैसा छ, म किनेर खान्छु भन्दा नि सम्भव भएन। कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि माथिबाट एप्रुभल पाएन भन्थे, अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ। जे जे छ त्यही अहिले खाएर टारिरहेको छ। 4-5 दिनपछि त टुटिन्छ। त्यहाँ त पुनस्थापनाको लागि चाहिँ रोड र पुल बनाइदिन पाए, अब त्यो त घरमा गाउँमा आफै पनि बस्नेछौँ हो। अहिले सडक सञ्जाल नजोडेर त्यो अवस्था आयो।
1: रसुवाकै कालिका गाउँपालिकामा 2 जनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सड़क खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीड़ितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपा ने बताउनुहुन्छ।
7: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बस्यो भने आउनुहोस् हामी व्यवस्थापन गर्छौँ भनेको, तर चाहिँ आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ अहिलेलाई चाहिँ उहाँहरूलाई चाहिँ रात चाहिँ हामी उहाँहरू जहाँ जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ। उहाँहरूलाई पुनर्स्थापन त गर्नैपर्छ होला, कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ गाउँपालिकामा छलफल भइरहेको छ। सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ, उनीहरूलाई पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन, छलफलमै छौँ हामी चाहिँ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि, नेपालमै पहिलो।

0: लिएर जान्छौँ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556493333, 4935555।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने। सातै दिन 24 घण्टा 0157912222 में कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
6: इतिहास, गाथा र कथा, गाँठका कुरा।
5: गाँठका कुरा
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
7: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढीबाट प्रभावित, सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली काँग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाईले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरुन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। त्यसै गरी एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कानमेरो बुच्छ चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
8: यसैबीच सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर

0: बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवान अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए गरिएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
1: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले आज काठमाडौँमा उगारेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। छलफलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने, त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णय सहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
4: नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने 1000 बिरामीको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ मेडिकल कलेज केएमसी र कोट अनि विराटनगरको नोबेल मेडिकल कलेज मार्फत 1000 बिरामीको गम्भीर रोगको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको हो।
5: लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढेको छ। शेयर बजार परिसूचक नेप्सिया आज 27.94 अंकले बढेर 2559.49 बिन्दुमा पुगेको छ। आजै सबै समूहको उपसूचक बढेकोमा जलविद्युत लगानी र निर्जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 338 कम्पनीको शेयर बढेकोमा 30 घटेको छ। आज उपकार लघु वित्तको शेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको शेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड कित्ता शेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: आज कुशी औँसी पर्व। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कोष घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
5: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 साल भदौ कृष्ण कुशी औँसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्यूयोर्क शहरमा सन् 2001 सेप्टेम्बर 11 तारिक अर्थात आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुश, बराक ओबामा, विल क्लिन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्यूयोर्कको ग्राउण्ड जीरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीड़ितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्यूयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। दुईवटा विमान न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। चौथो विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौं मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9,400 भन्दा धेरै जनाको ज्यान गइसकेको छ। आक्रमणको एक महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
5: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल भइरहेको छ। काठमाडौँ र कर्णालीले लीग चरणमा समान 5 खेलमध्ये 4 जित र 1 हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजन भएको यो प्रतियोगिताको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटुकोशी बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
4: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
5: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
4: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा।
5: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बीचको खेल चल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
6: स्वदेश FM 93.2 दुबईमा रोजगारीको सुवर्ण अवसर।
7: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नुहोला।
6: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
7: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
6: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76-04।
8: स्वदेश FM 93.2 MHz
6: स्वदेश FM 93.2 MHz
9: खबर
10: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
11: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडी नगरपालिकाले दियो हरितालिका तीजको अवसरमा भाद्र 29 गते सोमबार स्थानीय विदा। माडी नगरस्थित कृष्णनगर खेल मैदानमा आयोजित खुला रक्तदान कार्यक्रममा 50 जनाले रक्तदान। माडीको समेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कार्यसमिति पुनर्गठनको प्रक्रिया अगाडि बढायो र सुवाबाडी प्रभावितलाई दिवानगर स्थित त्रिवेणी आमा समूहले 46,675 रुपियाँ सहयोग। 3 वर्षीय बालिका हत्या प्रकरणका आरोपीलाई धरौटी र साधारण तारिखमा छाड्न आदेश। सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना। असफल 6 जना कर्मचारीलाई कामबाट हटायो। र काठमाडौँमा ग्यासको माग दोब्बरभन्दा बढी। चितवनबाट धमाधम आपूर्ति हुँदै भुटेकोसी विपदपछि विवादमा आएको ग्रीन आर्मी विरुद्ध सर्वोच्चमा रिट दायर। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भाद्र 29 गते सोमबार स्थानीय विदा दिएको छ। नगरपालिकाको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार हरितालिका तीज पर्व परेको दिन माडी नगरपालिका अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरूमा विदा दिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकारी डाक्टर सन्तोष छेत्रीद्वारा जारी सूचना अनुसार सो दिन माडी नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तर्गतका अन्य कार्यालयहरू तथा नगर क्षेत्र भित्रका सबै सार्वजनिक विद्यालयहरूमा स्थानीय विदा लागू हुनेछ। यसैबीच माडी नगरपालिकाले यस वर्ष तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचना मार्फत हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदबाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउन यस्तो निर्णय गरिएको हो। लागि रक्त अभियान भन्ने मूल नाराका साथ चितवनको माडी 9 स्थित कृष्णनगर खेल मैदानमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 50 जनाले रक्तदान गरेका छन्। ब्लड डोनर सोसाइटी ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन र ग्रीनल्यान्ड युथ क्लबको संयुक्त आयोजनामा शुक्रबार बिहान 7 बजेदेखि सो कार्यक्रम सञ्चालन गरिएको थियो। चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक तथा नगरवासीहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गरेको रक्त अभियन्ता भागीरथ बस्यालले बताउनुभयो। सुमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कार्यसमिति पुनर्गठनको प्रक्रिया अगाडि बढाएको छ। कार्यसमितिका पदाधिकारीहरूको पदावधि समाप्त भएसँगै स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि तथा निर्वाचन पुनर्गठन समितिको बैठक बसि पुनर्गठन प्रक्रिया अगाडि बढाइएको वन समूहका कार्यालय सचिव ऋषि महतोले बताउनुभयो। समितिका संयोजक बलराम महतोद्वारा मिति 2083/5/26 जारी सूचना अनुसार इकाइ नम्बर 1-13 सबै इकाइहरूमा वन एन 2076, वन एन नियमावली 2079 तथा समूहको विधान बमोजिम आगामी 2083 असोज 1 गतेसम्म सर्वसम्मत रूपमा इकाइ प्रतिनिधि चयन गर्ने समयसीमा तोकिएको छ। तोकिएको समयभित्र सर्वसम्मत रूपमा इकाइ प्रतिनिधि छनौट भई नआएमा निर्वाचन समितिले आवश्यक प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्ने निर्णय गरिएको कार्यालय सचिव महतोले बताउनुभयो। क्षेत्रफल र उपभोक्ताका आधारमा सुमेश्वर मध्यवर्ती सामुदायिक वन माडीको सर्वाधिक ठूलो वन समूह हो। भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका साथ दिवानगर स्थित त्रिभेटी आमा समूहले 46,675 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाएको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले रकम प्रदान गरेको जनाएको छ। चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलप्रासी, बर्दाखाट, सुस्ता पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषामा रहेको उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी, नवलप्रासी, बर्दाखाट, सुस्ता पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारेडीले दैनिक 2 सिफ्टमा 15,000 सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिएको हो। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिन्डर भरिरहेका छन्।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। खाना पकाउने ग्यासको अभाव सर्केसँगै विद्यार्थी संगठनहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभएपछि आयल निगमको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले हाम्रो घरमा हाम्रो बास छैन किनभने ग्यास छैन लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए। भुटे कृषि क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली आर्मीको जस्तै देखिने पोसाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परिया र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोसाक दर्जा र चिन्ह प्रयोग गरेको भन्दै चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको छ। देव र झासहित स्टाफ नर्स द्वय मनिषा कुमारी शाह र सजन चौधरी, कास रेडु ठाकुर र स्विपर कृष्ण मेहतालाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको भनाइरहेको छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीका सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनीतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काङ्ग्रेसलाई एकताबद्ध बनाउन शुक्रबार नेतृत्वको ध्यानकर्षण गराएका हुन्। जिल्ला अदालतले 3 बालिका अपहरण, जबरजस्तीकरणी तथा कर्तव्यजान मुद्दाका मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई 20,000 धरोटीमा छाड्न र अन्य 9 प्रतिवादीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। 12 जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले मुख्य प्रतिवादीलाई धरोटीमा छाड्न र अन्य 9 प्रतिवादीलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको बाढीपछिको सांक्रामक रोग निगरानी प्रतिवेदन अनुसार 24 अवधिमा कुल 52 नयाँ बिरामी दर्ता भएका छन्। अध्यावधिक तथ्याङ्क अनुसार नयाँ बिरामी मध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ, जसको संख्या 49 रहेको छ। यसबाहेक कडा झाडा पखलाका 2 र शरीरमा डावर र दागसहितको ज्वरो आएका 1 बिरामी भेटिएका हुन्। विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राही विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। र नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सत्तारूढ दल राजसभाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानकर्षण गराउनु भएको हो। रसुवाका बाढी पीड़ितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको उहाँले बताउनुभयो। महिलामाथि गाली गलोज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारवाही गर्न उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो। माडीको अधिकतम तापक्रम 32 र न्यूनतम तापक्रम 26 मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 रहेको छ। माडीमा यतिखेर हावाको गति 3 प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाले दियो हरितालिका तीजको अवसरमा स्थानीय विधा। माडीनगर स्थित कृष्णनगर खेल मैदानमा आयोजित खुला रक्तदान कार्यक्रममा 50 रक्तदान। माडीको समेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कार्य समिति पुनर्गठनको प्रक्रिया अगाडि बढायो। रसुवा बाढी प्रभावितलाई दिवानगर स्थित त्रिवेणी आमा समूहले 46,600 रुपियाँ सहयोग। 3 बालिका हत्या प्रकरणका आरोपीलाई धरोटी र साधारण तारिकमा छाड्न आदेश। सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना
45,000 कर्मचारीलाई कामबाट हटायो। काठमाडौँमा ग्यासको माग दोब्बर भन्दा बढी, चितवनबाट धमाधम आपूर्ति हुँदै भूकम्पपछि विपदपछि विवादमा आएको ग्रीन आर्मी विरुद्ध सर्वोच्च मारिट। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: 7 o'clock अहिले 7 बजेको छ
4: महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी भोटेको सिबाडीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रुपियाँ लाग्ने सरकारको अनुमान अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय र भोलिबाट सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन र रुसका राष्ट्रपति भारतमा
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
5: भोल्टे भोइस ओभर एलटी अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
6: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
5: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
6: र अझ रमाइलो कुरा
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस् 4G बोल्टे
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ महासभाको उच्चस्तरीय सामान्य बहस असोज 6-देखि 12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने विषय प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ साथै महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिनेछ भोटेकोसी बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउनका लागि 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको छ राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन RDNA प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि सो खर्च लाग्ने अनुमान गरिएको छ प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि रकम खर्च हुने आकलन छ रसुवाको भटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2 अर्ब 34 करोड 32 लाख रुपियाँ लाग्ने अनुमान गरेको छ राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन् जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति भएको छ भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली आज नुवाकोट गएको हो प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ भटेकोसि बाढी प्रभावित क्षेत्रमा सरकारले खोज उद्धार र राहत कार्यका लागि आफ्नो पहुँचमा रहेका सबै उपलब्ध साधन र स्रोतहरू परिचालन जारी राखेको छ। खोज उद्धार र राहत कार्यमा भारत चीन र कोरियाका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग नजिकको समन्वयमा काम जारी राखेका छन्। संयुक्त अरब इमिरेट्स खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता र उद्धार टोली र अस्ट्रेलियाबाट विपद सहायता र प्रतिक्रिया टोलीले पनि सघाइरहेका छन्। हाल प्रभावित जलविद्युत आयोजनाहरू र अन्य स्थानहरूमा खोज तथा उद्धार कार्य जारी छ। छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त उपकरण, ड्रोन, लोडर र अन्य उद्धार सामग्रीहरू यस कार्यमा प्रयोग भइरहेको परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभयो। सबहरूको व्यवस्थापन र पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र कोरियाका फोरेन्सिक टोलीहरूले डिएनए सङ्कलन, विश्लेषण र पहिचानलाई तीव्र बनाउन नेपाल प्रहरी र अन्य सम्बन्धित अधिकारीहरूसँग मिलेर काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भटेकोसी बाढीपछि खोज उद्धार राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजिल्यान्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताउनुभयो। प्रधानमन्त्री शाहले न्युजिल्यान्डले उपलब्ध गराएको 20 लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभयो। यसै गरी प्रधानमन्त्री शाहले जलवायु जन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानुन आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखेको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै मन्त्री गौतमले नेपाल कानुन आयोगलाई आधिकारिक रूपमा विधेयकहरूको मस्यौदा तयार गर्ने निकायका रूपमा विकास गर्ने गरी विधेयकमा समेट्न खोजिएको बताउनुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो। बैठकबाट कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट गर्नुभयो। मन्त्री डाक्टर वाग्लेले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागिता लगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधन मार्फत सम्बोधन गर्न सकिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एक महिला सुत्केरी भएको घटनाको सत्य तथ्य छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाका समय ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामबाट हटाइएको र छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कारवाही गर्ने स्पष्ट गर्नुभयो।
0: मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्ण पूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानुन बमोजिम कारवाही हुने नै छ।
4: सरकारले आमा र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिँदै आएको भन्दै मन्त्री मेहताले महिलालाई गर्भवती अवस्थादेखि प्रसूति पछिसम्म पनि निशुल्क सेवा दिँदै आएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग विशेष समयमा गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले भोटेको सिबाडीमा फँसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले मधेसका विद्यालयहरूमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेसका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न माग गर्नुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले गरिमा चौधरी बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कारवाही गर्नुको सट्टा उन्मुक्ति दिएको, महिलाहरूले अझै सड़कमै बच्चा जन्माउनु पर्ने अवस्था रहेको र खाना पकाउने ग्यासमा कालोबजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 30 गते दिनको 1 बजे बस्नेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएको भए जग्गामा घुसाएको भनी उल्लेख भएका किताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। त्यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको छ। हुम्लाका स्याउ किसानहरू बजारको अभाव तथा भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
8: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाइ सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 का किसान बिरबल सिंहले बताउनु भयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
9: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढोलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्म ढोलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिया हुन्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
8: छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 क्विन्टल स्याउ

10,81,267 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज साँझको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,68,23,55,025 मौजदात छ। यसै गरी एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिल कम्पनीले भटेकोसी बाढी प्रभावित परिवारको सहयोगका लागि 1 करोड रुपियाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 16 रकम जम्मा गर्ने गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मधेस प्रदेश सरकार तथा सरकारवालासँग आज जनकपुरमा छलफल गर्नुभएको छ। सो अवसरमा मन्त्री पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनमा तिनै तहका सरकारसँगै साझेदार संस्था, शिक्षक, अभिभावक, उद्यमी, नवप्रवर्तन लगायत सङ्घ संस्थाको सहकार्य र समन्वयलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले प्रतिवेदन पेश गर्नुभएको हो। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले 2 छुट्टा छुट्टै डकुमेन्ट प्रस्तुत गर्नुभएको थियो। एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट भन्दै उहाँले ती दस्तावेज प्रस्तुत गर्नुभएको हो। बैठकले आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र अधिकार संरक्षणलाई प्राथमिकता दिइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री बादीले मानव बेचबिखन तथा गैर कानूनी ओसार पसार र विस्थापित बालबालिकालाई कानून विपरीत स्थानान्तरण गर्ने जोखिम रोक्न आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका राहत शिविर र अस्थायी आश्रय स्थलमा रहेका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई यौन हिंसा र सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। खुसी औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाएका छन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणहरूद्वारा पूजा गरी उखेलेर जजमानका पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी सुरु गरेको छ। पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा आज समन्वय समिति बैठकमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको हरितालिका तीज यही भदौ 29 गते सोमबार परेको छ। युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई युवा वर्ष मोती पुरस्कार 2082 सम्मानित गरिएको छ। नेपाली शिक्षा परिषदले आज काठमाडौँमा आयोजना गरेको 161 मोती जयन्ती समारोहमा साहित्यकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो। नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउनु भएको भन्दै परिषदले चौधरीलाई मोती पुरस्कार प्रदान गरेको परिषदका अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भोलिबाट सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन 11 सदस्यीय टोलीका साथ आज भारतको राजधानी दिल्ली पुग्नु भएको छ। सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्ध, विश्वव्यापी व्यापार अस्थिरता तथा ऊर्जा सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन आजै भारत जानुहुन्छ।
भने बताइएको छ। सन् 2019 पछि उहाँको यो पहिलो भारत भ्रमण हो। भारत चीन सीमामा घातक झडप भएको छ वर्षपछि उनले आएको भ्रमणलाई दुई देशबीच सम्बन्ध सुधारको महत्वपूर्ण प्रयासका

0: हेरिएको छ। आज रुसका राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच दुई राष्ट्रको राजनीतिक साझेदारीका विषयमा वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ। युक्रेनका अधिकारीहरूका अनुसार डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाब्लो हिराड स्थित एउटा किनमेल केन्द्रमा रुसले गरेको ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु हुनाको साथै अन्य 67 जना घाइते भएका छन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 वटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाजसेजनको 28 वार्षिक साधन सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 वटा प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेज ग्रुपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफएटीएफको ग्रे लिस्टबाट हटाउन र 5 प्याकेज अन्तर्गत भोटेकोशी बाढी भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएकोले प्रभावित उद्योगी व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढाउनु पर्ने बताउनुभयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट 58 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत गुल्मीमा करिब 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार 2 अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। शुक्रबार बजारमा विभिन्न कम्पनीका 1,20,79,000 किता सेयरहरू 4,36,01,59,000 रुपियाँमा किनबेच भएका छन्। शुक्रबार बजारमा कारोबार हुने सबै उपसमूहको शेयर मूल्य बढेको छ। यस दिन 238 कम्पनीको शेयर मूल्य बढ्दा 30 कम्पनीको शेयर मूल्य भने घटेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
3: मलेसियामा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 वटा खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एक दिवसीय फर्मेट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो। त्यसपछि सन् 2025 टी20 फर्मेटमा भएको एसिसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएसँग पराजित भयो। त्यसबेला नेपाल तेस्रो स्थानको खेलमा पनि हङकङसँग पराजित भएर एसिया कप टी20 खेल्नबाट वञ्चित भएको थियो। फेरि एकपटक एकदिवसीय फर्मेटको प्रिमियर कप नेपाल र युए निर्णायक खेलमा आम्ने सामने हुँदैछन्। दुबईको लक्ष्य एउटै छ, एसिया कप खेल्नु। नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ भने युए 50 ओभरको एसिया कप पहिलो पटक खेल्ने लक्ष्यमा छ। नेपालका लागि चुनौती सहज भने छैन। युए प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको छ भने नेपालको सबैभन्दा ठूलो चिन्ता ब्याटिङ हो। ओमन विरुद्ध नेपालले 147 रन मात्र बनाए पनि शानदार बोलिङका बलमा लक्ष्य जोगाएको थियो। फाइनलमा भने युए विरुद्ध त्योभन्दा प्रभावशाली ब्याटिङ आवश्यक पर्ने देखिन्छ। तेस्रो चितवन गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। आयोजक भरतपुर फुटबल क्लब बिएफसीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिएफसी र भुटानको पश्चिम फुटबल क्लब भेट्नेछन्। खेल दिउँसो 3:30 बजे सुरु हुनेछ। असोज 3 गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, मलेसिया र भुटानका गरी 8 टोली सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफी सहित 6 लाख तथा दोस्रो टोलीले 3 लाख रुपियाँ प्राप्त गर्नेछ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। भोटेकोसी बाढीले थुपारेको भग्न अवशेष हटाउन 95 अर्ब रुपियाँ लाग्ने सरकारको अनुमान। अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय। र भोलिबाट सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन र रुसका राष्ट्रपति भारतमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ।
4: दुबईमा रोजगारीको सुवर्ण अवसर।
5: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
4: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
5: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
4: सम्पर्क 98555 58369, 98426 243 211 र खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी बाढी नगरपालिकाको जरुरी सूचना।
5: समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट बाढी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत्रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस बाढी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने वा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98042211343 र 98184 29230।
7: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
9: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
8: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने, युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
9: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855588002।
11: कथा पॉडकास्ट सीरीज एट डिफरेंट सोशल मीडिया प्लेटफॉर्म्स ऑफ प्लान इंटरनेशनल नेपाल एंड CIN रेडियो नेटवर्क ऑन फ्राइडेज एट 7 PM। थैंक यू फॉर बीइंग विद अस टिल द एंड। थैंक यू।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड रुपियाँ भन्दा धेरै जम्मा। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु, 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढी पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
1: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस पितरपक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
2: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बारीले निम्त्याएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनीतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
4: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
5: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले। जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
4: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीडितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
1: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
4: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै पीडितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोसी बाढीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, दादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ 5,000 नै हुनुहुन्छ। अझै पनि उद्धार गरिएको संख्या चाहिँ 13,702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
4: अहिलेसम्म 13,676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रुपियाँ मौजात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सडक खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोली अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
4: सडक छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काङ्ग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले काङ्ग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: केन्द्रकार समितिमा रहेका सहमहामन्त्रीज्यू ढिनाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइकन सम्पूर्ण पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8 बजे 5 बजेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
4: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झा सहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, काश रेणु ठाकुर र स्विपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाडी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाडी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाडी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट सुरु भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: सन्तोषी राउल बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
9: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृङ्खला मिलिजुली नेपाली, फेरि विनाशकारी बाढीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
10: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
10: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरुद्धको खोप लगाउनु सही। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घरती मगर:
14: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 केन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबिला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
10: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरुरी छ भनेर सोधेका छौँ।
15: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौँ, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौँ। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौँ। निलो कार्ड पनि लगभग 1,00,000 रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीडित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौँ। र अर्को बनायौँ पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीडितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायौँ। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ। तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घर बेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर बेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ। फोनबाट सम्पर्क आउनुहुन्छ, हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852064001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
10: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
9: 5 दिन हिजो 2100 सम्पन्न गरौँ। यो चाहिँ एप्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 फिट छ र चौडाइ चाहिँ 5.5 रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाइना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गोडातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
10: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
0: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला, त्यसको जोखिम र सावधानी?
16: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
0: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
16: अहिले पछिल्लो चिन्तनबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यस कारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुटछिट्टै बेहोर्न पनि पर्न सक्छ अथवा 100 वा 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा एक वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
10: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
16: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-82 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यतः त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
10: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
16: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिरिज हुने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
10: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोला बालुवालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुहोस्।
16: हो, आजै के बिहानै हामीले त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुनसक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
10: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
16: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ। त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ, कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यतः उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन् मुख्यतः मेची राजमार्ग, कोशी राजमार्ग, बिपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलिपट्टि पहिरोको जोखिममा देखिन्छ।
10: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
16: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ, सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवतजावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
0: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,000 रुपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढी पीडितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ। जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाडी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गति बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष कन्दको बिदा हुन्छु। नमस्कार, शुभरात्री।
17: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
18: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
19: It's 8 o'clock. अहिले 8 बजेको छ.
3: गतिशील छ. जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ. थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश. समयको आवाज.

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने समय तय। परराष्ट्र मन्त्री खनालले उच्च स्तरीय भेटवार्ता गर्ने।
0: सड़कमै बच्चा जन्माएपछि मन्त्रालयको निर्देशनमा सुत्केरीलाई अस्पताल लगियो। छानबिन अघि नै ड्युटीमा रहेका कर्मचारीलाई कामबाट निकालियो।
1: ग्रीन आर्मी विरुद्ध सर्वोच्चमा रिट। व्यवसायीसँग प्रधानमन्त्रीको दुई घण्टा लामो छलफल।
0: ब्रिक्सको 18 शिखर सम्मेलन भोलिदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै आणविक क्षेत्रमा सहकार्य बढाउने विषयमा मोदी र रुसी राष्ट्रपति पुटिन बीच छलफल।
1: र एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युएईको सामना गर्दै एनबीएलमा काठमाडौँ हराउँदै कर्णाली फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्चस्तरीय सामान्य बहस आगामी असोज 6-12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो विषयमा जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलनदेखि भोटेकोसी बाढीसम्मका विषयमा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने अवसर प्राप्त हुने बताउनु भयो। त्यसमा पनि सबैभन्दा धेरै जोड जलवायु परिवर्तनका कारण आएको भोटेकोसी विपत्तिबाट भएको क्षतिमा दिइने उहाँले बताउनु भयो।
3: responding to loss and damage लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनेन्स सहज र सौलभ्यपूर्ण रूपमा उपलब्ध गराउन भयो धनी र विकसित मुलुकहरूलाई अपिल गर्ने।
0: त्यस क्रममा परराष्ट्र मन्त्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 र चाइना लगायतका मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको उहाँले बताउनु भयो।
3: संयुक्त राष्ट्र संघले आयोजना गरेका अन्य उच्च स्तरीय छलफल तथा साइड इभेन्टहरूलाई पनि परराष्ट्र मन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ। यसका अलावा माननीय परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुक लगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्र संघका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ।
0: यस महासभामा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषय सहाय कार्यक्रम आयोजना गर्दैछ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सृजित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यान आकर्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो। प्रधानमन्त्री शाहको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव राई लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनेछन्। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन्। यसपटकको महासभाको नारा विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ।
1: विपद विज्ञ प्रवीण मानसिंहले नेपाल जस्ता जलवायुजन्य विपदको उच्च जोखिममा रहेका मुलुकले जलवायु न्यायका लागि विद्यमान अन्तर्राष्ट्रिय कानूनी तथा नीतिगत व्यवस्थालाई आधार बनाउनु पर्ने बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा जलवायु न्याय तथा क्षतिपूर्ति दावी गर्नुपर्ने बताउनु भएको हो। उहाँका अनुसार जलवायु न्यायको छुट्टै स्पष्ट अन्तर्राष्ट्रिय कानूनी दस्तावेज नभए पनि जलवायु परिवर्तन र विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा रहेका व्यवस्थालाई आधार बनाएर न्याय क्षतिपूर्ति र आर्थिक सहयोगको दावी गर्न सकिन्छ। यसको लागि पीड़क राष्ट्र भने पहिचान हुनुपर्ने उहाँको भनाई छ। संयुक्त राष्ट्र संघीय महासन्धिको धारा 4 अनुसार नेपालले विकसित राष्ट्रहरूसँग जलवायु न्यायको मुद्दा उठाउन सक्ने बताउनुभयो। महासन्धिको धारा 4 विकसित राष्ट्रले हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा विकास उन्मुख मुलुकलाई जलवायु परिवर्तनसँग जुझ्न नयाँ र थप आर्थिक स्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ। उक्त धारामा रहेको नयाँ र थप आर्थिक स्रोत भन्नाले विकास उन्मुख देशले नियमित रूपमा प्राप्त गर्ने विकास सहायता बाहेक अतिरिक्त वित्तीय सहयोग दिनुपर्ने रहेको उहाँले बताउनुभयो।
4: यो आर्टिकल 4 चाहिँ के भन्छ भनेपछि विकसित राष्ट्रहरूले जुन चाहिँ जलवायु परिवर्तनको मुख्य कारक हो त्यसलाई चाहिँ हरित गृह ग्यासको उत्सर्जन चाहिँ कम गर्नुपर्छ भन्ने खालको चाहिँ छ भनेपछि दोस्रो भनेको विकसित राष्ट्रहरूले विकसनमुख राष्ट्रहरूलाई चाहिँ जलवायु परिवर्तनसँग जुझ्नको लागि नयाँ र थप यो शब्द चाहिँ एकदम इम्पोर्टेन्ट छ नयाँ र थप आर्थिक सहयोग चाहिँ उपलब्ध गराउनु पर्छ भन्ने खालका कुरा हामीले आर्थिक सहयोग त भनिरहेका छौँ तर चाहिँ त्यसलाई चाहिँ क्वालिफाई गर्न चाहिँ न्यू एन्ड एडिसनल फाइनेन्सियल रिसोर्सेस भन्ने चाहिँ शब्दावली चाहिँ प्रयोग गरेको छ जुन हामीले विकासमा पाएको सहायता भन्दा यो चाहिँ नयाँ हुनुपर्छ र थप हुनुपर्छ भन्ने खालको चाहिँ प्रावधान चाहिँ यो आर्टिकल 4 अन्तर्गत चाहिँ रहेको छ।
1: त्यस्तै सन् 2015 पेरिस सम्झौताले पनि जलवायु न्यायसँग जोडिने विभिन्न आधार स्थापना गरेको उहाँको भनाइ छ। सम्झौताको आधार धारा 2 विश्वव्यापी तापक्रम वृद्धिलाई 2 डिग्री सेल्सियस भन्दा निकै तल राख्ने र सम्भव भएसम्म 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै जलवायु अनुकूलन र विकास उन्मुख देशका लागि वित्तीय सहयोगको विषयलाई प्राथमिकता दिएको छ भने धारा 8 जलवायु परिवर्तनबाट हुने लस एण्ड ड्यामेज अर्थात हानि तथा नोक्सानीको विषयलाई समेटेको छ। यस्तै धारा 9 विकास उन्मुख मुलुकलाई विकसित राष्ट्रबाट हुने जलवायु वित्तको व्यवस्थालाई अघि बढाएको उहाँले बताउनुभयो। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप 27 स्थापित लस एण्ड ड्यामेज फण्डलाई समेत जलवायु न्यायका लागि महत्वपूर्ण आधारको रूपमा लिन सकिने उहाँको भनाइ छ। उक्त निर्णयलाई आधार बनाएर नेपालले जलवायुजन्य विपदबाट भएको हानि तथा नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी पेश गर्नुपर्ने उहाँले बताउनुभयो।
0: भोटेको सिपाडीबाट रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
5: पपुलेसन साइजमा करिब 1.5 लाख पपुलेसन छ भन्ने आकलन हो। अब एफेक्टेड त हजुर डाइरेक्टली र इन्डाइरेक्टली अप्रत्यक्ष सबैजना भयो हजुर। हामी पनि केही न केही रूपमा अब मानसिक स्वास्थ्य भनौँ अरू कुनै पनि हिसाबले इकोनोमिकल केही न केही हिसाबले हामीले सबै कन्ट्रिब्युसन र सबै कुरा समस्यामै छौँ। तर डाइरेक्टली त्यहाँको पपुलेसन 1,54,000 भन्ने हामीलाई डेटा छ।
0: बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसङ्ख्याको अनुमान गरिएको उहाँले बताउनुभयो।
1: भटेको सी बाढीका कारण हालसम्म 1385 शव भेटिएका छन्। 5,130 अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बेपत्ता हुनेहरूमा 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेको जानकारी दिनुभयo। प्रवक्ता छेत्रीले हालसम्म बाढीग्रस्त क्षेत्रहरूबाट 320 भन्दा बढी विदेशी सहित कुल 13,676 जनालाई जीवितै उद्धार गरिएको बताउनुभयो। शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेको उहाँले बताउनुभयो। विपदले पारेको आर्थिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता छेत्रीले सरकारद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनए प्रतिवेदन सार्वजनिक गर्नुभयो। प्रारम्भिक आकलन अनुसार बाढीबाट 1,80,00,000,000 अमेरिकी डलर, करिब 2,41,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने 88,30,00,000,000 डलर, करिब 1,18,00,000,000,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुनर्निर्माण र पुनरुत्थानका लागि कुल 4,78,00,000,000,000 अमेरिकी डलर, झण्डै 6,40,00,000,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी 6 महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै 5,76,00,000,000 डलर भन्दा बढी बजेट आवश्यक पर्ने देखिएको छ। प्रवक्ता क्षेत्रीका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनएको प्रक्रिया समेत अघि बढाइसकेको उहाँले बताउनुभयो।
6: यो जुन आरडीएनएबाट जुन हिजो मात्रै हामीलाई जुन फिगरहरू प्राप्त भएका छन् यो इनिसियल नै हो, यो ऱ्यापिड एसेसमेन्ट हो, यो पिडिएनए होइन। र यो जुन आकलन प्राप्त भएको छ भर्खर प्राप्त भएको हुनाले यसलाई हामीले आवश्यक सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयमै छौँ र अन्ततः हामीले रिकन्स्ट्रक्सनको लागि आवश्यक समन्वय परराष्ट्र मन्त्रालयबाट गर्नु नै पर्ने हुन्छ र सम्बन्धित निकायहरूसँग हामी समन्वय गरेर परराष्ट्र मन्त्रालयले गर्नुपर्ने समन्वयको क्षेत्रमा हामीले बिस्तारै काम अगाडि बढाउँछौँ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म 13,23,00,000,000 रूपियाँ जम्मा भएको छ।
0: नेपाल परिवेशमा 4,25,00,000,000 हिनामिना गर्ने काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर महतो कोइरी सहित 4 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढाएको बताउनु भएको हो। उहाँले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको बताउनुभयो। त्यति मात्र होइन, मन्त्री मेहताले सुत्केरी हुनु अघि अस्पताल भर्ना भएको र पछि आफै बाहिरिएको बताउनु भएको छ। सड़कमा बच्चा जन्माइसकेपछि फेरि अस्पतालकै कर्मचारीले सहयोग गरेको पनि उहाँले सुनाउनुभयो।
1: प्रारम्भिक अवस्था स्वास्थ्य परीक्षण पछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरिएको थियो। आवश्यक जाँच सम्बन्धित रिपोर्ट उपलब्ध नभएको कारणले अति आवश्यक जाँच गर्न सुझाव दिएको थियो। त्यसपछि उहाँ र उहाँको कुर्वा अस्पतालले उपलब्ध गराएको संयनमा नरही अस्पतालबाट बाहिरिनु भएको र बिहान करिब 4:45 अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पूर्ण प्रसूति वार्डमा आएपछि ड्युटीमा रहेको स्वास्थ्य कर्मीले नाल काट्नुका साथै प्रसूति पश्चात आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरिए तापनि उहाँ अस्पतालबाट बाहिरिनु भएको विवरण अस्पतालबाट प्राप्त भएको छ।
0: घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डाक्टर अजय शाहसहित 5 टोली राजविराज पुगिसकेको उहाँले बताउनुभयो। उहाँले घटनाबारे मन्त्रालयले अस्पतालसँग 24 स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरिसकेको उहाँको भनाइ छ। सो घटनाबारे चौतर्फी विरोध भएको स्वास्थ्य मन्त्रालयले सुत्केरी महिलालाई अस्पतालमा ल्याउन भनेको थियो। सोही अनुसार अहिले उनी अस्पतालमै रहेको मन्त्री मेहताले बताउनुभयो।
1: मन्त्रालयलाई उक्त सूचना प्राप्त हुनसाथ तत्काल हाल आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याई उपचार गर्न निर्देशन दिएको थियो। सो अनुरूप अस्पतालले आमा र शिशु दुवैलाई खोज गरी अस्पतालको बेड नम्बर 22 भर्ना गरी स्वास्थ्य कर्मीहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार र स्याहार भइरहेको छ। हाल आमा र बच्चा दुवै स्वास्थ्य अवस्था सामान्य रहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योगी व्यवसायसँग करिब 2 छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आधा घण्टाका लागि तय गरिएको वार्ता झन्डै 2 लम्बिएको हो। भेटपछि सांसद समेत रहनुभएकी व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्तै विस्तृत र समाधानमुखी भएको बताउनुभयो। व्यवसायीहरूले छलफलमा राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानुनी त्रासका कारण समग्र निज क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए। यस विषयमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुभएको सांसद राणाले बताउनुभयो।
3: थुन्ने कुराहरूको पनि कुरा भयो होइन, यो व्यापारीहरूको चाहिँ मनोबल एकदम कम भइरहेको छ। किनभने सबैलाई भन्दाखेरि उहाँले भन्नुभयो, हामीले अहिले एकदमै क्लियरली भनेका छौँ, सरकारको तर्फबाट पनि भनेका छौँ कि कसैले एउटा फाइनेन्सियली केही एउटा केही भएको छ, इस्यु आएको छ भने त्यो झ्याप्प नसमात्ने भन्ने कुरा भइसकेको छ होइन। त्यो समात्ने भन्दाखेरि पनि अब त्यो एकदमै बदमासी गरेर चाहिँ देशद्रोही गरेर छ भने त्यसलाई त समात्ने कुरै पऱ्यो होइन। तर अब भनौँ न, देशको सिस्टमले नै गर्दाखेरि व्यापारीहरूलाई चाहिँ गाह्रो भएको छ अथवा त्यस्तो रहेछ भने चाहिँ समात्ने होइन, बरु एउटा फाइनेन्सियल पेनल्टी को रूपमा लिएर नै उहाँलाई छोड्ने भन्ने कुरा पनि एकदमै भन्नुभयो उहाँले होइन, सम्मानित प्रधानमन्त्रीज्यूले।
2: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निज क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खोलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो।
4: उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो र त्यही हिसाबमा चाहिँ
2: छलफलमा व्यवसायी विनोद चौधरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण राणाले नै गर्नुभएको हो। व्यवसायी मीनबहादुर गुरुङ भने स्वास्थ्य समस्या कारण उपस्थित हुनु भएन।
0: अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै

0: दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताउनु भएको हो। सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो। मन्त्री वाग्लेका अनुसार हालसम्म 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए सम्पन्न भएको छ। गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 सार्वजनिक उद्योगको डीडीए गरिएको हो। ती निकायको मूल्याङ्कनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी सञ्चालनका लागि निजी क्षेत्रलाई बाटो खुला गरिने उहाँको भनाइ छ।
1: प्रतिनिधि सभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ। सामान्य आरोपको भरमा अहिलेसम्म 3 मन्त्रीले राजीनामा दिइसकेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको नै आरोप लागेका आइजिपी कार्कीलाई किन नहटाइएको भनेर सोध्नु भएको छ। राष्ट्रपतिकी अर्की सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै मन्त्रीले राजीनामा दिने हो भने ग्यासको भन्दा मन्त्री बन्नेको लाइन ठुलो हुने बताउनुभयो। पसलमा ग्यास छ तर पसलले बेच्न मान्दैनन् भनेर आफूलाई फोन आउने गरेको भन्दै उहाँले लासामा सुन्छ कान मेरो बुच्चे भने जस्तो भएको टिप्पणी गर्नुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी था संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा था संचार .com र था खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ अधिवक्ताहरू साम्बराज अर्याल पूर्णबहादुर साउद गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोसाक दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयले पनि विपक्षी बनाइएको छ आज दायर भएको रिटको पहिलो पेशी आगामी सोमबार तोकिएको छ
3: भोटेकोसी बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तत्काल र दीर्घकालीन स्वास्थ्य समस्या र आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरणका लागि विस्तृत मूल्याङ्कन गरिनुभएको छ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आवश्यकता तथा पुनर्स्थापना मूल्याङ्कन गर्न लागेको हो मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकार्यमा उक्त मूल्याङ्कन गर्न लागेको जनाएको छ
4: रसुवामा बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णवीरमा सड़क निर्माणको काम तीव्र पारिएको छ सड़क छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले ग्रेड कटिङ स्लोप मिलाउने तथा पहुँच सड़क निर्माणको काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डले जनाएको छ योजनाका अनुसार सड़क निर्माणको काम शुरू भएको आज आठौं दिनमा करिब 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ सवारी आवागमनलाई सहज बनाउन प्राविधिक दृष्टिकोणले सड़कको ग्रेडियन्टलाई सीमित राख्ने गरी काम भइरहेको जनाइएको छ
3: रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन थालिएको छ विस्थापित भई काठमाडौँमा रहेका 132 बालबालिकालाई गीता माता स्कूल डल्लुमा पठाउन सुरु गरिएको काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भन्दै उनीहरू आत्मीय व्यवहार गरी पढाउन शिक्षकसँग आग्रह गर्नुभयो नागार्जुन स्थित पहिलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य जनप्रतिनिधि शिक्षा विभागका अधिकारी विद्यालयसम्म पुगेका थिए
4: अख्तियारले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित 4 विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने छल्ने रूपान्तरण गर्ने स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ मुद्दामा महानगरका तत्कालीन इन्जिनियर कोइरीसँगै उनकी पत्नी माला कुमारी महतो रिना कुशवाहा र कृष्ण प्रसाद मेहतालाई प्रतिवादी बनाइएको छ अख्तियारले महत्वमाथि 4,48,89,841 रुपियाँ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो
3: नेप्से परिसूचक आज दोहोरो अङ्कले पढेको छ यससँगै परिसूचक 27.94 अङ्कले बढेर 2559 बिन्दुमा कायम भएको छ आज नेप्से परिसूचकसँगै कारोबार रकमकै बढ्यो हिजो 3,99,00,000,000,000 कारोबार भएकोमा आज 4,35,00,000,000,000 सेयर किनबेच भयो आज 237 कम्पनीको सेयर मूल्य बढ्दा 31 कम्पनीको सेयर मूल्य घट्यो भने 9 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार ब्रिक्सको 18 शिखर सम्मेलन भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ 2 चल्ने सम्मेलनमा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ यसपटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन इरानी राष्ट्रपति मसुद पेजेस्क्यान दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुवी यान्तो र चिनिया राष्ट्रपति सी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। सम्मेलनका लागि नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। प्रमुख सड़कमा ब्यारिकेड, जाँच स्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले आवागमन सहज बनाउन सार्वजनिक विदा समेत दिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच द्विपक्षीय भेटवार्ता भएको छ। भारत मण्डपमा आज भएको भेटका क्रममा दुई नेताले भारत रूस बीचको व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने विषयमा छलफल गरेको भारतीय संचार माध्यमले जनाएका छन्। सन् 2030 दुई देश बीचको द्विपक्षीय व्यापार 100 अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यलाई अघि बढाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको समाचारमा उल्लेख छ। त्यस्तै नागरिक आणविक क्षेत्रमा सहकार्य विस्तार, इन्धन आपूर्ति तथा आणविक संयन्त्रसँग सम्बन्धित दीर्घकालीन सहयोगका विषयमा पनि दुई पक्षबीच कुराकानी भएको छ। शिखर सम्मेलनमा भाग लिन पुटिन आज मात्रै दिल्ली आइपुग्नु भएको हो।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युनाइटेड अरब इमिरेट्स युएईको सामना गर्दैछ। दुई देश बीचको खेल नेपाली समयअनुसार भोलि बिहान 7:15 सुरु हुनेछ। फाइनल खेलमा नेपाल सामु इतिहास रच्ने मौका छ। भोलि हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रो पटक एक दिवसीय ढाँचाको एसएससी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् 2023 घरेलु मैदानमा आयोजना भएको 50 ओभरको एसएससी प्रिमियर कप च्याम्पियन टोली हो। 2024 आयोजना भएको प्रिमियर कप T20 फर्मेटमा खेलाइएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन पनि साधारण रह्यो। सेमिफाइनलसम्म पुगेको नेपालले 4th स्थान हासिल गरेको थियो। यसपालि भने शानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।
4: कर्णाली शिवराज नेपाल भलिबल लिग एनभीएलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा हराउँदै कर्णालीले फाइनलमा स्थान पक्का गरेको हो। पहिलो सेट कर्णालीले 25-21 जिते पनि दोस्रो सेटमा काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै 25-20 नतिजा आफ्नो पक्षमा पारेको थियो। त्यसपछि लगातार दुई सेटमा 25-23, 25-22 जित निकाल्दै कर्णालीले फाइनलको यात्रा तय गरेको हो। अब कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर्ससँग खेल्नेछ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा 6 टोली सहभागी थिए। इनभिलको कुल पुरस्कार राशि 32 लाख रुपियाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने समय तय। परराष्ट्र मन्त्री खनालले उच्च स्तरीय भेटवार्ता गर्ने।
3: सडकमै बच्चा जन्माएपछि मन्त्रालयको निर्देशनमा सुत्केरीलाई अस्पताल लगियो। छानबिन अघि नै ड्युटीमा रहेका कर्मचारीलाई कामबाट निकालियो।
4: ग्रीन आर्मी विरुद्ध सर्वोच्चमा रिट। व्यवसायीसँग प्रधानमन्त्रीको 2 घण्टा लामो छलफल।
3: ब्रिक्सको 18 शिखर सम्मेलन भोलि भारतको नयाँ दिल्लीमा सुरु हुँदै आणविक क्षेत्रमा सहकार्य बढाउने विषयमा मोदी र रुसी राष्ट्रपति पुटिन बीच छलफल।
4: र एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युएईको सामना गर्दै एनभीएलमा काठमाडौँलाई हराउँदै कर्णाली फाइनलमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: मुख दिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556 93 7 38 मोबाइल 98550 88002
5: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन् यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ
5: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550 59984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
6: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184 29230
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
8: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
7: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी
10: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550 63938 र 98550 65542

0: केसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौँ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरू मध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्,
2: यदि हुतीहरूले
1: यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 पटक टेलिफोन संवाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले किएव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 जनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अतिक्रमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
3: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डिएनए चाहिँ
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
3: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
2: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तै चितवनमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एकजनाले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुङ्गिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ हामीलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एक्जिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
2: अब उद्धार र खोजीको काम पनि चल्न चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट आँसू चाहिँ निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सत्र एसक्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ गोदर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसेकम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
2: कन्टिन्यू गरिरहेको। टनेल भित्रको काम चाहिँ नेपाल आर्मीले, टनेलभन्दा बाहिरको काम यो दलदल आदि क्याटेगो चाहिँ सरकार रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजी देऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
2: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्कुलर रेस्क्युलाई चाहिँ रोकेका पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सका गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
2: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ त्यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्भवको तयारी भइरहेको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बालिबालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन सुरक्षाको लिएर नुवाकोट बस्नु भएको छ, नुवाकोट परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखेकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवन तर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्ग बारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 जना प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगति बारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला, अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म फर्काउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्वेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्वेस गरेर सम्पूर्ण प्रकारका यातायात सवारी साधनहरूलाई
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ किन गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 93.2 Swadesh FM.
1: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने, परराष्ट्र मन्त्रालयद्वारा जानकारी। भोटेकोशी बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रुपियाँ लाग्ने सरकारको अनुमान। अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय। र भोलिबाट शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन, रूस लगायत 11 सदस्यीय राष्ट्रका शीर्ष नेताहरू भारतमा। समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस असोज 6 देखि 12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनुहुने निश्चित भएको जानकारी दिनुभयो। महासभामा जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने विषय प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गर्ने भएको छ। भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि 95 अर्ब 42 करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन RDNA प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि खर्च लाग्ने अनुमान रहेको उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि 16 रकम खर्च हुने आकलन छ। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2 अर्ब 34 करोड 32 लाख 17 हजार 500 रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 वटा विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली आज नुवाकोट गएको हो। पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्ने जनाइएको छ। समितिले 45 दिनभित्र आवश्यक अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्नेछ। प्रतिनिधि सभाको आजको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखिएका सैद्धान्तिक छलफलमा उठे गरिएका जिज्ञासाहरूको उत्तर दिँदै मन्त्री गौतमले नेपाल कानून आयोगलाई आधिकारिक रूपमा विधेयकहरूको मस्यौदा तयार पार्ने निकायका रूपमा विकास गर्ने गरी विधेयकमा समेट्न खोजिएको बताउनुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो। बैठकबाट कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनैतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पार्नुभयो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एक महिला सुत्केरी भएको घटनाको सत्य तथ्य छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाका समय ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामबाट हटाइएको र छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कारवाही गरिने स्पष्ट पार्नुभयो। आजको बैठकमा सभामुखसँग विशेष समय माग गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले भोटेकोसीबाडीमा फँसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभयो। यसअघि बैठकको आकस्मिक समयमा सांसदहरूले गरिमा चौधरी बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कारवाही गर्नुको सट्टा उन्मुक्ति दिएको, महिलाहरूले अझै सड़कमै बच्चा जन्माउनु पर्ने अवस्था रहेको र खाना पकाउने ग्यासमा कालो बजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कड़ा कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 30 गते मंगलबार दिनको 1 बजे बस्नेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। त्यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार कायम गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 13,23,81,267 रुपियाँ रकम मौज्दा छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज साँझसम्ममा विभिन्न 9 ब्याङ्कमा 9,68,23,55,025 मौज्दात रहेको हो। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2,32,84,077 अमेरिकी डलर जम्मा भएको छ। त्यसै गरी एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिल कम्पनीले भोटेकोसी बाढी प्रभावित परिवारको सहयोगका लागि 1 करोड रुपियाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो। त्यसै गरी रसुवा स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले 79,84,695 रुपियाँ सहयोग गरेको छ। महासंघले आज सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सो राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। रासोपाले आज राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रासोपाको गत भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार सो समिति गठन गरिएको प्रवक्ता खरेलले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले प्रतिवेदन पेश गर्नुभयो। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टा छुट्टै डकुमेन्ट प्रस्तुत गर्नुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको सुरक्षा गोपनीयता र अधिकार संरक्षणलाई प्राथमिकता दिइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री वादीले मानव बेचबिखन तथा गैर कानूनी ओसार प्रसार र विस्थापित बालबालिकालाई कानून विपरीत स्थानान्तरण गर्ने जोखिम रोक्न आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भोलिबाट शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूसका राष्ट्रपति भ्लादिमिर पुटिन 11 सदस्यीय टोलीका साथ आज भारतको राजधानी दिल्ली पुग्नु भएको छ। सम्मेलनमा मध्य पूर्व र युक्रेन युद्ध, विश्वव्यापी व्यापार अस्थिरता तथा ऊर्जा सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन भारत जानुहुनेछ। सन् 2019 पछि उहाँको यो पहिलो भारत भ्रमण हो। आजै रूसका राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच दुई राष्ट्रको राजनीतिक साझेदारीका विभिन्न विषयमा वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ। युक्रेनका अधिकारीहरूका अनुसार डिनिप्रोपेट्रोप्स क्षेत्रको पावलो हिराड स्थित एउटा किनमेल केन्द्रमा रूसले गरेको ड्रोन हमलामा परि 5 जनाको मृत्यु हुनका साथै अन्य 67 जना घाइते भएका छन्। आन्तरिक मामिला मन्त्री इभान भाइहाप्स्कीले मानिसहरूले सड़क भरिएका बेला पसल र सवारी साधनहरूमा रूसले हमला गरेको आरोप लगाउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधन सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा साधनलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजको रूपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल FATFको ग्रे लिस्टबाट हटाउन र 5 प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनु भयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढाउनु पर्ने बताउनु भयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट 58 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
3: अब खेल समाचार अजय बमबाट।
0: मलेसियामा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एक दिवसीय फर्मेट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो। त्यसपछि सन् 2025 T20 फर्मेटमा भएको एसिसी प्रिमियर कपमा नेपाल सेमी फाइनलमा युएसँग पराजित भयो। त्यसबेला नेपाल तेस्रो स्थानको खेलमा पनि हङकङसँग पराजित भएर एसिया कप T20 खेल्नबाट वञ्चित भएको थियो। फेरि एकपटक एक दिवसीय फर्मेटको प्रिमियर कप नेपाल र युए निर्णायक खेलमा आम्ने सामने हुँदैछन्। दुवैको लक्ष्य एउटै छ, एसिया कप खेल्नु। नेपाल दोस्रो

0: ट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी साथै गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। भोटेकोशी बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रूपियाँ लाग्ने सरकारको अनुमान। अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय। र भोलिबाट शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन रूस लगायत 11 सदस्यीय राष्ट्रका शीर्ष नेताहरू भारतमा। राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: नेपालीपनको आभास, नेपाली मनको आवाज।
2: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
1: स्वदेश FM 93.2 मेगाहर्ज।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयो जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
6: खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
7: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
6: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550 5984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284। दुबईमा रोजगारीको सुवर्ण अवसर।
7: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
6: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
7: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
6: सम्पर्क 98550 5839 369, 98426 43211 र 98142076704।
8: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: Studijs FM, Tirana Bitoplu 2 MHz.
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भाद्र 29 गते सोमबार स्थानीय विदा दिएको छ। नगरपालिकाको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार हरितालिका तीज पर्व परेको दिन माडी नगरपालिका अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरूमा विदा दिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकारी डाक्टर सन्तोष छेत्रीद्वारा जारी सूचना अनुसार सो दिन माडी नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तर्गतका अन्य कार्यालयहरू तथा नगर क्षेत्रभित्रका सबै सार्वजनिक विद्यालयहरूमा स्थानीय विदा लागू हुनेछ। यसैबीच माडी नगरपालिकाले यस वर्ष तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचना मार्फत हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदबाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउन यस्तो निर्णय गरिएको हो। रक्त अभियान भन्ने मूल नाराका साथ चितवनको माडी 9 स्थित कृष्णनगर खेल मैदानमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 50 जनाले रक्तदान गरेका छन्। ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन र ग्रीनल्यान्ड युथ क्लबको संयुक्त आयोजनामा शुक्रबार बिहान 7 बजेदेखि सो कार्यक्रम सञ्चालन गरिएको थियो। चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक तथा नगरवासीहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गरेको रक्त अभियन्ता भागीरथ बस्यालले बताउनुभयो। सुमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कार्य समिति पुनर्गठनको प्रक्रिया अगाडि बढाएको छ। कार्य समितिका पदाधिकारीहरूको पदावधि समाप्त भएसँगै स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि तथा निर्वाचन पुनर्गठन समितिको बैठक बसी पुनर्गठन प्रक्रिया अगाडि बढाइएको वन समूहका कार्यालय सचिव ऋषि महतोले बताउनुभयो। समितिका संयोजक बलराम महतोद्वारा मिति 2083/5/26 जारी सूचना अनुसार इकाई नम्बर 1-13 सबै इकाइहरूमा वन एन 2076, वन एन नियमावली 2079 तथा समूहको विधान बमोजिम आगामी 2083 असोज 1 गतेसम्म सर्वसम्मत रूपमा इकाई प्रतिनिधि चयन गर्ने समय सीमा तोकिएको छ। तोकिएको समयभित्र सर्वसम्मत रूपमा इकाई प्रतिनिधि छनौट भई नआएमा निर्वाचन समितिले आवश्यक प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्ने निर्णय गरिएको कार्यालय सचिव महतोले बताउनुभयो। क्षेत्रफल र उपभोक्ताका आधारमा सुमेश्वर मध्यवर्ती सामुदायिक वन माडीको सर्वाधिक ठूलो वन समूह हो। भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका साथ दिवानगर स्थित त्रिभेटी आमा समूहले 46,675 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैङ्क खातामा जम्मा गरी पठाएको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले रकम प्रदान गरेको जनाएको छ। व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलप्रासी, बर्दाखाट, सुस्तापूर्व, मकवानपुर, बारा, पर्सा र धनसामा रहेको उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी, नवलप्रासी, बर्दाखाट, सुस्तापूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारेडीले दैनिक 2 सिफ्टमा 15,000 सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिएको हो। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिन्डर भरिरहेका छन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। खाना पकाउने ग्यासको अभाव सर्केसँगै विद्यार्थी संगठनहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभएपछि आयल निगमको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले हाम्रो घरमा हाम्रो बास छैन किनभने ग्यास छैन लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए। क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली आर्मीको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परिया र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको भन्दै
चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। पैसा दिन नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसूति व्यथा लागे कि एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले छजना कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको छ। देव र झासहित स्टाफ नर्स द्वय मनिषा कुमारी शाह र सजन चौधरी, कासु रेडु ठाकुर र स्वीपर कृष्ण मेहतालाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको भनाइरहेको छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद र किशोर उत्कर्षमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीका सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनीतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काङ्ग्रेसलाई एकताबद्ध बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। अदालत तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका एक बरुवामा जारी 31 स्टार कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न खेलमा आयोजक स्टार स्पोर्ट्स क्लबलाई 4-0 फराकिलो गोल अन्तरले पराजित गर्दै प्याराडाइज युवा क्लब फाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा प्याराडाइजका जर्सी नम्बर 6 खेलाड़ी रोहन चौधरी उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए। यसअघि बिहिबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा एप्पल गुरु सूर्यपुर फुटबल क्लबले चैनपुर युवा क्लब माडीलाई 2-1 अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब उपाधिका लागि प्याराडाइज युवा क्लब र एप्पल गुरु सूर्यपुर फुटबल क्लब बीच हरितालिका 30 पर्वको दिन भाद्र 29 गते फाइनल भिडन्त हुनेछ। माडीसँगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। अदालतले 3 वर्ष बालिका अपहरण जबरजस्तीकरणी तथा कर्तव्यजान मुद्दाका मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई 20,000 धरोटीमा छाड्न र अन्य 9 जना प्रतिवादीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। 12 जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले मुख्य प्रतिवादीलाई धरोटीमा छाड्न र अन्य 9 प्रतिवादीलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको बाढी पछिको संक्रमक रोग निगरानी प्रतिवेदन अनुसार 24 घण्टाको अवधिमा कुल 52 जना नयाँ बिरामी दर्ता भएका छन्। अध्यावधिक तथ्याङ्क अनुसार नयाँ बिरामी मध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ, जसको संख्या 49 रहेको छ। यसबाहेक कडा झाडा पखलाका 2 जना र शरीरमा डावर र दागसहितको ज्वरो आएका 1 जना बिरामी भेटिएका हुन्। अब विदेश भ्रमणको विवरण नागरिक एपबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राही विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सत्तारूढ दल राजसभाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनु भएको हो। रसुवाका बाढी पीड़ितको सिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको उहाँले बताउनुभयो। महिलामाथि गाली गलोज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई सिटोभन्दा सिटो कारवाही गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

खाजा खानी पैसा ल्याउ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: सुन्दैछ एफएम 93.2 मेगाहर्ज।
1: म कोही कोही सँग बोल्या छैन,
2: म पनि कोही कोही सँग बोल्या छैन।

0: Sodai nispoksha.
1: Swadesh FM, Tirana Petuklo, 2 MHz.

0: नपक्ष नपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आजको यो प्रकाश कालमा म स्वदेश एफएमबाट गीत उपदेशको कार्यक्रम लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोता वृन्दलाई स्वागत गर्दछु। आउनुहोस् गीत उपदेश श्रवण गरौँ। अथ चित्तमिमं धर्म्यं संग्रामं न करिष्यसि तथा स्वधर्म कीर्तिं च हित्वा पापमवाप्स्यसि। भन्नुहुन्छ परमात्मा, तिमी पापी हुन्छौ अर्जुन, पाप नगर। यदि केही गरेर तिमीले यो युद्धरूपी धार्मिक कर्तव्य पुरा गरेनौ रे भने तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्छ। तिमी पापी हुन्छौ। तिमीले योद्धा रूपमा पाएको जो यस कीर्ति गुमाउनेछौ। अर्जुनलाई अर्जुन एउटा प्रसिद्ध योद्धा थिए। उनले भगवान शिवद्वारा अनि वरदान पनि प्राप्त गरेका थिए। देवताहरूसँग लडेर ठुलो नाम कमाएका थिए अर्जुनले। शिकारीका भेषमा आउनुभएका शिवजीलाई युद्धमा पराजित गरेर अर्जुनले उहाँलाई खुसी पारेर उहाँबाट पुरस्कारका रूपमा पाशुपत अस्त्र प्राप्त गरेका थिए अर्जुनले। अर्जुन महान लडाकु थिए अथवा लडाकु थिए भन्ने कुरा हरेकलाई थाहा थियो। द्रोणाचार्यले पनि उनलाई आशीर्वाद दिएका थिए र विशिष्ट प्रकारको हतियार पनि अनि पुरस्कारको रूपमा दिएर पुरस्कृत गरेका थिए अर्जुनलाई। त्यो हतियारले उनले आफ्नै गुरुलाई पनि मार्न सक्थे अर्जुनले आफ्नै

तयारी पनि हुनेछ। अर्को शब्दमा उनी युद्ध गरेका कारणले होइन, युद्धबाट भागेका कारणले नरकको भोगीको अधिकारी भोगका अधिकारी हुनेछन्। अर्को समाजमा पनि, समाजको कुरा गर्नुहुन्छ फेरि, अकृति चापी भूतानी कसै सन्ति ते व्ययम सम्भावित चाकृति मरणा दतिरी छेथे भन्नुहुन्छ। हेर तिमी यदि युद्ध गर्नेबाट भाग्यौ रे भने मानिसहरूले तिमीलाई सधैँ तिम्रो अपशब्दको वर्णन गरिरहन्छन्। भगुवा अर्जुन, भगुवा अर्जुन छेत्री भएर युद्धबाट भाग्यो भनेर तिमी बाथरुमसेल मात्रै नभइकन तिमी मरेपछि पनि तिम्रो अपयस गाउँछन् समाजले। एउटा सम्मानित व्यक्तिका लागि अपयस भन्ने कुरा मृत्युभन्दा पनि बढ्ता कष्टकारक हुन्छ। यो कष्टबाट तिमी बच, यो कष्टकारक कारणबाट तिमी बच्नुपर्छ। अर्जुनका भित्र तथा दार्शनिक गुरु भगवान् श्री कृष्णले अर्जुनलाई युद्ध अस्वीकार नगर्ने सम्बन्धमा आफ्नो अन्तिम निर्णय दिनुभयो। भगवान्ले भन्नुहुन्छ, अर्जुन यदि तिमीले युद्ध सुरु गर्नुभन्दा अगावै युद्धभूमि त्यागिदियौ भने मानिसहरूले तिमीलाई कायर भनेर मान्नेछन्। कायर भन्छन् मानिसहरूले, अनि गाली नै गरौँ, तर युद्धभूमिबाट भागेर मैले ज्ञान बचाउँछु भन्ने तिमीले सोचेका छौ भने त्यो पनि तिम्रो लागि गलत हो। योभन्दा तिमी बरु युद्धभूमिमै मर्नु बेस्छ भाग्नुभन्दा। मेरो यही सुझाव छ तिमीलाई, तिमी जस्ता सम्मानित मानिसका लागि निन्दित हुने विषय मृत्युभन्दा पनि खराब हो। त्यसैले मारिन्छ कि मरिन्छ कि भन्ने डरले तिमीले युद्ध मैदानबाट भाग्नु हुँदैन, बुझ्यौ। योभन्दा युद्धमै मर्नु राम्रो हो बरु। यसबाट तिमीले मेरो मित्रताको दुरुपयोग गर्ने र समाजमा आफ्नो इज्जत गुमाउने जस्ता अपजसबाट बच्नेछौ। यसरी युद्धबाट भाग्नुभन्दा युद्धमा मर्नु राम्रो हो भन्ने अन्तिम निर्णय भगवान्ले अर्जुनलाई दिनुभएको छ। भन्नुहुन्छ, भया द्रणा दुःख रथम मम सन्ति त्वाम महारथ यसाम च त्वाम बहुमथो भूत्वा यासि लाघवम। यदि तिमी यहाँबाट भाग्यौ रे भने जुन जुन महारथीहरूले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन् तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई अत्यन्त तुच्छ मान्नेछन्, लघुता भास हुनेछ। भगवान् कृष्णले अर्जुनलाई आफ्नो निर्णय सुनाउँदै भन्नुभयो, दुर्योधन कर्ण तथा अन्य महारथीहरूले तिमीले आफ्ना भाइहरू र पितामहमाथि दया गरेर युद्ध छोडेका हौ भन्ने कुरा सोच्ने छैनन्, भागेको भगुवा हो भन्ने छन्। तिमीले आफ्नै ज्यान जाने डरले गर्दा युद्धबाट अथवा युद्धको मैदानबाट अथवा यो मैदानलाई छोडेर भागेको हो भन्ने अपजेस संसारमा गाउँछन्, फैलाउँछन्। यसले गर्दा तिमी जस्तो उच्च कोटीको मानिसलाई अत्यन्त अनादर गरेको समाजले देख्नेछ, समाजले गर्नेछ। यो चाहिँ योग्य मानिसका लागि राम्रो हुने छैन।
भन्नु

अवाच्य बाबा हुन्छ बहुन बदिसन्ति तवाहित निन्दास तल सामर्थ्यम तत्व दुःख तरम न किन भन्नु छ। अवाच्य वाचनहरू गर्ने छन् तिम्रो अहितमा अनि तिमीलाई कति दुःख पर्छ। त्यो अपशब्द सुन्नुभन्दा त मर्नु बेस हुन्छ। त्यसकारण यो युद्धबाट तिमी नभाग, आफ्नो कर्तव्य कर्म तिमीले पुरा गर्नुपर्छ। तिम्रा शत्रुहरू तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौँ दुर्वचनहरू भनेर तिम्रो निन्दा गर्नेछन्। त्योभन्दा कष्टदायी अरू कुनै कुरा तिम्रो लागि सही हुने छैन। त्यसकारण युद्धबाट तिमी नभाग, युद्ध गर। अर्जुनले अथवा अर्जुनको नचाहिँदो करुणा भाव देखेर भगवान् श्रीकृष्णलाई सुरुमै आश्चर्य लागेको थियो र उहाँले अर्जुनको त्यस्तो करुणा भाव आर्यहरूलाई नसुहाउने भनेर टिप्पणी गर्नुभएको थियो। अहिले अर्जुनको त्यही तथाकथित करुणा भावका विरोधमा भगवान्ले आफूले भनेको शब्दहरूलाई प्रमाणित गरिरहनु भएको छ। यस्तो युद्धार्थीहरूको अथवा बहादुरहरूलाई नसुहाउने शब्दहरू समाजले बोल्ने छन्, जुन शब्दले तिमीलाई पीडा पर्ने छ। भन्नुहुन्छ, हतो वा प्राप्सि स्वर्गम जित्वा वा भोक्ष्यसि महिम तस्मात् उत्तिष्ठ कौन्तेय युद्धाय कृत निश्चय। तिमीले युद्धको निश्चय गरेर मरे स्वर्ग पाउँछु, जिते राज्य पाउँछु भनेर तिमी चाहिँ उठ भनिकन यसरी परमात्माले अर्जुनलाई युद्धबाट कसञ्चित नभाग भनिकन आफ्नो कर्तव्य कर्महरू सम्झाउनु भयो। यहाँसम्म पाठपारायण गरेर यस्तो दया परवश भएर अर्जुनलाई सम्झाउने परमात्माप्रति नमन गर्दै आजको बसाइबाट म विश्राम लिन्छु। सत्य

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: आगे बहस र छलफल खबरदारी गर्छ हर पल हर पल एउटै
3: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
4: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित

0: आज विक्रम सम्वत 2083 साल भदौ 27 गते शनिबार भाद्र शुक्ल प्रतिपदा 12 सेप्टेम्बर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: महासभामा नेपालको प्रमुख एजेन्डा जलवायु न्याय हुने, एमालेमा दुई प्रतिवेदनले जुहारी, काङ्ग्रेसको दुवै पक्ष महाधिवेशनको तयारीमा, बालेन सरकारद्वारा 5 महिनामा 63 पदमा उच्च स्तरीय नियुक्ति, 6 लाख बच्चा बाबुआमासँग बस्दैनन् लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको आरोहीले खचाखच मनास्लु आधार शिविर शीर्षकको शुभ समाचार।
0: शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु शिविरको आधार मनास्लु हिमालको आधार शिविर यति बेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका 29 टोलीका 348 जना आरोही तथा उनीहरूका सहयोगीहरूले बेस क्याम्प खचाखच भरिएको बेस क्याम्प नजिकै रहेको सामा गाउँका मिङ्गर सेलिङ लामाले जानकारी दिएका छन्। चुम्बुनुब्री गाउँपालिका वडा नम्बर 1 स्थित 8163 मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका 348 जना मध्ये धेरै जसो आरोहीहरू नजिकको बस्ती सामा गाउँमा आइसकेका छन्। अधिकांश आरोहीहरू काठमाडौँ तथा आर्खेत सिउती आरुघाटबाट हेलिकप्टर चार्टर गरी सामागाउँ आउने गर्दछन्। उनी भन्छन् कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्छन्। आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरमै र लामा तथा ठुलो साइजका सामान खच्चडलाई बोकाएर सामागाउँसम्म पुर्याउने गरिन्छ। आरोहीका सामान सामागाउँबाट भने स्थानीय बासिन्दाले बोकेर बेस क्याम्पसम्म पुर्याउने गरेका छन्। अहिले धमाधम आरोहीहरू आउने तथा सर सामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङसेल छोदेन लामाले जानकारी दिएकी छन्। आरोहीका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ। पर्यटन विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति लिएका मध्ये मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। प्रधानमन्त्री शाहले डिसेम्बर 24 अर्थात् असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनैतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि सम्पूर्ण निर्वाचन र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। भदौ 10 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनको प्रमुख विषय जलवायु न्याय हुने भएको छ। महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज 8 शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी व्यथा लागेपछि राजविराज 14 बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रुपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 बिहिबार बिहान 4:30 अस्पताल छेउको सडक पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रस्तुति गराउनु पर्ने, महिलाले सडकमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतम बताउँछिन्। यो क्रूर, अमानवीय र आपराधिक काम हो। उनले भनिन्, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सडक पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे चाहिँ भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा, आजको कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ।
2: सन्नाटामा रसुवा शीर्षकमा खबर छ। बाढीको सन्नाटा सिङ्गो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चेभन्दा माथि स्याप्रो बेसी, लिङलिङ, टिमुरे, खट्टे खोला, रसुवागढीमा सड़क र बस्तीको कुनै अस्तित्व छैन। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहिबार दिउँसो 2:30 5-6 व्यक्ति अनुयाय गरिरहेका थिए। माथिल्लो त्रिशुली 1 आफ्नो भाइ हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी प्रजीय कमल प्रसाद पाण्डेलाई अनुयाय गरिरहेका थिए उत्तम थापा। 4 अघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसुर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए। त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाइ किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफैले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाई र साथीहरू प्रचय पाण्डेलाई भेट नपुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समय अगाडि नै बाढी आएकाले भागेर कतै गए कि भन्ने झिनो आशा दाई र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढीमा आफ्नो अस्तित्व समेत गुमाएको टिमुरेमा सञ्चार कर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजयसँग पनि सम्झाउनुको विकल्प थिएन। अन्तिममा किशोरका दाई र साथीहरूले सोधे, परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाउँ त? टिमुरे क्षेत्रको सबै परिस्थिति बताएर प्रजयले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घन्टी बजिरहेको थियो। करिब 3:30 बजे प्रजय पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बाढीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। प्रजय पाण्डेले भनिरहेका थिए, टिमुरे र रसुवागढी क्षेत्रमा 20 वर्ष बसेको मान्छेले पनि कहाँ के भयो भन्न नसक्ने गरी बाढीले सोरेको छ। हजुरको मान्छे सकेसम्म खोजिरहेका छौँ, आफ्नो मान्छे गुमाउनु भएको छ। तपाईँको आक्रोशप्रति कुनै गुनासो छैन। त्यस्तै पर्यटन क्षेत्रमा 52 अर्बको क्षति, होटलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा यसैसँग खबर छ। तिब्बती क्षेत्रबाट भुटेकोशी उदय त्रिशुली नदीमा आएको हिमबाडीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्रै 52.13 अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित भुटेकोशी हिमबाडी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिम चट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र कुल 52.13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत आबद्ध रहेर काम गरिरहेका छन्। सन्नटामा रसुवा, बाढीको सन्नटा सिङ्गो जिल्लामा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएको 13 दिन बितिसकेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णभीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा 1 दशक अघि नै त्रिशुली पारिस समानान्तर सडक निर्माण योजना अगाडि सारिएको थियो, तर त्यो सडक निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा 1 दशक अघि 900 मुगलिङ सडकसँगै पारीबाट समानान्तर सडक निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्ने धार्के 12.4 किलोमिटर र विशालटार फिसलिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्ने धार्के सडक निर्माण गर्न 4.30 अर्ब रुपियाँ लाग्छ। यसमा अधिकरण गर्नुपर्ने जग्गा करिब 500 रोपनी पर्दछ। काठमाडौँको लाइफ लाइन सडक अवरुद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
2: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढेको छ भने विस्फोट भएर हिमबाडी सृजन हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुने खतरा युक्त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 हिमताल नेपालमा छन्। ती मध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङ्गुटु तथा मनाङको ठुलागी सहित 4 हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरुड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङ्गुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङ्गुटु विगतमा 0.46 बढेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठुलागी हिमताल पनि 0.75 बढेर एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। चार हिमतालको पानी घटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले